शुभ प्रभात अनि न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज बुधबार सक्षम 1948 31 गते असार विक्रम सम्मत 2083 सालको आज श्रावण 6 गते तदनुसार सन् 2026 को 22 तारिक जुलाई समय यस बेला बिहानीको ठीक 6:25 अनि 47 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग र हामीलाई सुनेर बस्नुहुने हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूलाई प्रथम त स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म यहाँहरू सबैको साथमा रहनेछु बिहान 10:30 सम्म। तपाईँ सबैले मलाई अवश्य यो यात्रामा साथ दिनुहुनेछ आशा साँचे।

जो व्यक्ति आफूलाई विचलित गर्ने विचारहरूबाट मुक्त रहन्छ उसलाई शान्ति अवश्य प्राप्त हुने गर्दछ। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्चालिका अनिताको तर्फबाट।

आदरणीय श्रोता आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ धर्म अर्थ काम मोक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दीपक प्रसाद भण्डारीज्यू।

नमस्कार, म दीपक प्रसाद भण्डारी। आजको विषय रहेको छ धर्म अर्थ काम मोक्ष। मानव जीवनलाई व्यवस्थित अर्थपूर्ण सन्तुलित र सफल बनाउनका लागि हिन्दू दर्शन तथा सनातन परम्पराले चारवटा मुख्य लक्ष्यहरू निर्धारण गरेको छ, जसलाई चार पुरुषार्थ भनिन्छ। ती हुन् धर्म, अर्थ, काम र मोक्ष। यस विषयलाई अत्यन्त सरल, गम्भीर र व्यापक रूपमा नेपाली भाषामा प्रस्तुत गरिएको छ। यस पुरुषार्थको परिचय र दार्शनिक पृष्ठभूमि यसरी हेर्न सकिन्छ। सर्वप्रथम, मानव जीवन सृष्टिको सर्वोत्कृष्टत र अनौठो रचना हो। जैविक रूपमा हेर्ने हो भने मानिस र पशुमा धेरै समानताहरू छन्। आहार, खाना, निन्द्रा, सुत्ने, भय, डर र मैथुन, सन्तान उत्पादन पशु र मानव दुवैमा समान हुन्छन्। तर मानिसलाई पशुभन्दा भिन्न र श्रेष्ठ बनाउने तत्त्व नै विवेक र नैतिकता र धर्म हो। सनातन दर्शनले मानिसलाई केवल भौतिक सुखमा मात्र डुबेर पशुवत जीवन जिउन पनि भन्दैन र संसारलाई पुरै त्यागेर पलायनवादी बन्न पनि सिकाउँदैन। बरु यसले संसारमा रहेर कर्तव्य पुरा गर्दै परमपद प्राप्त गर्ने एउटा सुन्दर र व्यवहारिक मार्गचित्र प्रस्तुत गर्दछ। यही मार्गचित्रलाई नै पुरुषार्थ भनिन्छ। पुरुषार्थ शब्द दुईवटा शब्दहरू मिलेर बनेको छ, पुरुष र अर्थ। यहाँ पुरुषको अर्थ केवल पुरुष पुरुष लिङ्ग मात्र नभएर सम्पूर्ण मानव जाति, ह्युमनिटी सेल हो। अर्थको अर्थ प्रयोजन, लक्ष्य वा प्राप्त गर्न योग्य वस्तु हो। अतः पुरुषार्थको अर्थ मानव जीवनको सार्थकताका लागि प्रयास गर्नुपर्ने चार मुख्य लक्ष्यहरू भन्ने हुन्छ। चार पुरुषार्थको वर्ग

समीकरण र क्रमबद्धता मानव जीवनका इच्छा उद्देश्यहरूलाई दुई वर्गमा बाँडेर हेर्न सकिन्छ, जस्तै वर्ग पुरुषार्थहरू र क्षेत्र पुरुषार्थहरू। त्रिवर्ग, त्रिवर्गमा धर्म, अर्थ र काम। अपवर्गमा मोक्ष। यो दुई प्रकारले हुन्छ, लौकिक वा सांसारिक जीवन वा त परलौकिक आध्यात्मिक जीवन। यी चार पुरुषार्थहरू एक अर्काका पूरक हुन्। यिनीहरूको क्रम पनि अत्यन्त वैज्ञानिक छ। धर्मको जग्गामा उभिएर अर्थ र कामको उपभोग गर्दै अन्त्यमा मोक्षतर्फ यात्रा गर्नु नै आदर्श जीवनको पद्धति हो। पहिलो पुरुषार्थ धर्म। धर्म पुरुषार्थको पहिलो र एक सबैभन्दा बलियो जग हो। पश्चिमी जगतमा धर्मलाई रिलिजन वा सम्प्रदाय पन्थको रूपमा मात्र बुझिन्छ, तर हाम्रो पूर्वीय संस्कारमा धर्मको अर्थ अत्यन्त व्यापक र गम्भीर छ। धर्म भनेको कुनै पूजा पद्धति मात्र होइन, यो त कर्तव्य, नैतिकता, सदाचार र न्यायको नियम हो।

धर्मको उत्पत्ति र परिभाषा। धर्म शब्द संस्कृतको धृत धातुबाट बनेको हो, जसको अर्थ हुन्छ धारण गर्नु, अर्थात् जसले समाज, ब्रह्माण्ड र मानव

जीवनलाई नियममा बाँधेर पतन हुनबाट जोगाउँछ त्यही नै धर्म हो। धारत धर्म नित्याहु धर्मो धार्यते प्रजा यत स्यात् धारण संयुक्तम सधर्म इति निश्चय। अर्थ यो हुन्छ जसले सम्पूर्ण प्रजा प्राणीलाई धारण गर्छ र समाजलाई व्यवस्थापन गर्छ त्यही नै धर्म हो। महान ग्रन्थ मनुस्मृतिमा धर्मका 10 लक्षणहरू बताइएका छन् जसले धर्मको वास्तविक स्वरूप स्पष्ट पार्छ। धृति धैर्य हुनु, सुख दुःखमा विचलित नभई धैर्य धारण गर्नु, क्षमा अरूको गल्तीलाई माफ गर्न सक्ने हृदय बन्नु, दम आत्मा नियन्त्रण गर्नु, आफ्नो मन र इन्द्रियहरूलाई वशमा राख्नु, चौथो नमन अस्त्रेय चोरी नगर्नु, कसैको धन वा अधिकारमाथि आँखा नलगाउनु, शौच 5 पवित्रता, शरीर मन र विचारको शुद्धता प्राप्त गर्नु, छैटौँ नमुना इन्द्रिय ग्रह इन्द्रियहरूलाई नराम्रो बाटोमा जान नदिनु, धी बुद्धिको प्रयोग विवेक र बुद्धिको सही प्रयोग गर्नु, विद्या सत्य ज्ञान र आत्मज्ञान हासिल गर्न सक्नु। 2 ज्ञान, एउटा सत्य ज्ञान हुन्छ, एउटा आत्मज्ञान हुन्छ, यसलाई सही तरिकाले प्रयोग गर्न सक्नु। अनि त्यस्तै गरी सत्य मन वचन र कर्मले सधैँ सत्यको मार्ग अवलम्बन गर्नु, 10 अक्रोहा अथवा रिस वा क्रोधलाई त्याग गर्नु। धर्मका प्रकारहरू सामान्य धर्म मानव धर्म यो संसारका सबै मानिसहरूका लागि समान हुन्छ, जस्तै दया करुणा अहिंसा र सत्य। विशेष वा स्वधर्म व्यक्तिको पद उमेर वर्ग र कर्तव्य अनुसारको धर्म, जस्तै विद्यार्थीको धर्म अध्ययन गर्नु, मातापिताको धर्म सन्तानको रक्षा गर्नु पालन पोषण गर्नु, त्यस्तै शासकहरूको धर्म जनतालाई न्याय दिलाउनु र जनतालाई सुख शान्तिद्वारा आफ्नो स्थानमा प्राप्त गर्नु, आफ्नो देशमा सुख शान्ति समृद्धि प्राप्त गर्नु। धर्म बिनाको मानव जीवन पशु जस्तै हुन्छ, त्यसैले बाँकी सबै पुरुषार्थहरू धर्मकै छत्रछायामा रहेर प्राप्त गर्नुपर्दछ। तेस्रो पुरुषार्थ अर्थ, समृद्ध र आर्थिक साधन। अर्थ मानव जीवनको दोस्रो पुरुषार्थ हो। सामान्य बोलीचालीमा अर्थको अर्थ पैसा वा सम्पत्ति हुन्छ, तर व्यापक रूपमा बुझ्दा जीवन सञ्चालनका लागि आवश्यक पर्ने सबै भौतिक साधन धन घर जग्गा वृत्त विकास शक्ति र ज्ञान नै अर्थ हो। हाम्रो पूर्वीय दर्शनले भौतिकता र समृद्धिलाई कहिल्यै नराम्रो भनेको छैन। गृहस्थ जीवन राम्रोसँग चलाउन र समाजको सेवा गर्न धनको ठूलो भूमिका हुन्छ। गरिब वा अभावमा बाँचेर मानवले न त आफ्नो परिवारको भरण पोषण गर्न सक्छ, न त ढुक्कसँग साधना नै गर्न सक्छ। तेस्रो पुरुषार्थ काम, इच्छा प्रेम र सौन्दर्य। काम मानव जीवनको तेस्रो पुरुषार्थ हो।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ धर्म अर्थ काम मोक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ दीपक प्रसाद भण्डारी ज्यूले।
1: दार्शनिक रूपमा कामको दायरा अत्यन्त व्यापक छ। काम भनेको सबै प्रकारको इच्छाहरू चाहनाहरू सुख प्रेम कला सौन्दर्य बोध र सृजनशीलता हो। चौथो तथा अन्तिम पुरुषार्थ मोक्ष। मोक्ष मानव जीवनको सर्वोच्च अन्तिम हो परम लक्ष्य हो। यसलाई अपवर्ग वा मुक्ति पनि भनिन्छ। मोक्षको साधारण अर्थ बन्धनबाट मुक्त हुनु हो। यो संसारमा मानिस जन्म मृत्यु रोग शोक चिन्ता र अज्ञानताको बन्धनमा बाँधिएको छ। यी सबै दुःख र सीमाहरूबाट सधैँका लागि मुक्त हुनु नै मोक्ष मार्ग हो। अत अर्को मोक्षको अर्थ हुन्छ हामीले धर्मलाई परायण गर्नु, धर्मलाई पालना गर्नु, धर्मका सबै बाटाहरूलाई पालना गर्नु अनि अर्थको सही प्रयोग गर्नु। अर्थ सम्पत्ति मात्र होइन, सबै अर्थका सबै विषयवस्तुहरूलाई हामीले जीवन पर्यन्त लागू गर्नु, धर्म अर्थ अनि कामनाहरूलाई पनि हामीले सही तरिकाले चलाउन सक्नु, हाम्रो इच्छा हाम्रो आकाङ्क्षालाई कस्तो तरिकाले जुन कामनाहरू हुन्छन् त्यो सही कामनालाई हामीले प्रयोग गर्नु, सही छैन भने तिनीहरूलाई त्याग गरेर कामनाको सही अर्थ प्रयोग गर्नु। जस्तै कामनाको इच्छा भनेको शारीरिक सम्पर्क मात्र होइन, अनि त्यहाँदेखि कामनाको इच्छा आफूले सोचेका सबै वस्तुहरू पुरा गर्नु मात्र होइन, हाम्रो जीवनमा आइपरेका अनेकौँ किसिमका दुःख कष्ट आदिदेखि लिएर प्राकृतिक प्रकोपहरूदेखि लिएर अनेकौँ यो जीवन पर्यन्त चलिरहने अनेकौँ कुराहरूको पूर्णतया इच्छा पूर्ति प्राप्त गर्न सक्नु नै कामना हो। त्यो धर्मसँग पनि सम्बन्धित छ र यो भौतिकतासँग पनि सम्बन्धित छ, जसलाई बिचमा रहेर त्यसलाई कामना पुरा गर्नुपर्ने हुन्छ। यसको निष्कर्षमा चार पुरुषार्थहरू केवल पुस्तकीय ज्ञान वा प्राचीन सिद्धान्त मात्र होइनन्, यो त मानव जीवन जिउने एउटा वैज्ञानिक वा कलात्मक पद्धति हो। यसले मानिसलाई पृथ्वीमा एउटा जिम्मेवार र सफल नागरिक बन्न सिकाउँछ र सधैँ आध्यात्मिक रूपमा परमात्मासँग जोड्ने पुलको काम गर्दछ। जस्तै हामीसँग धर्म छ भने धारण गर्ने शक्ति प्राप्त हुन्छ, अर्थ छ भने त्यो अर्थले हाम्रो जीवनलाई जिउन सरलता प्राप्त गर्दछ, अनि धर्म अर्थ हाम्रो कामनाहरूलाई पनि हामीले चिन्न सक्यौँ भने त्यो कामनाद्वारा हामीले प्राप्त गर्ने वस्तु पनि सजिलैसँग प्राप्त गर्न सकिन्छ। यसको पुलको निम्ति धार्मिक स्वरूपका व्यक्तिहरूले मात्र त्यो वस्तु प्राप्त गर्न सकिन्छ। धर्मको बाटो हिँड्दै इमान्दारितापूर्वक अर्थ उत्पार्जन गरी मर्यादापूर्वक कामको उपभोग गर्दै मोक्षको मार्ग प्रस्तुत गर्नु नै मानव जीवनको साँचो सार्थकता हो। यसमा व्यक्तिको कल्याण र सम्पूर्ण संसारको कल्याण हुन्छ। यही कल्याणद्वारा नै हाम्रो जीवन धर्म अर्थ काम र मोक्षद्वारा हाम्रो शरीरलाई एउटा उत्कृष्ट मार्गमा पुर्याउन सकिन्छ र यही कुरालाई यो समाजमा यो नियम यदि हामीले लागू गरेर हामीले कर्म गर्न सक्यौँ, हाम्रो जीवनलाई त्यतातिर ढल्काउन सक्यौँ भने धर्मले गर्ने कर्म, अर्थले गर्ने कर्म, कामले गर्ने कर्म र मोक्षले गर्ने सबै कर्महरू हामीले नियमपूर्वक हामीले जीवनमा अवलम्बन गर्न सक्यौँ भने हाम्रो यो संसार एउटा सरल मानव जीवनसहित हाम्रो मोक्ष मार्ग पनि सही तरिकाले पुरा हुन सक्छ भन्ने कुरा यस सिद्धान्तले पूर्ण रूपमा हामीलाई दर्शन दिन सक्दछ भन्ने कुरा हामीले बुझ्न सक्दछौँ। अवस्था

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो धर्म अर्थ काम मोक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो दीपक प्रसाद भण्डारी ज्यूले। साथमा सुन्नुभयो केही भक्ति संगीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार।

समय यसबेला बिहानीको 6:55 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ। यस केन्द्रबाट जोडिरहनुहोला आकाशवाणीसँग।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा म रश्मि। समय स्मृत बिहानीको 7:05 अनि 33 सेकेन्ड भइरहेछ र अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ शुभ प्रभात। अनुश्रोता आरम्भ गरिरहेछौ आजको शुभ प्रभात कार्यक्रम कृषक श्रोताहरूको निम्ति खेतीपाती बारे सल्लाहबाट र खेतीपाती बारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई सुन्तलाको सियार सुसार सम्बन्धी जानकारी दिइरहेका छौं। कृषक दाजुभाइहरूलाई याद भएकै कुरो हो कि पौधाले उचित खाद्य तत्व पाउन नसके मात्र बोट स्वस्थ अनि रोग पाउन सके मात्र बोट स्वस्थ अनि रोगमुक्त हुन्छ। रोगमुक्त अनि स्वस्थ बोटबाट उचित फलन पाइन्छ। तसर्थ बोटलाई स्वस्थ र रोगमुक्त राख्नलाई बारीमा मल जल र कीटनाशक औषधिको उचित प्रयोग गर्नुपर्छ। यस्ता मल जल र औषधिहरू पौधालाई चाहिने समयमा प्रयोग गरे मात्र लाभदायक हुन्छ। सुन्तलामा हिउँदो महिनामा अथवा फल टिपिसकेपछि रोग लागेका हाँगाहरू सुकेका र नचाहिने हाँगाहरूलाई आरीले काट्नुपर्छ। काटेको भागमा ताँबा घटित औषधिले लेप बनाई लगाउनुपर्छ। बगानमा छरेका फलहरू जम्मा गरी एक ठाउँमा थुपारेर जलाइदिनुपर्छ, नभए एउटा ठूलो खाडल खनेर खाडलमा हालेर माथिबाट चुना छरिदिनुपर्छ। यसो गर्नाले फल झार्ने झिङ्गाको औसा र अन्य रोगको जीवा नष्ट भएर जान्छ। फलस्वरूप आउँदो फसलमा किराको आक्रमण वा प्रकोप कम्ती हुन्छ। जनवरी फरवरी महिनामा एकपल्ट तामा घटित औषधि जस्तै ब्लाइटक्स, फाइटोलिन, कुप्रासोल, ब्लू कपर मध्ये कुनै एउटा औषधि 5 ग्राम प्रति लिटर पानीमा हाली राम्ररी घोलेर मिसिनको सहायताले पात, हाँगा र काण्ड राम्ररी भिज्ने गरी स्प्रे गर्नुपर्छ। पानी पर्न अघि एकपल्ट फेरि त्यस्तै स्प्रे गरेर बोटबाट चोप निस्किने बिमारको रोकथाम गर्न सकिन्छ। चोप निस्किने रोगको रोकथामको निम्ति ब्लाइटक्स, फाइटोलिन, कुप्रासोल, ब्लू कपर मध्ये कुनै एउटा 5 ग्राम 1 लिटर पानीमा खोलेर स्प्रे गरिदिनुपर्छ। वर्षेनी डिसेम्बर जनवरी महिनामा गाईको पाकेको मल र मार्च, अप्रेल र अगस्त, सेप्टेम्बर महिनामा रासायनिक मल हाल्नुपर्छ। यसो गर्नाले सुन्तलाको बोट सप्रिँदै

खेतीपाती बारे सल्लाह पछि आउनु श्रोता अब अघिल्लो क्रममा केही छन् सुनौ आधुनिक गीत स्वर छ सोनु राईको सदेव चाङडिमको संगीत रचनामा।

हवस्त श्रोता, सोनु राईको स्वरमा केही आधुनिक गीतहरूको प्रसारणसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभप्रभात। समय यस बेला बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म रश्मि सबै श्रोताहरूलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

आउनुहोस् अब अघिल्लो क्रममा केही क्षण आनन्द लिउँ भक्ति सङ्गीतबाट। स्वीकार्नुहोस् यो प्रथम भक्ति सङ्गीत चन्दना दनालको स्वरमा, शब्द सङ्गीत छ राहुल उपासकको।

राहुल उपासकको संगीत रचनामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ भक्ति संगीत। यसै क्रममा अब स्वीकार्नुहोस् यो अघिल्लो भक्ति संगीत योगेन्द्र खतानीको स्वरमा।

0: राहुल उपासकको संगीत रचनामा यतिन्जेल श्रोताहरूले सुन्नुभयो चन्दन दनाल अनि योगेन्द्र खतानीको स्वरमा केही भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तर मेसिडोनिया बीच आर्थिक सम्बन्ध विस्तार गर्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर आजदेखि फिलिपिन्सको दुई दिनको भ्रमणमा रहनुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले कंग्रेस र लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नीट मुद्दालाई लिएर विद्यार्थीहरूलाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउनु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारका कर्मचारीहरूका लागि सातौं वेतन आयोग चालू आर्थिक वर्षको अन्त्यसम्म लागू हुने सम्भावना रहेको बताउनु भएको छ। अनि भारतले आयोजना गरेको ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक आज चण्डीगढमा शुरू हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तर मेसिडोनिया बीच आर्थिक सम्बन्ध विस्तार गर्न आह्वान गर्नुभएको छ। उहाँले दुवै देशका व्यवसायहरूलाई व्यापारभन्दा बाहिर जान र लगानी प्रविधि र नवीनतामा आधारित दीर्घकालीन साझेदारीलाई बलियो बनाउन आग्रह गर्नुभएको छ। स्कोपजेमा भारत उत्तर मेसिडोनिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो भ्रमणले द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउने भारतको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उहाँले दुई देशबीचको वर्तमान व्यापार वास्तविक सम्भावनाभन्दा निकै कम रहेको बताउनुभयो। उहाँले यो दशकको अन्त्यसम्ममा द्विपक्षीय व्यापार दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो। डिजिटल इनोभेसन र आर्टिफिसियल इन्टेलिजेन्स, औषधि तथा स्वास्थ्य सेवा, कृषि प्रशोधन र हरित ऊर्जा लगायत सहयोगका प्रमुख क्षेत्रबारे राष्ट्रपतिले जानकारी गराएकी थिइन्। वित्तीय समावेशीकरणलाई बढ़ावा दिन भारतको यूपीआई प्लेटफर्मको सफलताको उल्लेख गर्नुहुँदै उहाँले उत्तरी मेसिडोनियालाई डिजिटल सार्वजनिक पूर्वाधारमा भारतसँग सहकार्य गर्न आमन्त्रित गर्नुभयो।
2: हम अपने द्विपक्षीय व्यापार को दोगुना करने पर भी सहमत हुए। हमने आईटी, कृषि, फूड प्रोसेसिंग, फार्मास्यूटिकल्स, टेक्सटाइल्स तथा टूरिज्म, हॉस्पिटैलिटी और फिल्म मेकिंग सहित प्रमुख क्षेत्रों में सहयोग पर चर्चा। हम स्वास्थ्य सेवा में सहयोग पर अपने द्विपक्षीय अग्रीमेंट को भी रिन्यूअल कर रहे हैं।
1: उपराष्ट्रपति

0: यो यात्रा एक्ट इस्ट नीति अन्तर्गत आसियानसँग भारतको बढ्दो संलग्नतालाई प्रतिबिम्बित गर्दछ र आसियान भारत व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने भारतको प्रतिबद्धतालाई दोहोर्याउँदछ। वर्ष 2026 आसियान भारत समुद्री सहयोगको वर्ष घोषणा गरिएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूको आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। श्री नायडूले प्रधानमन्त्री मोदीलाई 1 अगस्तमा राज्यको विजयनगरम जिल्लाको भोगपुरमा अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटनको लागि आमन्त्रित गर्नुहुनेछ। श्री नायडूले केन्द्रीय मन्त्री अमित शाह, पीयूष गोयल, मनोहर लाल खट्टर र सीआर पाटिलसँग पनि राज्यसित सम्बन्धित मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले कंग्रेस र लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नीट मुद्दालाई लिएर विद्यार्थीहरूलाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउनु भएको छ। धर्मेन्द्र प्रधानले राहुल गान्धी र कंग्रेस नेताले प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेर जनतामा समस्या सृजना गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोप लगाउनु भएको छ। उहाँले नीटको विषयमा सरकार संसदमा विस्तृत छलफलका लागि तयार रहेको तर कंग्रेसले लोकतान्त्रिक छलफलको साटो विरोधको बाटो रोजेको बताउनुभयो। उहाँले यो पनि भन्नुभयो कि केन्द्र सरकार विद्यार्थीहरूको हरेक वास्तविक चिन्ताको बारेमा छलफल गर्न र समाधान खोज्न प्रतिबद्ध छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नीट लगायत विषयमा संसदमा छलफल गर्न सरकार तयार छ। नयाँ दिल्लीमा केन्द्रीय मन्त्री जितेन्द्र सिंहले आरोप लगाउनुभयो कि लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सरकारको आश्वासनका बावजुद नीटको मुद्दामा छलफल गर्ने आफ्नो पुरानो मागबाट पछि हटेका छन्। यसअघि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, पार्टी नेताहरू राहुल गान्धी र प्रियंका गान्धी वाड्रा र अन्य सदस्यहरूले नीटको मुद्दामा छलफल गर्न माग गर्दै लोक कल्याण मार्गमा विरोध प्रदर्शन गरेका थिए। केन्द्रीय मन्त्री जितेन्द्र सिंह र केन्द्रीय गृह सचिव गोविन्द मोहनले प्रदर्शनकारी कंग्रेस नेताहरूसँग भेट गरेका थिए। कंग्रेस नेताहरूसँग भेटपछि डाक्टर जितेन्द्र सिंहले यस विषयमा छलफल गर्ने मागलाई सरकारले स्वीकार गरिसकेको जानकारी दिनुभएको थियो।
1: सरकार संसद में न केवल इस विषय को लेकर बल्कि इस विषय के साथ संबंधित अन्य सभी विषयों को विस्तृत चर्चा के लिए तैयार है। प्रधानमंत्री जी ने बहुत स्पष्ट कहा है कि नीट और पेपर लीक इत्यादि विषयों को लेकर के जो लोग भी जिम्मेवार हैं उनके खिलाफ कड़ी से कड़ी कार्रवाई की जाएगी और हम अपने बच्चों के साथ अन्याय नहीं होने देंगे।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारका कर्मचारीहरूका लागि 7 वेतन आयोग चालू आर्थिक वर्षको अन्त्यसम्म लागू हुने सम्भावना रहेको बताउनु भएको छ। 18 मईका दिन मन्त्री परिषदको निर्णयपछि गठन भएको आयोगलाई प्रतिवेदन बुझाउन कम्तीमा 6 महिना लाग्न सक्ने उहाँले बताउनुभयो। कोलकाताको विद्युत भवनमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले प्रतिवेदन प्राप्त भएपछि सरकारले सिफारिसहरू कार्यान्वयन गर्न सबै प्रयास गर्ने बताउनुभयो। उहाँले यो पनि भन्नुभयो कि सर्वोच्च अदालतको आदेश अनुसार बाँकी महँगी भत्ता अर्थात डीए भुक्तानी भइरहेको छ। सन् 2015 2019 बाँकी डीए पनि छिट्टै निकासा गरिने उहाँले बताउनुभयो। उहाँले राज्य र केन्द्र सरकारका कर्मचारी बीच डीएको अन्तर क्रमशः कम हुँदै जाने पनि बताउनुभयो। भारतीय नौसेनाले आज कर्नाटकको कारवारमा एमएएचई श्रेणीको दोस्रो पनडुब्बी रोधी युद्धपोत आईएनएस मालवनलाई जलावतरण गर्नेछ। यो भारतको स्वदेशी युद्धपोत निर्माणमा महत्वपूर्ण कोषेढुङ्गा हो। उक्त समारोहमा प्रमुख अतिथिको रूपमा वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंह पनि उपस्थित रहनुहुनेछ। यस अवसरमा पश्चिमी नौसेना कमान्डका प्रमुख वाइस एडमिरल संजय वात्सयन, कोचिन शिपयार्ड लिमिटेडका प्रतिनिधिहरू, नौसेनाका वरिष्ठ अधिकारीहरू र अन्य अतिथिहरू पनि उपस्थित रहनुहुनेछ। भारतले आयोजना गरेको ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक आज चण्डीगढमा सुरु हुँदैछ। 3 दिनको यस बैठकमा मुख्य रूपले स्वास्थ्य सुरक्षा, डिजिटल स्वास्थ्य महामारीको लागि तयारी र गुणवत्तापूर्ण स्वास्थ्य सेवासम्म सबैको पहुँचमाथि विचार विमर्श हुनेछ। केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै भन्नुभयो, यस बैठकले प्रमुख विश्वव्यापी स्वास्थ्य प्राथमिकताहरूमा सामूहिक कार्यप्रति भारतको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उहाँले भन्नुभयो, मन्त्रीस्तरीय बैठकमा परम्परागत र पूरक औषधि, स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य

र कुशल स्वास्थ्य प्रणालीमा छलफल हुनेछ। आधिकारिक कार्यक्रमको शुरूआत आज वरिष्ठ अधिकारीहरूको बैठकबाट हुनेछ। यसपछि भोलि स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डाको अध्यक्षतामा ब्रिक्स देशहरूको स्वास्थ्य मन्त्रीहरूको बैठक हुनेछ। शुक्रबार भारतले ब्रिक्स डायलग फ्रम डिजिटल हेल्थ रेकर्डदेखि आर्टिफिसियल इन्टेलिजेन्स इनेबल्ड हेल्थ केयर शीर्षकको उच्चस्तरीय कार्यक्रमको आयोजना गर्नेछ। चीन ओपन ब्याडमिन्टन टुर्नामेन्टमा पीवी सिन्धुको भिडन्त भारतकी उन्नति हुड्डासँग हुनेछ। पुरुष सिंगल्समा लक्ष्य सेनले पनि आज आफ्नो अभियानको शुरूआत गर्नेछ। पुरुष सिंगल्सको प्रारम्भिक चरणमा आज आयुष शेट्टीको सामना अल्वी फरहानसँग हुनेछ। पुरुष डबल्समा एमआर अर्जुन र हरिहरन, अमासा करुणन, मिक्स डबल्समा रोहन कपूर र ऋत्विका शिवानी गड्डे तथा तनिषा क्रास्टो र ध्रुव कपिलाले पनि चुनौती प्रस्तुत गर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तर मेसिडोनिया बीच आर्थिक सम्बन्ध विस्तार गर्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर आजदेखि फिलिपिन्सको दुई दिनको भ्रमणमा रहनुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारका कर्मचारीहरूका लागि सातौं वेतन आयोग चालू आर्थिक वर्षको अन्त्यसम्म लागू हुने सम्भावना रहेको बताउनु भएको छ। अनि भारतले आयोजना गरेको ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक आज चण्डीगढमा शुरू हुँदैछ।

श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय यस बेला बिहानीको 7:35 अनि 38 सेकेन्ड भइरहेछ। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा।

त यो संगीतमय यात्राको प्रथम कोशेली रहनेछ श्रोताहरूको निम्ति वीरेन खातेको स्वरमा शब्द अनि संगीत कलाकार स्वयंको स्वीकार्नुहोस् अनि आनन्द लिनुहोला यो गीतको।

गीतकार दुप्सु छेत्री, संगीतकार जीवन अधिकारी, स्वर छ अनुपमा प्रधानको। स्वीकार्नुहोस् यो अघिल्लो गीत।

0: हवस् त श्रोता, थुप्देन भुटियाको स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। अब अघिल्लो क्रममा प्रस्तुत छ सामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारतको सम्बन्धलाई सुदृढ पार्न राष्ट्रपति मुर्मू तीन युरोपेली राष्ट्रहरूको ऐतिहासिक भ्रमणमा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। राष्ट्रपति द्रौपदी मुर्मू सोमबार मोल्डोभा गणराज्य आइपुग्नुभयो, जुन उहाँको तीन राष्ट्रिय भ्रमणको पहिलो चरण हो, जसमा उत्तरी मेसेडोनिया र रोमानिया पनि समावेश छन्। युरोपेली राष्ट्रहरूको यो भ्रमणको उद्देश्य व्यापार, प्रविधि र पर्यटन जस्ता क्षेत्रहरूमा सम्बन्ध बढाउनु हो। किसिनाउको राष्ट्रपति भवनमा आइपुगेपछि राष्ट्रपति मुर्मूलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो। मोल्डोभा गणराज्यकी राष्ट्रपति माया सन्धुले उहाँलाई हार्दिक स्वागत गरिन्। राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुबीच हाल द्विपक्षीय वार्ता भइरहेको छ। दुई नेताहरूले एक एक भेटवार्ता गरिरहेका छन्, जसपछि प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। छलफल द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र व्यापार, लगानी, संस्कृति र जनता सम्बन्ध जस्ता पारस्परिक हितका प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने कुरामा केन्द्रित हुने अपेक्षा गरिएको छ। राष्ट्रपति मुर्मूको भ्रमण महत्वपूर्ण छ, किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरू बीचको बढ्दो साझेदारीलाई जोड़ दिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो तीन राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा आफ्नो संलग्नता शुरू गरेकी छिन्। किसिनाउको राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गरेपछि राष्ट्रपति मुर्मूले मोल्डोभाका राष्ट्रपति माया सन्धुसँग द्विपक्षीय वार्ता गर्नुभयो। दुई नेताहरूले पहिले एक एक भेटवार्ता गरे, त्यसपछि द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय छलफल भयो। वार्तापछि राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेछन्। यसपछि राष्ट्रपति मुर्मूले मध्ययुगीन शासक स्टेफन द ग्रेटलाई समर्पित मोल्डोभाको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्थलहरूमध्ये एक स्टेफन द ग्रेट स्मारकको भ्रमण गर्नुहुनेछ। राष्ट्रपतिले स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। यो भ्रमण ऐतिहासिक छ, किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरू बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। मोल्डोभा पूर्वी युरोपमा रहेको एउटा सानो 33,846 वर्ग किलोमिटर भू परिवेष्टित देश हो। यो रणनीतिक रूपमा पश्चिममा रोमानिया र उत्तर पूर्व र दक्षिणमा युक्रेनको बीचमा अवस्थित छ। मोल्डोभामा लगभग 2,000 भारतीय नागरिकहरू बसोबास गर्छन्, जसमा लगभग 1,800 मेडिकल विद्यार्थीहरू

0: Uttar Pradesh cabinet approves scheme to provide free scooty to meritorious female students of the state. India reaffirms its commitment to rule-based multilateral trading system at WTO trade policy review in Geneva. And PV Sindhu to take on compatriot Unnati Huda in China Open Badminton Tournament today. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे
2: समय बेला बिहानी को 8:30 भइरहेको छ। श्रोताहरु अहिले हुनुहुन्छ आकाशवाणी को नेपाली प्रसारण सेवासँग। विश्व खेलकुदको इतिहासमा केही यस्ता महान खेलाडीहरू छन् जसले आफ्नो प्रतिभा र परिश्रमका बलमा केवल खेलको क्षेत्रमा मात्र होइन तर सम्पूर्ण विश्वमै अमिट छाप छोडेका छन्। यस्तै महान खेलाडी वा व्यक्तित्वहरूमध्ये एक हुन् पेले। उनले आफ्नो अद्भुत खेल कौशल, तीव्र गति, उत्कृष्ट गोल गर्ने क्षमता र असाधारण प्रतिभाको माध्यमबाट फुटबललाई विश्वभरि लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका निभाएका छन्। जब पनि फुटबलको मैदानमा उनको नाम उच्चारण गरिन्छ तब उनको सङ्घर्ष, प्रतिभा, कौशल, सफलता र महानताको स्मरण हुँदछ। आउनुहोस् एडिसन आरान्तेस डो नासिमेन्टोबाट पेली नामले फुटबल खेललाई नयाँ उचाइमा पुर्याउँदै लाखौं मानिसहरूको हृदयमा विशेष स्थान बनाउन सफल यी महान खेलाडीको कथा कार्यक्रमको आजको अङ्कमा समावेश गराइरहेकी छु। हाम्रो कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रो सबै आदरणीय श्रोताहरूमा म रश्मिको सादर प्रणाम। कथा यसरी अघि बढ्छ। पेलीको जन्म 23 अक्टोबर 1940 ब्राजिलको मिनस ग्यारेस ट्रेस कोराएकेसको एउटा गाउँमा भएको थियो। उनको पिताको नाम जोआओ रामोस डो नासिमिन्टो हो तर उनी फ्लुमिनेन्स फुटबलर डोन्डिनोको नामले चिनिन्थ्यो भने माता सेलेस्टे आरान्तेस थिइन्। पेलीको पुरा नाम एडसन आरान्तेस डो नासिमिन्टो हो। पेलीका माता पिता अमेरिकी वैज्ञानिक थोमस एल्वा एडिसनद्वारा निकै प्रभावित थिए र उनीहरू आफ्नो पहिलो सन्तानको नाम उनै वैज्ञानिकसित मिल्ने किसिमको राख्न चाहन्थे। त्यसैले उनीहरूले एडिसनमा प्रयोग भएको आई हटाएर एडसन राखे। तर जन्म दर्तामा नाम गल्तीले एडिसन नै लेखिएकोले उनको सबै सरकारी कागजपत्रहरूमा एडिसन नै भएको थियो तर उनलाई बाबुआमाले मायाले डीको नामले बोलाउने गर्थे। तर एडसन आरान्तेस डी नासिमेन्टो र डीकोबाट नाम परिवर्तन हुँदै पेले बन्न पुग्यो। उनको नाम पेले साथीहरूले उनलाई जिस्काउँदा जिस्काउँदै बसेको थियो। त्यसबेला उनलाई तत्कालीन भास्को डा गामा क्लबको चर्चित गोलकिपर खुबै मन पर्थ्यो। उनको प्रचलित नाम बिले थियो। पेलेले बिले शब्द असल ढङ्गले उच्चारण गर्न सक्दैनथे। पिले भन्ने शब्दलाई उनले पेले भनेर उच्चारण गर्थे। उनको स्कुलका साथीहरूले अब उनलाई जिस्काउँदै पेले भन्न थाले। यसरी सबैले पेले पेले भन्दा भन्दै उनको नाम पेले हुन पुग्यो र यही नाम उनको निम्ति वरदान साबित भयो र डिकोले पेले नामले फुटबलको इतिहासमा आफ्नो नाम अङ्कित गराए। पेले गरिब परिवारबाट थिए तर उनका माता पिता धेरै परिश्रम गर्थे आफ्नो परिवारको भरण पोषण गर्नुको निम्ति। पेलीको पिता पनि एकजना फुटबल खेलाडी नै थिए। सुरुमा उनले फ्लुमिनेन्सबाट क्लब स्तरको फुटबल पनि खेल्थे तर त्यस समय फुटबल खेलेर परिवार धान्न सम्भव थिएन। त्यसमाथि एक दिन फुटबल खेलमा उनको खुट्टामा चोट लागेर उनी निकै समयसम्म घाइते बनेका थिए। यो घटनापछि उनले अब उपरान्त फुटबल खेल्ने मोहलाई त्याग्ने निर्णय गरे र फुटबल खेलदेखि टाढा नै रहे। अब पेलीको आमाले पनि बुझिसकेकी थिइन् फुटबल खेलेर जीवन धान्न नसकिँदो रहेछ। त्यसैले उनी पेलीलाई खेलाडी होइन तर असल शिक्षा दिएर कुनै ठुलो अहोदामा देख्न चाहन्थिन्। पेली सानो हुँदादेखि उनको बाबुलाई पछ्याउँदै उनले बाबुले फुटबल खेलेको हेर्न जान्थे। त्यस समयदेखि नै पेले फुटबलप्रति आकर्षित बनेका थिए तर आर्थिक परिस्थिति असल नभएकोले उनको बाबु आमाले छोरालाई फुटबल समेत किनिदिनेको निम्ति सक्षम थिएनन्। कागजको पोको वा पुरानो कपडाको पोकोलाई गोलीको आकार दिएर उनी त्यसैसँग

खेल्ने गर्थे। फुटबल प्रति आफ्नो छोराको यस्तो मोह र लगाउ देख्दा अब उनको आमाले पनि फुटबल नै पेलीको सपना र भविष्य ठान्न थालिन्। पहिले पेलीसित त्यो कागज र कपडाको गोली खेल्न साथीहरू कोही हुँदैन थिए। उनी एक्लै आफ्नो घर अघि खेलिरहन्थे। उनी विद्यालय जाँदा होस् वा अन्त कतै जाँदा त्यही कागज र कपडाको गोली आफूसँग लिएर जान्थे। त्यो गोली हातमा समातेर होइन तर खुट्टाले हान्दै लैजान्थे। उनी गोलीलाई कति बेरसम्म खुट्टामा अडाएर राख्न सकिन्छ भनेर अभ्यास गरिरहन्थे। अब एकजना फुटबल खेलाडी हुने लक्षण उनीमा देखिन थालेको थियो। उनको बाबुले मजदुर काम गरेर उनको निम्ति फुटबल किनिदिन सक्दैन भनेर पेलीले फुटबल किन्नुको निम्ति बाटोमा हिँड्ने मानिसहरूको जुत्ता समेत पलिस गर्न थाले। यति मात्र नभएर उनले सिनेमा घर अघि बसेर चाना बदामहरू पनि बेच्ने गर्थे। यसरी पेलीले आफ्नो जीवनका पहिलो फुटबल आफ्नै परिश्रमबाट किन्न सफल बनेका थिए। आफ्नो बाबु पनि खेलाडी भएको हुनाले पेलीले उनीबाट पनि केही मात्रामा प्रशिक्षण लिएका थिए। अब फुटबलको संसारमा आफ्नो पाइला टेक्नु केवल आफ्नै परिश्रम र बाबुको प्रेरणा पर्याप्त थियो, किनकि कुनै प्रशिक्षण बिना नै उनी फुटबल खेलमा दक्ष बन्दै गइरहेका थिए। साओ पाउलोको बाउरोमा हुर्किरहेको पेलेले अब सेटे डी सेतेम्ब्रो, कान्टो डो रियो, साओ पलिन्हो, एमेरिकिन्हो लगायत विभिन्न एमेचर टोलीहरूको निम्ति खेल्न थाले। किशोर अवस्थाको मध्यमा बाउरुमा फुटसल भनिने एक प्रकारको इन्डोर फुटबल लोकप्रिय हुँदै गइरहेको थियो। पेलेले पनि रेडियम भनिने फुटसल टोलीको निम्ति खेले। उनले यस क्षेत्रमा पहिले फुटसल प्रतियोगिता खेले र उनको टोलीले पहिलो च्याम्पियनसिप र धेरै अन्य जिते। यही फुटसल खेलले उनलाई लगभग 14 वर्षको उमेरमा वयस्कहरूसँग खेल्न अनुमति दिए। उनले खेलेको एउटा प्रतियोगितामा सुरुमा उनलाई खेल्नुको निम्ति धेरै सानो मानिएको थियो, तर अन्तत 14 वा 15 गोलका साथ उनी शीर्ष स्कोरर बने। यसरी उनको आत्मविश्वास अझ दहरिलो बन्दै गयो। अब 14 वर्षको उमेरसम्ममा पेले स्थानीय क्लब अनि बाउरु एफसीमा आबद्ध भइसकेका थिए। उनको खिल्ली उडाउने र उनलाई हेप्नेहरू अब फुटबलमा धेरै पछि परिसकेका थिए। एक दिन क्लबमा अभ्यास गरिरहेको समय अचानक भाल्डिमर डी ब्रिटो आइपुगेछन्। उनी ब्राजिलका राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक थिए र पेलीका बुबासित चिनजान पनि थियो उनको। भाल्डिमरले त्यो दिन पेलीको अभ्यास खेल देखेर धेरै प्रभावित भए। उनले पेलीलाई उनको परिचय माग्दा पेलीले बाबुको नाम लिने बित्तिकै भाल्डिमर छक्क परे, जसलाई भाल्डिमरले आफ्नो बाबुसित शिशु अवस्थामा देखेका थिए र पेलीको खुट्टा हेरेर भनेका थिए, तिम्रो छोरा भविष्यमा महान खेलाडी बन्नेछ। 14 वर्षपछि भाल्डिमरले पेलीलाई यस्तो अवस्थामा देख्दा चकित भए। त्यस समय भाल्डिमर ब्राजिलको धनी सान्तोस क्लबमा प्रशिक्षकको रूपमा कार्यरत थिए। पेलीमा एउटा असल फुटबल खेलाडीमा हुन पर्ने गुणहरू उनले देखे र भाल्डिमरले पेलीलाई ब्राजिलकै धनी क्लब सान्तोस एफसीसित आबद्ध गराए। यो कुरा थियो सन् 1956 को। यही क्लबबाट पेलीले व्यवस्थित र योजनाबद्ध ढङ्गले प्रशिक्षण लिने सौभाग्य प्राप्त गरे। सान्तोस एफसीसित आबद्ध बनेपछि उनले जुन 1956 15 वर्षको उमेरमा कोरिन्टियन्स डी सान्टो एन्द्री विरुद्ध आफ्नो वरिष्ठ टोलीको डेब्यू गरे र 7-1 को जितमा प्रभावशाली प्रदर्शन गरे। सन् 1957 को सिजन सुरु हुँदा पेलीलाई सान्तोसको वरिष्ठ टोलीमा सुरुवाती स्थान दिएको थियो र 16 वर्षको उमेरमा उनीहरूको लिग च्याम्पियोनेटो पोलिस्टोमा सर्वाधिक गोलकर्ता बने। त्यसपछि सन् 1958 सालमा पेलेले टोलीलाई च्याम्पियोनेटो पोलिस्टो ट्रफी जिताउनमा सक्षम बने। उनले पुनः 58 गोलका साथ लिगको शीर्ष गोलकर्ताको रूपमा सिजन समाप्त गरे, जुन रेकर्ड आज पनि कायम छ। यसपछि उनको पदार्पण विश्वकपमा हुन्छ। सन् 1958 जब उनी 17 वर्षका थिए, उनी विश्वकपको निम्ति छनौट हुन्छ भन्ने कुरा उनले कदापि सोचेका थिएनन्। तर जब विश्वकपको निम्ति उनको नाम छनौट भएको थाहा पाए तब उनी काँपिरहेका थिए, भोली लडबडाइरहेको थियो। ब्राजिलियन टोलीबाट उनी विश्वकपको निम्ति छनौट भएका थिए। यो विश्वकप स्विडेन विरुद्ध थियो, जहाँ अनुभवी खेलाडीहरू थिए, तर विश्वकप हात पार्ने संकल्प र आत्मविश्वासले यो खेलमा उनले 2 गोल गरेर स्विडेनलाई 5-2 हराएका थिए। केवल 17 वर्षको आयुमा विश्वकपमा गोल गर्ने सबैभन्दा सानो खेलाडी बने पेले।
र ब्राजिललाई सन् 1958 को फिफा विश्वकप जिताउन महत्वपूर्ण योगदान पुर्याए। त्यसपछि उनको करियर अघि बढ्यो एक असल

0: उत्कृष्ट फुटबल खेलाडीको रूपमा। त्यसपछि पुनः 1962 अनि 1970 ब्राजिलको राष्ट्रिय टोलीको निम्ति खेल्दै विश्वकप जिते र ब्राजिललाई तेस्रो पल्ट विश्वकप च्याम्पियन बनाए। यसरी 3 पटक विश्वकप जित्ने पेले इतिहासकै एकमात्र खेलाडी बने। केवल 15 वर्षको कलिलो उमेरमा सान्तोस एफसीको निम्ति पेशेवर करियर सुरुवात गरे अनि 1956 देखि 1974 सम्म लगभग 2 दशकसम्म यसै क्लबसित आबद्ध रहे भने सन् 1975 सालमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क कस्मसमा सामेल भए र 2 वर्षपछि सन् 1977 मा फुटबलबाट सन्यास लिए। उनले आफ्नो करियरमा 1363 म्याचहरूमा 1279 गोल गरे, जुन गिनिज वर्ल्ड रेकर्ड्सद्वारा मान्यता प्राप्त छ। पेलेलाई ब्राजिलमा एक राष्ट्रिय नायकको दर्जा प्राप्त छ। साथै फुटबल खेलमा उत्कृष्ट प्रदर्शनको निम्ति विभिन्न पुरस्कारहरूद्वारा पनि सम्मानित बनिसकेका छन्। सन् 2000 सालमा डिगो म्याराडोनासँग संयुक्त रूपमा फिफा प्लेयर अफ द सेन्चुरी चुनिएका थिए। साथै किङ अफ फुटबल, ब्ल्याक डायमन्ड साथै अन्यान्य उपाधिहरू पनि छन् उनको नाममा। खेलकुदबाट सन्यास लिएपछि पेलेले ब्राजिलको खेल मन्त्रीको रूपमा कार्य गरे। उनी संयुक्त राष्ट्र अनि युनेस्को सद्भावना राजदूत पनि बने, जसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति, शिक्षा अनि मानव अधिकारको निम्ति कार्य गरे। यति मात्र होइन, उनले फुटबल खेल अतिरिक्त कैयौँ आत्मकथाहरू पनि प्रकाशन गरे अनि वृत्तचित्र फिल्महरूमा कार्य गरे, साथै अनेकौँ सङ्गीत रचना पनि गरे। यस्ता महान खेलाडी, किङ अफ फुटबल, ब्ल्याक डायमन्ड पेले, शरीरको धेरै अङ्गहरू विफल भएको कारण 29 तारिक डिसेम्बर सन् 2022 मा 82 वर्षको उमेरमा साओ पाउलोको एउटा निजी अस्पतालमा उनको देहावसान भएको थियो। पेले केवल महान फुटबल खेलाडी मात्र थिएनन्, उनी एक प्रेरणादायी व्यक्तित्व पनि थिए, खेलकुदमा एक अमर नायक। उनले आफ्नो प्रतिभा, परिश्रम, लगनशीलता र आत्मविश्वासका माध्यमबाट संसारलाई नै सफलता प्राप्त गर्न निरन्तर प्रयासरत रहनुपर्ने सन्देश दिएका छन्। उनी आज हामी माझ नरहे तापनि विश्वले उनलाई किङ अफ फुटबलको रूपमा स्मरण गर्नेछ। अब आजलाई कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ। अघिल्लो अङ्कमा यस्तै प्रेरणादायी सफलताको कथासित उपस्थित हुनेछु। अब आजलाई विदा माग्छु कार्यक्रमबाट। प्रस्तुता लेखनाथ रायको साथमा म रश्मि, नमस्ते।
1: कथा सफलताको यो कार्यक्रमको प्रसारणपछि अब आउनु श्रोता, अघिल्लो क्रममा केही क्षण आनन्द लिउँ लोकगीतबाट। स्वर शर्मिला पाखरिनको।

0: तपाईको दृष्टि धमिलो छ,
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: हवस् श्रोता, शर्मिला पाखरिनको स्वरमा लोकगीतसँगै अहिलेलाई भने बिदा माग्छु आजको नेपाली प्रसारण सेवाबाट। समय बेला बिहानीको 8:45 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणी खरसाङसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। आज बुधबार र बुधबारको यो समय हो सन्दर्भको, साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। आजको सन्दर्भको विषय अवश्य राख्ने नै छु। अहिलेलाई भने आउनुहोस् आनन्द लिउँ यो फिल्म संगीतबाट।

सुन्नुभयो यो पहिलो फिल्म संगीत चलचित्र हिरापन्नाबाट लता मंगेशकर अनि किशोर कुमारको युगल स्वरमा। त यो पहिलो फिल्म संगीतपछि अब श्रोता आउनुहोस् लिउँ आजको हाम्रो सन्दर्भको विषयलाई। र आजको हाम्रो सन्दर्भको विषय रहेको छ संयुक्त परिवारदेखि एकल परिवारतर्फ। परिवार हाम्रो जीवनको पहिलो पाठशाला मानिन्छ। हामीले जन्मदेखि नै परिवारबाट अनुशासन, एकअर्कामा माया प्रेम, सहयोग, संस्कार र व्यवहारहरू सिक्ने गर्छौ। परिवार केवल एउटै घरमा बस्ने मानिसहरूको समूह मात्र होइन, यो प्रेम, विश्वास, जिम्मेवारी र सम्बन्धले जोडिएको एउटा संस्था सरह हो। हजुरआमा, हजुरबाबा, बडा बडी, काका काकी, दाजु भाउजू, भाइ बुहारी, दिदी बहिनी सबै मिलेर एउटा संयुक्त परिवार बनिन्छ। संयुक्त परिवारमा सबै मिलिजुली एकजुट बनेर बस्दाको आनन्द भिन्दै हुन्छ। तर समय परिवर्तनसँगै वा भनौँ धेरै परिस्थितिहरूवश आज धेरै नै संयुक्त परिवारबाट अलग भएर एकल परिवारतर्फ आकर्षित भइरहेका छन्। संयुक्त परिवारमा अभिभावकहरूको मार्गदर्शन, सुख दुःखमा एकअर्कालाई सहयोग गर्ने, साथै घरमा कुनै पनि समस्या आइपर्दा सबै सदस्य मिलेर समाधान गर्न सहज हुन्छ। बाल बालिकाले हजुरबुबा हजुरआमाबाट कथा, संस्कार, परम्परा र जीवनका महत्वपूर्ण ज्ञानहरू सिक्ने अवसर पाउँछन्। संयुक्त परिवारको विशेषता भनेको नै आपसी सहयोग र भावनात्मक सम्बन्ध हो। घरमा कोही बिरामी हुँदा, आर्थिक समस्या आइपर्दा वा कुनै दुःखद घटना होस् वा सुखको कार्य, परिवारका सबै सदस्य यसको समाधानको निम्ति एकजुट हुन्छन्। परिवारमा बाँडेर काम गर्दा एकजनामाथि सम्पूर्ण जिम्मेवारी पर्दैन, यसले परिवारमा आत्मीयता, सुरक्षा र आफ्नोपनको भावना बढाउँछ। कहीँ कतै झट्टै बाहिर निस्कन परे, विशेष गरी घरका वृद्ध वृद्ध, साना साना केटाकेटीको हेरचाहको निम्ति परिवारको कुनै न कुनै सदस्य घरमा हुने गर्छन्, जसद्वारा हामी निर्धक्क बाहिर जान सक्छौँ। त्यो संयुक्त परिवारको एउटा फाइदा मान्न सकिन्छ। धेरै ठूलो परिवारमा सबैसँग मिलेर एकैसाथ साधारण भोजन गर्दा पनि त्यो भोजन स्वादिलो र मिठो मानेर खाइन्छ। सबैसँग मिलेर बसेर खाँदाको त्यो अनुभव छुट्टै हुन्छ, रमाइलो, आनन्दमय। समग्रमा संयुक्त परिवारको महत्व धेरै नै छ। तर कहिलेकाहीँ एउटै घरमा बस्दा विचार, सोचाइ र जीवनशैलीमा भिन्नता आउन सक्छ। आपसी मतभेद, व्यक्तिगत स्वतन्त्रता कम भएको अनुभव, कहिलेकाहीँ आर्थिक विषय, सम्पत्ति, यस्ता कतिपय कारणले मानिसहरू एकल परिवार रोज्ने गर्छन्। साथै आधुनिक समयमा रोजगारी, शिक्षा, सहरीकरण अनि बसाई सराईको कारण एकल परिवारको संख्या बढ्दै गएको छ। मानिसहरू असल शिक्षा, रोजगारी र सुविधाको खोजीमा गाउँबाट शहर, आफ्नो परिवारबाट छुटेर सानो वा एकल परिवारको रूपमा पनि बस्ने गर्छन्। आजको व्यस्त जीवनशैलीमा मानिसहरू एकल परिवारलाई सहज र व्यवहारिक

भन्छन्। तर एकल परिवारका सदस्यहरू कम हुने भएकाले आपसी सहयोगको कमी हुन सक्छ। वृद्ध वृद्ध एक्लोपनको अनुभव गर्न सक्छन्। आमा बुबा दुवै काममा हुँदा नानीहरूको हेरचाह र संस्कारमा प्रभाव पर्न सक्छ। समस्या पर्दा तुरन्तै सहयोग गर्न परिवारका सदस्यहरू नजिक नहुन सक्छन्। तर संयुक्त परिवारबाट एकल परिवारतर्फको परिवर्तन समय, आवश्यकता र परिस्थितिको परिणाम हुन सक्छ। आज मानिसहरूको जीवनशैली परिवर्तन भएको छ। शिक्षा र रोजगारीका अवसरहरू बढेका छन्। महिलाहरू पनि विभिन्न क्षेत्रमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। मानिसले व्यक्तिगत स्वतन्त्रता र आफ्नो निर्णयको अधिकारलाई महत्व दिन थालेका छन्। त्यसैले परिवारको संरचनामा परिवर्तन आउनु स्वाभाविक हुन सक्छ। तर परिवारको स्वरूप परिवर्तन भए पनि पारिवारिक मूल्य र सम्बन्ध हराउनु हुँदैन। एकल परिवारमा बस्दैमा संयुक्त परिवारका सदस्यहरूसँगको सम्बन्ध टुट्नु हुँदैन। सबैसँग नियमित सम्पर्क राख्नुपर्छ। सुख दुःखमा एकअर्कालाई सहयोग गर्नुपर्छ। आधुनिक प्रविधिको प्रयोग गरेर पनि टाढा रहेका परिवारका सदस्यहरूसँग सम्पर्कमा रहनुपर्छ। परिवारका आकार सानो वा ठूलो हुनुभन्दा पनि परिवारभित्र प्रेम, सम्मान, विश्वास, सहयोग र जिम्मेवारी हुनु महत्वपूर्ण कुरो हो। परिवार जुनसुकै स्वरूपको भए पनि त्यसमा आपसी समझदारी, एकता र सद्भाव कायम राख्नुपर्छ। परिवार नै समाजको आधार भएकाले परिवार बलियो भए मात्र समाज र राष्ट्र पनि बलियो बन्न सक्छ। यो त थियो संयुक्त परिवारदेखि एकल परिवारतर्फ सम्बन्धी श्रोताहरूलाई जानकारी।

0: मिताब
1: याद है बोनस के कुछ पैसे हमने दूसरे खाते में रखे थे।
0: दो साल से खाते में कोई लेन देन नहीं हुआ है, शायद इनऑपरेटिव हो गया होगा।
2: तो अब बैंक जाके या वीडियो केवाईसी से केवाईसी अपडेट कराओ, खाता होगा एक्टिव एकदम फ्री। चलो
1: कहाँ
0: एडमिशन कराने,
2: खाता हुआ एक्टिव।
3: आरबीआई कहता है
4: जानकार बनिए, सतर्क रहिए।
3: हवस् त श्रोता, पहिलेलाई पनि पूरा हुन्छ आजको सन्दर्भमा सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अघिल्लो क्रममा समय भइरहेछ 9 बजेको मुख्य समाचारको।
5: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्ण आज तमिलनाडुमा कोइम्बटोर र तिरुपुर जानुहुनेछ। उपराष्ट्रपति सचिवालयले बताएको छ कि श्री राधाकृष्ण कोइम्बटोरमा जेकेएनएन नर्सिङ महाविद्यालयको उद्घाटन समारोहमा मुख्य अतिथि हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारलाई उहाँको जयन्तीमा स्मरण गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, समाजप्रति उहाँको सेवा र महाराष्ट्रको विकासमा दिनुभएको योगदानलाई सदैव याद राखिनेछ। भारतले आयोजना गरेको ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक आज चण्डीगढमा शुरू हुँदैछ। 3 दिनको यस बैठकमा मुख्य रूपले स्वास्थ्य सुरक्षा, डिजिटल स्वास्थ्य, महामारीको लागि तयारी र गुणवत्तापूर्ण स्वास्थ्य सेवासम्म सबैको पहुँचमाथि विचार विमर्श हुनेछ। विदेश मंत्री सुब्रमण्यम जयशंकर आजदेखि फिलिपिन्सको 2 दिनको भ्रमणमा रहनुहुनेछ। राजधानी मनिलामा उहाँले आसियान फ्रेमवर्क अन्तर्गत विदेश मन्त्री स्तरको बैठकहरूमा भाग लिनुहुनेछ। भारतीय नौसेनाले आज कर्नाटकको कारवारमा एमएचई श्रेणीको दोस्रो पनडुब्बी रोधी युद्धपोत आईएनएस मालवनलाई जलावतरण गर्नेछ। आज फलफूलको राजा आँपको सम्मानमा राष्ट्रिय आँप दिवस मनाइन्दैछ। राष्ट्रिय आँप दिवसले भारतको समृद्ध आँपको सम्पदाको उत्सव मनाउँदछ। आँपहरूमा मङ्कुरद आँप गोवामा सबैभन्दा लोकप्रिय प्रजातिको आँप मानिन्छ। जम्मू कश्मीरको किश्तवाड़मा आतंककारीलाई सहयोग गर्ने र उक्साएको आरोपमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, उत्तराखण्ड, ओडिसा, उत्तर प्रदेश, बिहार, छत्तीसगढ़, पश्चिम बंगालको गंगई क्षेत्र, विदर्भ र उत्तर पूर्वी भारतका केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
3: समय यस बेला बिहानीको 9:02 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अनि एआईआरमा पनि हामी उपलब्ध छौं। र बिहानीको यो समय हो फिल्म संगीतको। बाल्यकालमा ब्याडमिन्टन खेलप्रति निकै रुचि राख्थिन् र राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी भएकी थिइन्। तर पछि उनले आफ्नो रुचि मोडलिङ र अभिनयतर्फ मोडिन्। मोडलिङबाट उनले मनोरञ्जन क्षेत्रमा आफ्नो करियर सुरु गरिन्। सन् 2006 कन्नड चलचित्र ऐश्वर्यबाट अभिनय यात्रा सुरु गरेपछि सन् 2007 बलिउडका किङ खानसँग अभिनय गरिन् हिन्दी चलचित्र ओम शान्ति ओममा। भनौँ उनले यसै चलचित्रबाट बलिउडमा प्रवेश गरिन् र प्रथम पल्ट नै उनलाई ठूलो सफलता प्राप्त भएको थियो। यसै चलचित्रबाट उनले धेरै प्रशंसा र उत्कृष्ट नवोदित अभिनेत्रीको निम्ति फिल्मफेयर पुरस्कार हात पार्न सफल बनेकी थिइन्। त्यसपछि बलिउडमा उनको अभिनय करियर अघि बढेको थियो र आज उनी अन्य सफल अभिनेत्रीको लहरमा उभिन सफल बनेकी छिन्। उनी हुन् अभिनेत्री दीपिका पादुकोण। अबको क्रममा फिल्म संगीतहरू सुनाउने क्रममा सुनाइरहेछौ यिनै प्रसिद्ध अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनीत चलचित्रका गीतहरू।

सुन्नुभयो यो पहिलो फिल्म संगीत चलचित्र ओम शान्ति ओमबाट स्वर थियो सोनु निगम अनि श्रेया घोषालको गीतकार जावेद अख्तर संगीतकार विशाल शेखर

यतिन्जेल श्रोताहरूले सुन्नुभयो अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनीत विविध चलचित्रबाट गीतहरू। अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै कोलकाता केन्द्रको बंगला समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

0: সমাজ মাধ্যম ব্যবহার নিষিদ্ধ করে একটি যুগান্তকারী বিল পাশ করেছে। এই আইনে স্কুলে শিক্ষার্থীদের মোবাইল ফোন ব্যবহারের উপরেও নিষেধাজ্ঞা আরোপ করা হয়েছে। তবে অনলাইন বিশ্বকোষ কিংবা শিক্ষামূলক বা বৈজ্ঞানিক তথ্য ভাণ্ডার ব্যবহারের ক্ষেত্রে এই নিষেধাজ্ঞা প্রযোজ্য হবে না। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। রাষ্ট্রপতি দ্রৌপদী মুর্মু আজ উত্তর ম্যাসিডোনিয়ার সঙ্গে অর্থনৈতিক সম্পর্ক জোরদার করার বার্তা দিয়েছেন। সিকিমের নামচিতে NHPC জলবিদ্যুৎ কেন্দ্রের নির্মীয়মাণ টানেল দুর্ঘটনায় মৃতের সংখ্যা বেড়ে হয়েছে 20, উদ্ধার কাজ চলছে। খবর শেষ হলো, এর পরের খবর শুনুন 10:10।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारका कर्मचारीहरूका लागि 7 वेतन आयोग चालू आर्थिक वर्षको अन्त्यसम्म लागू हुने सम्भावना रहेको बताउनु भएको छ। 18 मईमा मन्त्री परिषदको निर्णयपछि गठन भएको आयोगलाई प्रतिवेदन बुझाउन कम्तीमा 6 महिना लाग्न सक्ने उहाँले बताउनुभयो। कोलकाताको विद्युत भवनमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले प्रतिवेदन प्राप्त भएपछि सरकारले सिफारिशहरू कार्यान्वयन गर्न सबै प्रयास गर्ने बताउनुभयो। उहाँले यो पनि भन्नुभयो, सर्वोच्च अदालतको आदेश अनुसार बाँकी महँगी भत्ता अर्थात डीए भुक्तानी भइरहेको छ। सन् 2015 2019 बाँकी डीए पनि छिट्टै दिने उहाँले बताउनुभयो। उहाँले राज्य र केन्द्र सरकारका कर्मचारी बीच डीएको अन्तर क्रमशः कम हुँदै जाने बताउनुभयो। भाषा र राशन कार्डको विषयमा सरकारको त्वरित पहलप्रति भाजपा खरसाङद्वारा आभार प्रकट गरिएको छ। हालै नेपाली भाषाको प्रशासनिक प्रयोग तथा राशन कार्डबाट लाभार्थीहरूको नाम हटाइने विषयलाई लिएर दार्जीलिङ पहाड़का जनतामा स्वाभाविक रूपमा चिन्ता उत्पन्न भएको थियो। यी दुवै विषय जनजीवनसँग प्रत्यक्ष रूपमा जोड़िएकाले जनताले आफ्नो भविष्यलाई लिएर चासो व्यक्त गर्नु स्वाभाविक थियो। यस्तो अवस्थामा सांसद राजु विष्ट तथा विधायक सोनम लामाले तुरन्तै यस विषयलाई गम्भीर रूपमा उठाउँदै राज्यका मुख्यमन्त्री समक्ष पत्रचार तथा प्रत्यक्ष छलफल मार्फत जनताको आवाज पुर्याएको बताउँदै यसको सकारात्मक परिणाम स्वरूप सरकारबाट तत्काल प्रतिक्रिया आएको भाजपा जिल्ला मीडिया प्रभारी चन्दन प्रसादले बताएका छन्। उहाँले यस विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभयो, मुख्यमन्त्रीले नेपाली भाषाको संवैधानिक मान्यता सम्मान र संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट आश्वासन दिएका छन्। साथै राशन कार्ड सम्बन्धी समस्याको पनि तत्काल समाधान प्रक्रिया अघि बढाइएको छ। खाद्य तथा आपूर्ति विभागमा पुगेर वास्तविक अवस्था बुझ्दा हटाइएका धेरै लाभार्थीहरूको विवरण पुनः बहाल हुन थालेको देखिएको छ, जसले जनतामा विश्वास र राहत को भावना सृजना गरेको छ। उहाँले जनताले कुनै पनि अफवाह भ्रामक सूचनाको पछि नलागी आधिकारिक सूचना र विश्वसनीय समाचारलाई मात्र विश्वास गर्ने अनुरोध पनि गरेका छन्। भाजपा खरसाङको एक टोलीले हिजो खरसाङ महकुमा अधिकारी र खरसाङ खाद्य एवं वितरण विभागको कार्यालय पुगेर राशन कार्डबाट नाम काटिएको विषयमा जानकारी लिएको छ। भाजपाको तर्फबाट आरके शर्मा पञ्चायत समिति सदस्य एवं मण्डल अध्यक्ष दीक्षा तामाङ जिल्ला मीडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरू उपस्थित रहेका थिए। भाजपा कार्यकर्ता आरके शर्मा अनुसार सांसद राजु विष्ट विधायक सोमनम लामाको पहल तथा तत्परतामा राशन कार्डबाट नाम हटाइएका व्यक्तिहरूको नाम पुनः रिस्टोर गरिएको छ। उहाँले राशन कार्डबाट नाम हटाइएका व्यक्तिहरूलाई यस विषयमा कुनै पनि अफवाहमा नपर्ने आग्रह गरेका छन्। सिक्किमको नाम्ची जिल्लाको समरदुङ क्षेत्रमा रहेको NHPC टिस्टा चरण 6 जलविद्युत परियोजनामा निर्माणाधीन सुरुङमा फँसेका मानिसहरूलाई बाहिर निकाल्न खोज तथा उद्धार कार्य लगातार तेस्रो दिन पनि जारी छ। आधिकारिक स्रोतहरूले बताए अनुसार अहिलेसम्म 12 जनाको शव निकालिएको छ भने 13 जना सुरुङभित्र फँसेको विश्वास गरिएको छ। राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले हिजो घटनास्थलको भ्रमण गरेका थिए। मुख्यमन्त्रीले घटनाको कारण पत्तो लगाउन उच्च स्तरीय अनुसन्धानको आदेश दिनुभएको छ। श्री गोलेले थप भन्नुभयो, घटना पहिरोको कारणले नभई मिथेन ग्यास विस्फोटको कारणले भएको हुन सक्छ। गोर्खा जनमुक्ति मोर्चा GGM का अध्यक्ष विमल गुरुङले आगामी 2 अगस्तको दिन सर्वदलीय बैठकको आह्वान गर्ने घोषणा गर्नु

0: माधुरीका यो पत्रिका कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट।

उपराष्ट्रपति सीपी राधाकृष्णन आज तमिलनाडुमा कोयम्बतूर र तिरुपुर जानुहुनेछ। उपराष्ट्रपति सचिवालयले बताए अनुसार श्री राधाकृष्णन कोयम्बतूरमा जेकेएनएन नर्सिङ महाविद्यालयको उद्घाटन समारोहमा मुख्य अतिथि हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारलाई उहाँको जयन्तीमा स्मरण गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, समाजप्रति उहाँको सेवा र महाराष्ट्रको विकासमा दिनुभएको योगदानलाई सदैव याद राखिनेछ। भारतले आयोजना गरेको ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक आज चण्डीगढमा शुरू हुँदैछ। तीन दिनको यस बैठकमा मुख्य रूपले स्वास्थ्य सुरक्षा, डिजिटल स्वास्थ्य, महामारीको लागि तयारी र गुणवत्तापूर्ण स्वास्थ्य सेवासम्म सबैको पहुँचमाथि विचार विमर्श हुनेछ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर आजदेखि फिलिपिन्सको दुई दिनको भ्रमणमा रहनुहुनेछ। राजधानी मनिलामा उहाँले आसियान फ्रेमवर्क अन्तर्गत विदेश मन्त्री स्तरको बैठकहरूमा भाग लिनुहुनेछ। विश्व व्यापारमा आफ्नो बढ्दो भूमिकालाई जोड़ दिँदै भारतले जेनेवामा विश्व व्यापार संगठनको व्यापार नीति समीक्षा नियम आधारित पारदर्शिता र भेदभाव रहित बहुपक्षीय व्यापार प्रणालीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। जम्मू कश्मीर सरकारले कश्मीर डिभिजन र जम्मूको चिसो क्षेत्रका विद्यालयहरूमा गर्मीको विदा जुलाई 26 बढ़ाएको छ। आज फलफूलको राजा आँपको सम्मानमा राष्ट्रिय आँप दिवस मनाइँदैछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 2028 अगस्तदेखि जेनेरिक औषधिको आयातमा भारी शुल्क लगाउने घोषणा गर्नुभएको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार हामी दिउँसो 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानीको 10:02:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौँ। र बिहानीको यो समय हो सधैँ चाहिँ कार्यक्रम हेलो खरसाङको, त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका श्रोताहरूमा पहिले त अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। म रश्मि। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध रोचक जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीसँग। हरेक बिहानीले हामीलाई एउटा नयाँ अवसर प्रदान गर्छ। हिजो जे भयो त्यसलाई अनुभवका रूपमा स्वीकार गरौं र आजलाई अझ राम्रो बनाउने प्रयास गरौं। जीवनमा समस्या आउनु स्वाभाविक हो, तर समस्या भन्दा ठूलो हाम्रो साहस, विश्वास र सकारात्मक सोच हुनुपर्छ। आजको दिनले तपाईँको जीवनमा खुशी, शान्ति, सफलता र नयाँ आशा लिएर आओस्। तपाईँको आजको दिन मंगलमय, ऊर्जावान र सफल रहोस्।

शब्द थियो आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको, स्वर लता मंगेशकर अनि मुकेशको चलचित्र मिलनबाट। हजुर श्रोता, श्रावण महिनाको आगमन भइसकेको छ, हामी सावन महिनाभित्र नै छौँ। वर्षयामको यो महिना भए तापनि हामी सबैको निम्ति यो महिनाले धेरै महत्व र आस्था बोकेको छ। हिन्दू धर्मावलम्बीहरूको निम्ति यो महिना धार्मिक दृष्टिकोणले धेरै पवित्र र महत्त्वपूर्ण मानिन्छ। यो महिना भगवान शिवको प्रिय महिना भनेर मानिन्छ। यो महिनाभरि शिवालयहरूमा भक्तजनको ताँती देखिन्छ। सबै शिवको पूजा आराधना, व्रत तथा धार्मिक अनुष्ठानमा विशेष रूपमा सहभागी हुन्छन्।

यो सावन महिना वर्षायाममा पर्ने हुनाले प्रकृति हरियालीले भरिपूर्ण पनि हुन्छ। चारैतिर हरिया रुख बिरुवाहरू, खेतीबारी र सुन्दर प्राकृतिक दृश्य देखिन्छ। लगातार वर्षाको कारण खोला, नदी, झरना, ताल तथा जलस्रोतहरूमा पानीको मात्रा बढ्ने गर्छ। कृषकहरू धान रोपाई साथै अन्य कृषि कार्यमा व्यस्त हुन्छन्। वर्षाको पानीले खेतीपातीका लागि आवश्यक सिंचाइमा पनि सहयोग पुर्याउँछ। त्यसैले यो महिना कृषकहरूको जीवनसँग पनि जोडिएको छ। यसरी यो महिनाले प्रकृतिमा नयाँ जीवन र ऊर्जा पनि ल्याउँछ। विशेष गरी महिलाहरूले श्रावण महिनालाई निकै उत्साहका साथ मनाउने गर्छन्। भनौँ भने यो महिनाको प्रतीक्षामा रहेका हुन्छन् महिलाहरू। यो महिना हरियालीको महिना भएकोले होला महिलाहरू हरियो चुडा, हातमा मेहेन्दी, हरियो पहिरन लगाउने गर्छन्। साथै हरियो रङले समृद्धि पनि बोध गराउँछ। यो महिनाले हाम्रो सांस्कृतिक विविधता र परम्पराको सुन्दर झलक प्रस्तुत गर्छ। यो महिनाभरि विभिन्न प्रण प्रतिष्ठा गरिन्छ। धेरैले सात्विक भोजन गर्ने गर्छन् भने पुरुषहरूले केश दाढी काट्दैनन्। भनौँ यो सावन महिनाप्रतिको आस्था नै हो। यो महिना विशेष छ किनकि यो महिनाबाट धेरै चाड पर्वहरू आरम्भ हुन्छ। नागपञ्चमी, जनै पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी आदि, जसले परिवार, आफन्त र समाजमा प्रेम, एकता र सद्भाव बढाउन सहयोग गर्छन्। यो महिनाले हामीलाई प्रकृति संरक्षण गर्न पनि प्रेरणा दिन्छ। वृक्षारोपण गर्न, पानीका स्रोतहरू जोगाउने, वातावरण सफा राख्ने तथा प्रदूषण कम गर्ने कार्य गर्न सकिन्छ। यसरी श्रावण महिनाको सन्देश धार्मिक सँगै सामाजिक र वातावरणीय जीवनमा पनि महत्त्वपूर्ण छ। समग्रमा भन्न पर्दा यो महिना भक्ति, प्रकृति, संस्कृति र सकारात्मक जीवनको सुन्दर संगम मान्न सकिन्छ। त यो श्रावण महिनाले तपाईँ सबै सबैको जीवनमा खुसियाली ल्याओस्, यही कामना तपाईँ सबैमा।

आज 22 तारिक जुलाई। अब आउनुहोस् न, आजको दिनले के विशेषता बोकेको रहेछ? ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 203 दिन हो। अब रहल यो वर्षको 162 दिनहरू बाँकी रहेको छ वर्षको अन्तसम्म। अब आजको दिनको विशेषता भन्नुपर्दा, आज देशले राष्ट्रिय ध्वज अङ्गीकरण दिवस वा राष्ट्रिय ध्वज दिवस पालन गरिरहेछ। यो दिनले सम्पूर्ण भारतवासीहरूको हृदयमा एउटा विशेष स्थान राख्दछ, किनकि हाम्रो राष्ट्रिय ध्वज राष्ट्रको एकता, गौरव अनि स्वतन्त्रताको प्रतीक हो। यो दिवसले स्वाधीनता भन्दा केही समय अघि 22 तारिक जुलाई सन् 1947 संविधान सभाद्वारा भारतीय ध्वजलाई अप्नाएको ऐतिहासिक घटनाको स्मरण गराउँछ। आधुनिक भारतीय ध्वजको रूपरेखा त्यसबेला स्वाधीनता सेनानी पिङ्गली वेङ्कैयाले तयार पारेका थिए भने पण्डित जवाहरलाल नेहरूले संविधान सभाको बैठकमा तिरंगालाई राष्ट्रिय ध्वजको रूपमा अप्नाउने प्रस्ताव पेश गरेका थिए। तिरंगालाई केसर, सेतो अनि हरियो रंगको पट्टीहरूसित गहिरो नीलो रंगको अशोक चक्रसँगै 22 तारिक जुलाई सन् 1947 आधिकारिक रूपमा स्वतन्त्र भारतको राष्ट्रिय ध्वजको रूपमा अप्नाइएको थियो। यो दिनले ती असंख्य नेताहरू स्वाधीनता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पित गर्दछ जसले तिरंगा निर्माणको निम्ति प्रेरित गरेका थिए। आयताकारको तिरंगाको तीनवटा रंग, जसमा केसर त्याग अनि साहस, सेतो रंग शान्ति अनि सत्य, हरियो समृद्धि अनि उर्वरता दर्शाउँछ भने ध्वजको मध्यमा अंकित चक्रले धर्म चक्र वा जीवनको गतिलाई दर्शाउँछ, जुन मौर्य सम्राट अशोकद्वारा निर्माण गरिएको सारनाथको सिंह स्तम्भमा अंकित चक्रबाट प्रेरित बनेको थियो। आफ्नो राष्ट्रिय ध्वजप्रति सम्मानका नियमहरू भारतीय ध्वज संहिता 2002 निर्धारित गरिएको थियो। भारतीय संविधानको अनुच्छेद 51A अनुसार प्रत्येक नागरिकको मूल कर्तव्य नै राष्ट्रिय ध्वजलाई सम्मान गर्ने हो। तिरंगा अस्तित्वमा आएपछि ब्रिटिस औपनिवेशिक शासन विरूद्ध भारतको संघर्षको सबैभन्दा शक्तिशाली प्रतीक बनेको थियो। यसले विभिन्न क्षेत्र, धर्म अनि समुदायका मानिसलाई एकबद्ध गरेर अनि लाखौं मानिसहरूलाई स्वाधीनता अनि राष्ट्र एकताको निम्ति लड्ने प्रेरणा पनि दियो। तिरंगा राष्ट्र एकताको प्रतीक हो, जसले विविध संस्कृतिहरू, धर्महरू अनि भाषाका मानिसहरूलाई एकजुट गराउँछ। यसले राष्ट्रप्रति गर्व अनि सम्मानलाई प्रोत्साहित गरेर देशभक्तिलाई दहरिलो बनाउँदछ। राष्ट्रिय ध्वज अंगीकरण दिवसले प्रत्येक भारतवासीलाई आफ्नो देश, राष्ट्रिय प्रतीक अनि स्वाधीनता सेनानीहरूप्रति सम्मान गर्न प्रेरित गर्दछ। तिरंगा केवल झण्डा मात्र होइन, यो भारतको गौरव, एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक हो। यसैले हामी सबैको कर्तव्य हुन्छ राष्ट्रिय ध्वजको सम्मान र मर्यादा कायम राख्नु।

हिन्दी सिनेमाका गोल्डन इरा वा स्वर्ण युगका एक लोकप्रिय र प्रतिष्ठित गायक जसको आवाजमा रहेको भावुकता र दर्दका कारण उनलाई दर्दिलो आवाजका मालिक पनि भनिन्थ्यो। उनलाई विशेष हिन्दी सिनेमाका महान अभिनेता र निर्देशक राज कपूरको आवाज भनेर चिनिन्छ। राज कपूरका धेरै जसो चलचित्रहरूमा उनकै आवाज रहेको छ, यहाँहरूले अवश्य अनुमान त लगाइसक्नुभयो होला। हजुर श्रोता, उनी हुन् मुकेश, जसको असल नाम मुकेश चन्द माथुर हो। 22 तारिक जुलाई अर्थात् आजकै

सन् 1923 भारतको दिल्लीमा उनको जन्म भएको थियो। आज उनको 93 जन्मवार्षिकी हो। माथुर कायस्थ परिवारमा पिता जरावर चन्द माथुर अनि चन्द्रनी माथुरको घरमा उनको जन्म भएको थियो। बाल्यकालदेखि नै उनको रुचि गायनप्रति थियो र केवल कक्षा 10 अध्ययन गरेर पढाइ छोडेपछि केही समयको निम्ति उनले लोक निर्माणमा कार्य गरे। तर गायन क्षेत्रमा नै आफ्नो जग बसाल्ने उनको अठोट थियो र त्यो गुण उनीमा थियो पनि। एक दिन मुकेशको टाढाका आफन्त साथै अभिनेता मोतीलालले आफ्नो बहिनीको विवाहमा गीत गाउन लगाए उनलाई, र त्यस समय मोतीलाल उनको आवाज सुनेर चकित बने। यहीबाट उनले मुकेशको गायन प्रतिभालाई चिन्हित गरेर तुरन्तै मुम्बई लगे। पण्डित जगन्नाथ प्रसादबाट गायनको प्रशिक्षण दिलाए। उनले सुरुमा गायक साथै अभिनेताको रूपमा पनि कार्य गरे। सन् 1941 चलचित्र निर्दोषबाट उनको प्रारम्भिक फिल्मी यात्रा सुरु भएको थियो। उनको पहिलो गीत थियो दिल ही बुझा हुआ हो तो, जसलाई उनले फिल्म निर्दोषको निम्ति गाएका थिए। त्यसपछि एक पार्श्व गायकको रूपमा उनको पहिलो हिट गीत थियो दिल जलता है तो जल्ने दो, जसलाई उनले अभिनेता मोतीलालको निम्ति 1945 फिल्म पहिली नजरको निम्ति गाएका थिए। यसरी उनको गायन करियरको सुरुवात भएको थियो। मुकेश गायक केएल सहगलको ठूलो प्रशंसक थिए। पार्श्व गायनको शुरूवाती वर्षहरूमा उनले आफ्नो आदर्शको नकल गर्थे। जब केएल सहगलले पहिलोपल्ट मुकेशको गीत दिल जलता है सुने, तब उनले मुकेश र उनको आवाज छुट्याउन सकेनन्। तर पछि सङ्गीत निर्देशक नौशाद अलीले मुकेशलाई सहगल शैलीबाट बाहिर निकालेर आफ्नो शैली विकसित गर्नुमा सहयोग गर्यो र नौशादले मुकेशलाई फिल्म अन्दाजको निम्ति गीत गाउने अवसर दियो, जसमा उनले आफ्नै शैलीमा गीत गाए र मुकेशको आवाज यसरी विकसित बनेर उनी हिन्दी सिने जगतमा एक लोकप्रिय गायकको रूपमा आफ्नो स्थान बनाए। उनले आफ्नो करियरमा 1300 भन्दा अधिक गीतहरू गाएका छन्। उनले कल्याणजी आनन्दजी सङ्गीत निर्देशक जोडीको निम्ति धेरै गीतहरू गाएका छन् भने शङ्कर जयकिशन र अन्य सङ्गीतकारहरूको निम्ति पनि उनले गीतहरू गाएका छन्। चलचित्र आनन्दबाट मैंने तेरे लिए ही सात रंग के सपने, कहीं जो दूर जब दिन ढल जाए, शोरबाट एक प्यार का नगमा है, अनारीबाट कुछ सीखा है हमने, जीना यहाँ मरना यहाँ कहता है जोकर, चलचित्र जोकरबाट, धर्म करमबाट एक दिन बिक जाएगा, कभी कभी मेरे दिल में फिल्म कभी कभीबाट उनका प्रशंसकहरू अनि अनुयायीहरूमाझ खुबै लोकप्रिय बनेको थियो। चारवटा फिल्मफेयर पुरस्कार अनि सन् 1974 फिल्म रजनीगन्धाबाट उनको गीत कई बार यही देखाको निम्ति सर्वश्रेष्ठ पार्श्व गायकको निम्ति उनी राष्ट्र फिल्म पुरस्कारद्वारा सम्मानित बनेका थिए। तर उनको जीवन यात्रा अल्पायुमा टुङ्गिएको थियो। 27 अगस्त 1976 अमेरिकामा एउटा संगीत समारोहमा अचानक हृदयघातको कारण केवल 53 उमेरमा उनको मृत्यु भएको थियो। उनी आज यस संसारमा नरहे तापनि उनका अमर गीतहरू र मधुर आवाजले उनलाई युगौंसम्म संगीत प्रेमीहरूको हृदयमा जीवित राख्नेछ। स्वीकार्नुहोस् मुकेशको आवाजमा चलचित्र धर्म करमबाट यो अन्तिम गीत।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको 10:32 भइरहेछ श्रोता, र अबको समय हो कार्यक्रम हाम्रो सरकारको। श्रोता, आज हो राष्ट्रिय ध्वज ग्रहण दिवस वा राष्ट्रिय झण्डा दिवस। 22 जुलाई 1947 यानि आजकै दिन राष्ट्रले आफ्नो राष्ट्रिय झण्डा ग्रहण गरेका थिए, र आजको कार्यक्रम हाम्रो सरकारको विषय पनि रहेको छ, तिरंगाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमान सभा। र आज श्रोताहरूसँग राष्ट्रिय झण्डा तिरंगाको ऐतिहासिक यात्राबारे कुराकानी गर्नेछौ। प्रथमत कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो अभिवादन उद्घोषिका म सरुको।

श्रोता, राष्ट्रिय ध्वज ग्रहण दिवसबारे त कुराकानी गरिनेछौँ। त्यसअघि सुन्नुहोस् यो प्रथम साङ्गीतिक कोसेली चलचित्र बर्डर 2 बाट।

मिठो साङ्गीतिक प्रस्तुतिपछि आउनुहोस् श्रोता, कुराकानी गरौँ तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्म। भारतको राष्ट्रिय ध्वज तिरङ्गाको ऐतिहासिक यात्रा हाम्रो स्वतन्त्रता सङ्ग्राम र राष्ट्रिय पहिचानसँग जोडिएको छ, जुन स्वतन्त्रता, एकता, लोकतन्त्र र राष्ट्रिय गौरवको प्रतीक हो। भारत स्वतन्त्रता हुनुभन्दा केही समय अघि संविधान सभाले वर्तमान तिरङ्गालाई राष्ट्रिय ध्वजको रूपमा स्वीकार गरेको थियो। सन् 1906 पहिलो ध्वज अप्नाएदेखि 22 जुलाई 1947 वर्तमानको तिरङ्गा अप्नाएसम्म यसमा धेरै परिवर्तनहरू भए। ध्वजले कुनै पनि समुदाय वा संस्थाको लागि गौरवको स्थान ओगटेको छ भने, जब राष्ट्रिय ध्वजको कुरा आउँछ, यो केवल गौरव मात्र नभएर यसले सामूहिक विश्वास र श्रद्धा जगाउँछ। भारतका राष्ट्रिय ध्वजले इतिहासका धेरै चरणहरू पार गर्दै अघि बढेको छ। धेरै देशहरूको लागि राष्ट्रिय ध्वज निर्णय गर्नु सरल हुन सक्छ, तर भारतको लागि यो एकताबद्ध प्रतीकको रूपमा ल्याउनु एकदमै कठिन यात्रा भएको थियो। आउनुहोस् तिरङ्गाको ऐतिहासिक यात्रालाई विस्तारसँग हेरौँ। भारतमा प्रथम तिरङ्गा 7 अगस्त 1906 कोलकाताको पारसी बगान स्क्वायरमा पहिलो पटक फहराइएको थियो, जसमा रातो, पहेँलो र हरियो रङहरू समावेश थियो। त्यसपछि म्याडम भिकाजी कामाले फहराएको झण्डामा कमलको फूलको चित्रको साथमा वन्दे मातरम लेखिएको थियो। गृह शासन आन्दोलनको समय बाद बाल गङ्गाधर तिलक र एनी बेसेन्टले फहराएको झण्डामा युनियन ज्याक र सप्तर्षि अङ्कित थियो। त्यसपछि राष्ट्रिय झण्डाको विकासक्रममा पिङ्गली वेङ्कैयाले रातो अनि हरियो रङको झण्डा डिजाइन गरे, जहाँ महात्मा गान्धीजीको सुझावमा सेतो धर्का र चर्खा थपियो। श्रोता, तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्मको कुराकानीलाई अघि बढाउने नै छौँ र अहिले आनन्द लिनुहोस् साङ्गीतिक कोसिलीको चलचित्र मिस्टर एन्ड मिसेस माहीबाट जुबिन नौटेलको स्वरमा, जहाँ शब्द कौशर मुनिरको रहेको छ भने सङ्गीत रहेको छ अमिताभ भट्टाचार्यको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार उद्घोषिका, म सरुको साथमा। र आजको विषय रहेको छ तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्म। हाम्रो राष्ट्रिय ध्वजको स्थापना भएदेखि अहिलेसम्म भएका धेरै परिवर्तनहरू जान्न हामी सबै भारतीयहरूका निम्ति ठूलो चासोको विषय हो श्रोता।

तिरंगाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्मलाई नियाल्दा हामी धेरै तथ्यहरू पाउँछौं। त आउनुहोस् जानौं ती थाहा नभएका कुराहरू। स्वतन्त्रता प्राप्त गर्नुभन्दा केही अघि संविधान सभाले तिरंगालाई राष्ट्रिय ध्वजको रूपमा 22 जुलाई 1947 सालमा स्वीकार गर्यो। यस ध्वजको माथि केसरिया, बीचमा सेतो र तल हरियो रंग राखियो। बीचको सेतो भागमा नीलो रंगको अशोक चक्र समावेश गरियो, जसले सत्य, धर्म, न्याय, प्रगति र निरन्तर गतिशीलताको सन्देश दिदछ। स्वतन्त्र भारतमा तिरंगाको भूमिकाबारे भन्नपर्दा 15 अगस्त 1947 भारत स्वतन्त्र भएपछि पहिलो पटक तिरंगा राष्ट्रिय ध्वजको रूपमा फहराइयो। त्यसपछि हरेक राष्ट्रिय पर्व, सरकारी कार्यक्रम, विद्यालय, सैन्य समारोह तथा अन्तर्राष्ट्रिय मञ्चमा तिरंगाले भारतको पहिचान स्थापित गर्दै आएको छ।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो मिठो प्रस्तुति विशाल मिश्र अनि सचिन जिगरको युगलावासमा चलचित्र स्त्री टूबाट। तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्मको कुराकानीलाई निरन्तरता गर्दै भारतको संविधान लागू भएपछि 26 जनवरी 1950 तिरङ्गाले संवैधानिक मान्यता प्राप्त गर्यो। 2002 भारत सरकारले फ्ल्याग कोड अफ इन्डिया लागू गरी सर्वसाधारण नागरिकलाई पनि निश्चित नियमहरूको पालना गर्दै राष्ट्रिय झण्डा फहराउने अधिकार प्रदान गर्यो, जसले नागरिकमा राष्ट्रिय भावना अझ बलियो बनायो। तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्म आइपुग्दा हर घर तिरङ्गा अभियान स्वतन्त्रताको 75 वर्षगाठ अर्थात् आजादीका अमृत महोत्सवको अवसरमा सन् 2022 हर घर तिरङ्गा अभियान सञ्चालन गरियो। यस अभियानले देशभरका नागरिकलाई आफ्ना घरमा राष्ट्रिय झण्डा फहराउन प्रेरित गर्यो, जसले जनमानसमा राष्ट्रिय ध्वजप्रति सम्मान र माया व्यापक भएर गयो। श्रोता, हामीले हाम्रो राष्ट्रिय ध्वजलाई तिरङ्गा भन्ने गर्छौँ, अर्थात् 3 रङले रङ्गिएको ध्वज। तर के तपाईँहरूलाई थाहा छ तिरङ्गाका ती 3 रङहरूको अर्थ के हुन्? आउनुहोस् जानौँ। प्रथम रङ केसरीय। केसरीय रङ झण्डाको माथिल्लो भागमा हुन्छ, जसको अर्थ साहस, त्याग र समर्पण। दोस्रो सेतो रङ बीचको भाग, जसको अर्थ हुन्छ सत्य, शान्ति र इमान्दारी। त्यसै गरी हरियो रङ ध्वजको तल्लो भाग, जसको अर्थ समृद्धि, विकास र प्रकृति प्रतिको सम्मान। अनि अशोक चक्र जुन ध्वजको बीचमा गाढा निलो रङमा रङ्गिएको हुन्छ, जुन 24 आरामा अङ्कित हुन्छ र यसको अर्थ हुन्छ न्याय, धर्म, प्रगति र निरन्तर गतिशील जीवन।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो साङ्गीतिक प्रस्तुति चलचित्र सरदारका ग्रान्डसनबाट मिलिन्द गावा अनि पल्लवी गावाको युगल आवाजमा। र श्रोता हजुरहरूले मिनट भइरहेको छ र तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्मलाई निरन्तरता दिँदै श्रोता संविधान सभाद्वारा 22 जुलाई 1947 स्वीकृत भएको भारतको तिरङ्गा आज सम्पूर्ण भारतीयहरूको राष्ट्रिय पहिचान एकता स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको प्रतीक बनेको छ। वर्तमानसम्म आइपुग्दा यसको सम्मान र महत्व अझै बढ्दै गएको छ र यसले प्रत्येक भारतीयमा देशप्रतिको गौरव जिम्मेवारी र राष्ट्रप्रेमको भावना जागृत गरिरहेको छ। त श्रोता आजको यस शुभ दिनमा सम्पूर्ण भारतीयहरूमा राष्ट्रिय तिरङ्गा दिवस अर्थात् झण्डा दिवसको हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँदछौँ हामी सम्पूर्ण आकाशवाणी परिवार। कार्यक्रम हाम्रो सरोकारमा आज हामीले कुराकानी गर्यौँ तिरङ्गाको ऐतिहासिक यात्रा संविधान सभादेखि वर्तमानसम्म। आशा छ श्रोताहरूले आनन्द लिनुभयो। त श्रोता हामी कार्यक्रमको अन्त्यतिर पनि आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् यो साङ्गीतिक कोसेली अरमान मल्लिकको स्वरमा चलचित्र सेफबाट।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब प्रस्तुत छ कार्यक्रम स्वरमाधुरी, आधुनिक गीतहरूको सङ्गालो कार्यक्रम स्वरमाधुरी, जहाँ श्रोताहरूले आनन्द लिन सक्नुहुनेछ विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू सुनेर। त कार्यक्रम स्वरमाधुरीमा राख्न लागिरहेकी छु यो प्रथम प्रस्तुति, डोमा शेर्पाको स्वरमा स्वीकार्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो डेजी बराइलीको शर्मा यो साङ्गीतिक कोशेली र अब अघिल्लो गुन्जनी आवाज रहेको छ भेनु दर्नालको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी र भर्खरै सुन्नुभयो हजुरहरूले देवनारायण प्रधानको स्वरलाई र अघिल्लो क्रममा गुञ्जनी आवाज रहेको छ गजेन्द्र राईको

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र अब प्रस्तुत छ हजुरहरूकै प्रिय कार्यक्रम तपाईँको अनुरोधमा जहाँ श्रोताहरूकै रोजाइमा सुनाउने गर्छौँ विविध हिन्दी चलचित्रका गीतहरू र कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु उद्घोषिका म सरु त आउनुहोस् श्रोता ढिला नगरी कार्यक्रमलाई आरम्भ गरौँ सुनेर यो प्रथम साङ्गीतिक कोशेली चलचित्र क्रिमिनलबाट कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा सङ्गीत एमएम करिमको अनि शब्द इन्दिवरको र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मिथिलेश ठाकुर तारानी ठाकुर सुरज ठाकुर सुजला ठाकुर ज्योति ठाकुर रियान्स ठाकुर गोलाबाजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पङ्कज प्रमोद रोहित अनि मोहित गढिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष मण्डल कुन्दन मण्डल करिना कुमारी पूजा कुमारी आरती कुमारी सुनिता देवी भिलाई छत्तिसगढबाट मुकेश शर्मा सरिता शर्मा गौरव शर्मा गरिमा शर्मा त्यसै गरी लुधियाना पन्जाबबाट अमरजित सोनाम कौर परमजित आदिवा कौर बिहारी कलोनी महासमुन्दबाट वलिउल्ला फकीर डब्लुउल्ला फकीर परवीन आसमा फकीर र बुलन्दसहरबाट बद्रुवली अन्सारी फर्जुवली अन्सारी अनि फजीवली अन्सारी यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली

अप्पर सिरुबारी गिद्ध पहाडबाट सुषमा सिंह, एसएम दर्नाल, स्वयं दर्नाल, करुणा सिंह अनि साथीहरू, न्यू चम्टा गिर्जालाइनबाट तोर्कुवा त्रुष एकका, चाल्स एकका, डेमियन एकका, जुलियन एकका, झ्याङगुडी बस्तीबाट विमल खडिया, सुचिता खडिया, अररिया रोजाखोर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सरफराज खान, अफजल पानवाला, बंगाल रोड जोकीबाट सौम्य नाजमिन, रुकैया फ्रिन, रिहाना प्रवीण, फर्जना खानम, सहना सबनम, नुसरत जानम, मेरनगर उमरखण्ड महाराष्ट्रबाट अभिजित ग्वानकर, सरिता ग्वानकर, सिद्धान्त ग्वानकर, प्रिन्स एकान्स ग्वानकर, विश्वकर्मानगर नागपुरबाट शैलेश ग्वानकर, वैशाली ग्वानकर, श्वेता सुमित ग्वानकर, कुमारी ध्वनी ग्वानकर, पुरानो तालाब डुमरावबाट वलिउल्ला अन्सारी, आसमा नाज अन्सारी, सोनम सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा खातुन अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी, बेबी अन्सारी, छटिया पोखरा डुमरावबाट लालबाबु दिवाना अनि दिव्या भारती, लक्षणपुर छत्तीसगढबाट विश्वनाथ साहू, पंकज तिरुपति, रिग्नी छत्तीसगढबाट दिनेश शर्मा, लेबाईबाट गुलाबदास मणिकपुरी, दत्रेङ्गीबाट भागवत शर्मा, डोग्राव छत्तीसगढबाट राष्ट्रपाल गजभिए, राधिका गजभिए, बेबी अनिष्का अनि तन्मई गजभिए, यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अर्को प्रस्तुति चलचित्र जिद्दीबाट हरिहरन अनि चित्रको युगलावासमा, जहाँ शब्द समीरको रहेको छ भने सङ्गीत दिलीप सेन अनि समीर सेनको रहेको छ। स्वीकार्नुहोस्।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोध उद्घोषिका म सरुको साथमा र कार्यक्रमको अर्को प्रस्तुति स्वीकार्नुहोस् चलचित्र रोजाबाट एसपी बालासुब्रमण्यम अनि चित्रको युगलावासमा र यस गीतलाई अनुरोध गर्नुहुने साथीहरू हुनुहुन्छ नाजमन्सिल मेहसोल सीतामढी बिहारबाट अक्रम हुसेन वसिम अक्रम आरिज वसिम समीम अक्रम ममता रानी शर्मा बच्चु शेख बेगम इसरत अक्रम रुविना वसिम नदिम अक्रम अमन अक्रम पुनम कुमारी शर्मा चिना शेख कोहात बिहारबाट शेख जफर हसन नर्गिस जफर नुरमहल मेहसोलबाट हुमैरनाज सुमेरनाज अभिहनाज आरहन बाबु हम्जा बाबु मुजमिल बाबु कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमला रानी सेन्चुरी सिम्पी रानी शाह मोहम्मद शरीफ आर्जु रामकुमार शाह अमित अनि राजा कन्हरियाबाट गणेश राई अमरनाथ राई जगन्नाथ राई अविराज जुवराज राखी कुमारी कुर्सेला तीनघरियाबाट ललन कुमार सिंह श्रीमती प्रभादेवी कुमार केतु मनिष कुमार मोनु गौतम कुमार स्नेहलता कुमारी मीना कुमारी कुमारी मधु अशोक प्रसाद मण्डल दिलावर हुसेन दिलकस एलके सिंह अनि सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा ऋतिक मल्होत्रा प्रतीक मल्होत्रा अनिल शर्मा

जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप र कालकाबाट शुभचन्द्र बजाज, बिट्टा बजाज अनि साहिल यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति चलचित्र रोजाबाट।

श्रोता, हामी कार्यक्रम तपाईँको अनुरोधको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। चलचित्र बम्बईबाट हरिहरन अनि कविता कृष्णमूर्तिको एकल आवाजमा र यस गीतलाई अनुरोध गर्नुहुने साथीहरू हुनुहुन्छ। राजाबजार बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमनन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, रामपुर चोक बिहारबाट मोहम्मद जासिम राही, सवना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण अनि खुशबू, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुविहा नेवता गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, गान्धीचौक रोपड पञ्जाबबाट हरदेव मिका, बलविन्दर बिरक, जैतेक बिरक अनि मिका बिरक, र त्यसै गरी कुलीपाड़ा कटिहारबाट राजेश भारती, विवरानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज अनि

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो। दिउँसो 1 बजेको मुख्य समाचार उषा किरणबाट सुन्नुहोस्। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको विरोधपछि संसदका दुवै सदनको कार्यवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज फिलिपिन्सको मनिलामा अस्ट्रेलिया, जापान र अमेरिकाको विदेश मन्त्रीहरूको साथ क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभयो। जम्मू कश्मीरमा कटरा र त्रिकुटा पहाड़ क्षेत्रमा खराब मौसमको कारण आज लगातार 4 दिन पनि श्रीमाता वैष्णोदेवी यात्रा स्थगित गरेको छ। तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि खराब मौसमलाई हेरेर यात्रालाई अस्थायी रूपमा स्थगित गरेको हो। भारतीय जनता पार्टीले विपक्षी दलका नेता राहुल गान्धीले हिज प्रधानमन्त्री निवासको गेट बाहिर अनुमति बिना धरना दिएकोमा कडा निन्दा गरेको छ। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै भाजपा सांसद रविशंकर प्रसादले यसलाई भारतको लोकतन्त्रको इतिहासमा लज्जास्पद दिनको रूपमा वर्णन गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीमा मेघालयका मुख्यमन्त्री कोनराड के साङमासँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नायडूले मेघालयमा हवाई सम्पर्क सुदृढीकरण सम्बन्धी बैठक फलदायी भएको बताउनुभयो। आज बिहान पश्चिम नेपालमा 4.2 रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु काठमाडौँबाट लगभग 900 किलोमिटर पश्चिममा अवस्थित सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको कोठदेवल नजिकै रहेको थियो। कश्मीर उपत्यकामा विगत केही दिनदेखि भइरहेको निरन्तर वर्षाले धेरै क्षेत्रहरूमा सामान्य जनजीवन अस्तव्यस्त बनाएको छ। मुख्य समाचार पूरा भयो। दिउँसो 2:40 मा नयाँ समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Thank you.

차라

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा आधुनिक तथा लोकगीतहरू। त कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् आधुनिक गीत स्नेहश्री थापाको स्वरमा, जहाँ शब्दकार हुनुहुन्छ वेग बसन्त थापा।

आधुनिक गीतको प्रस्तुतिपछि अब आनन्द लिनुहोस् लोकगीतको. स्वर सङ्गीत बसन्ती बाला लामा अनि शब्द रहेको छ कर्णा थामीको.

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, सरकार नीट परीक्षा पेपर लिक मामिलामा कुनै पनि नियम अन्तर्गत चर्चाको लागि तयार छ। सरकारले भनेको छ, युवाहरूको भविष्यको सुरक्षा सरकारको प्राथमिकता हो। संसदका दुवै सदनको कार्यवाही, नीट परीक्षा पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाको कारण बाधित। युद्धपोत आईएनएस मालवनलाई भारतीय नौसेनामा सामेल गरिएको छ। क्वाड विदेश मन्त्रीहरूको बैठकमा स्वतन्त्र र खुल्ला हिन्द प्रशान्त क्षेत्रलाई मजबुत गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। मौसम विभागले गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा भोलिसम्म मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ र चाइना ओपन ब्याडमिन्टनमा आयु सेटीले इन्डोनेसियाका अल्वी फरहानलाई पराजित गरी प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, सरकार मनसून सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार छ। संसद परिसरमा पत्रकारहरूसितको कुराकानीमा उहाँले भन्नुभयो, यस चर्चाको लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति लामो चलोस् त्यति लामो हुनुपर्छ र यथाशीघ्र हुनुपर्छ।
2: चर्चा के लिए पूरी तरह से तैयार है और हमने पहले दिन से कहा है, जब चर्चा होती है तो किसी नियम के तहत होना पड़ता है और इसका व्यवस्था बनाना पड़ता है। मैं अनुरोध करता हूं कि चर्चा कब होना है, कितना लंबा चर्चा होना है और किस नियम के तहत होना है, माननीय स्पीकर महोदय सारे पार्टी के फ्लोर लीडर से बातचीत करके इसका निर्णय किया जाए।
1: भारतीय जनता पार्टीले केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका युवाहरूको भविष्यको रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा सांसद बाँसुरी स्वराजले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले युवा नेतृत्वमा विकासको मन्त्रलाई विकसित भारतलाई बलियो बनाउने आधार बनाएको छ। उहाँले यो पनि भन्नुभयो, सरकारले तत्काल कार्यवाही गरेको छ। पेपर लिक प्रकरणमा अभियुक्त 13 जनालाई पक्राउ गरेको छ, जसमध्ये सबै अहिले जेलमा छन्। भारतीय जनता पार्टीले विपक्षका नेता राहुल गान्धीद्वारा हिजो प्रधानमन्त्री आवास बाहिर बिना अनुमति धरनामा बसेकोमा कडा निन्दा गरेको छ। नयाँ दिल्लीमा मीडियासित कुरा गर्दै भाजपा सांसद रविशंकर प्रसादले यसलाई भारतीय लोकतन्त्रको इतिहासमा लज्जास्पद दिन
3: It was a very shameful day in the history of Indian democracy. Opposition leader Rahul Gandhi forcibly staged a protest and a sit-in at the gate of Prime Minister's residence without any permission. I strongly condemn the irresponsible behavior he displayed.
1: लोकसभाको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ भने राज्यसभाको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। यसअघि संसदका दुवै सदनको कार्यवाही, नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको विरोधपछि दिउँसो 2 बजेसम्मका लागि स्थगित

0: गरिएको थियो। लोकसभाको कार्यवाही सुरु हुने बित्तिकै अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले पेपर लिक र विद्यार्थी विरोधको मुद्दा उठाए। श्री बिरलाले विपक्षसित सदनको सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो, तर विपक्षी दलका सदस्यहरूले आफ्नो विरोध जारी राखे, जसका कारण लोकसभाको कार्यवाही दिउँसो 12 बजेसम्मका लागि स्थगित गर्नु पर्यो। राज्यसभामा पनि यस्तै स्थिति देखियो। बिहान 11 बजे कार्यवाही शुरू हुने बित्तिकै सभापति सीपी राधाकृष्णनले सिक्किममा एनएचपीसी टिस्टा चरण 6 जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुखद दुर्घटनामा भएको जनधनको क्षतिप्रति संवेदना व्यक्त गर्नुभयो। सदनले शोक सन्तप्त परिवारहरूप्रति संवेदना प्रकट गर्यो। राज्यसभाले घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै 1 मिनट मौन धारण पनि गर्यो। सभापतिले विपक्षी नेता मल्लिका अर्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो, तर विपक्ष र सत्ता पक्षको हंगामाका कारण सदन दिउँसो 12 बजेसम्मका लागि स्थगित गरिएको थियो। दिल्ली मेट्रोले सुरक्षा कारणहरूले गर्दा राष्ट्रिय राजधानीका 16 मेट्रो स्टेशनहरू अर्को आदेश नभएसम्म बन्द रहने बताएको छ। यसमा लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बारखम्बा रोड, सुप्रीम कोर्ट, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोरबाग र शिवाजी स्टेडियम सामेल छन्। यद्यपि दिल्ली मेट्रोले राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालयमा इन्टरचेन्ज सुविधा उपलब्ध रहने बताएको छ। भारतीय नौसेनाले आज कर्नाटकको कारवार आईएनएस कादम्बा नौसेना बेसमा माहे श्रेणीको 2 पनडुबी रोधी युद्धपोत आईएनएस मालवनलाई बेडामा सामेल गर्यो। यस अवसरमा पश्चिमी नौसेनाका कमानका फ्ल्याग अफिसर कमान्डिङ इन चीफ वाइस एडमिरल संजय वत्सयान, कोचिन सीपीआर लिमिटेडका प्रतिनिधि, नौसेनाका वरिष्ठ अधिकारी र अन्य अतिथि उपस्थित थिए। आईएनएस मालवन 8 पनडुबी रोधी युद्धपोत मध्ये 2 युद्धपोत हो, जसमा 80% भन्दा बढी स्वदेशी उपकरण र तकनिकको उपयोग गरिएको छ। भारतीय नौसेनाले यस वर्ष 7 युद्धपोतलाई कमिशन गराएको छ। वर्षको अन्तसम्ममा लगभग 12 युद्धपोतहरूलाई कमिशन गराउने योजना छ। यस अवसरमा एयर चीफ मार्शल एपी सिंहले आत्मनिर्भरताको दिशामा नौसेनाको प्रयासको सराहना गर्नुभयो।
1: आत्मनिर्भर भारत जो हमने एक सपना देखा है, हम उसके बहुत करीब आई जा रहे हैं। बहुत जल्दी इंडियन नेवी ने ये सपना अपना लिया था, हम लोगों ने देर करी है बल्कि, बिकॉज वेरियस सेक्टर्स टेक डिफरेंट टाइम्स टू ग्रो एंड आई थिंक इन एज फार एज नेवल शिप बिल्डिंग इज कंसर्न, इंडिया हैज ऑलवेज हैड एन एज एंड वी हैव कैरीड आवर लेगेसी फॉरवर्ड एंड इन मेकिंग शिप्स, सो वेरी गुड प्रोग्रेस हैज बीन मेड इन आत्मनिर्भरता एज फार एज शिप बिल्डिंग इज कंसर्न।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ, यो आकाशवाणी हो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज फिलिपिन्सको मनिलामा आयोजित क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभयो। एक संयुक्त वक्तव्यमा भारत, जापान, अस्ट्रेलिया र अमेरिकाले एक स्वतन्त्र र खुल्ला हिन्द प्रशान्त क्षेत्रलाई सुदृढ पार्ने प्रतिबद्धता र आसियानको एकता र केन्द्रीयताको लागि आफ्नो अटल समर्थनको पुष्टि गरेका छन्। क्वाडका विदेश मन्त्रीहरूले हिन्द प्रशान्त सम्बन्धी क्षेत्रमा शान्ति र स्थिरता यस क्षेत्रको सुरक्षा र समृद्धिको आधार हो भन्ने कुरामा सहमति जनाएका छन्। पश्चिमी नेपालमा आज बिहान 4.2 तीव्रताको भूकम्प गयो। राष्ट्रिय भूकम्प निगरानी तथा अनुसन्धान केन्द्र अनुसार भूकम्पको केन्द्र काठमाडौँबाट लगभग 900 किलोमिटर पश्चिममा स्थित सुदूरपश्चिम प्रान्तको बाझङ जिल्लाको कोट देवाल नजिकै रहेको थियो। जम्मू कश्मीरको कत्रा र त्रिकुटा पहाड़मा खराब मौसमका कारण श्रीमाता वैष्णव देवी यात्रा आज लगातार 4 दिन पनि स्थगित रह्यो। तीर्थयात्रा मार्गमा यात्रा गरिरहेका तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्न खराब मौसमलाई ध्यानमा राख्दै यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। असममा बाढ़ीको स्थिति भयावह बनेको छ। राज्यका 16 जिल्लाहरू डुबानमा परेका छन्। राज्यमा बाढीमा थप 21 जनाको मृत्यु भएको छ। यसका साथै जम्मा मृत्यु हुनेहरूको संख्या 31 पुगेको छ। मौसम विभागले भोलिसम्म गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा मुसलधारे वर्षाका साथै केही क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। जम्मू र कश्मीर, लद्दाख, हिमाचल प्रदेश, पंजाब, पूर्वी राजस्थान र मध्य प्रदेश, छत्तीसगढ

उडिसा र विदर्भमा आगामी 2-3 दिनसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। उत्तराखण्ड, चण्डीगढ, हरियाणा, पश्चिम राजस्थान, दिल्ली, उत्तर प्रदेश, बिहार, पश्चिम बंगालको गांगेय क्षेत्र, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तेलंगाना, मराठवाडामा शुक्रबारसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। चाइना ब्याडमिन्टन ओपनमा भारतकी पीवी सिन्धु महिला सिंगल्स राउन्ड अफ 32 आफ्नै देशकी उन्नति हुड्डासित चाङझोमा प्रतिस्पर्धा हुनेछ। पुरुष सिंगल्समा लक्ष्य सेनले आज राउन्ड अफ 32 जापानका युसी तनाकोको सामना गर्नेछन्। आज भएको पुरुष एकलमा आयुष सेटीले इन्डोनेसियाका अल्वी फरहानलाई 21-17, 5-21, 21-17 पराजित गर्दै प्री क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। अमेरिकाको परमाणु ठेगानाहरूलाई लक्षित गर्ने इरानको चेतावनीको मध्यनजर अमेरिकाले लगातार 11 रात इरानमाथि हमला गरेको छ। अमेरिकाका केन्द्रीय कमानले भनेको छ, होर्मुज जलडमरू मध्यमा वाणिज्यिक जहाजहरूमा इरानको हमलाको चेतावनीलाई कमजोर गर्नका लागि यो हमला गरिएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 सुन्न सक्नुहुनेछ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता। आकाशवाणीको नेपाली प्रसारण सेवामा समय अहिले दिउँसोको 2:50 भइरहेछ र अब फेरि पनि आनन्द लिनुहोस् लोकगीतको बसन्ती बाला लामाको स्वर अनि सङ्गीतमा, जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ भारत माछापालन सहायक कम्पनीहरूमा डब्ल्यूटीओ सम्झौताको पक्ष बन्छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले 20 जुलाई 2026 डब्ल्यूटीओ माछापालन अनुदान सम्झौता एएफएस को स्वीकृतिको आफ्नो दस्तावेज जमा गरेको छ, जसले गर्दा सम्झौताको पक्ष बनेको छ। स्वीकृतिको दस्तावेज औपचारिक रूपमा भारत सरकारका वाणिज्य सचिव श्री राजेश अग्रवालले विश्व व्यापार संगठन डब्ल्यूटीओ का महानिदेशकलाई हस्तान्तरण गर्नुभएको थियो। भारतको निर्णयले तटीय समुदायहरूको लागि खाद्य सुरक्षा, जीविकोपार्जन र रोजगारीको स्रोतको रूपमा समुद्री स्रोतहरूको संरक्षण गर्दै दिगो माछा पालन व्यवस्थापनप्रति देशको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। जुन 2022 जेनेभामा भएको 12 डब्ल्यूटीओ मन्त्रीस्तरीय सम्मेलनमा समितिले पारित गरिएको मत्स्यपालन अनुदान सम्बन्धी डब्ल्यूटीओ सम्झौता वातावरणीय दिगोपन उद्देश्य सहितको पहिलो बहुपक्षीय डब्ल्यूटीओ सम्झौता हो। यसले समुद्री जीवनको संरक्षणमा योगदान पुर्याउने अवैध माछा मार्ने गतिविधिहरू र स्टकको अत्याधिक शोषणको लागि सरकारी समर्थनलाई निषेध गर्दछ। डब्ल्यूटीओ सदस्यहरूको दुई तिहाईले स्वीकृति दिएपछि यो सम्झौता 15 सेप्टेम्बर 2025 लागू भयो। भारत आफ्नो स्वीकृतिको उपकरण जम्मा गर्ने डब्ल्यूटीओ को 123 सदस्य हो। सम्झौता समुद्री जंगली कब्जा माछा मार्ने र समुद्रमा अन्य माछा मार्ने गतिविधिहरूसँग सम्बन्धित अनुदानमा केन्द्रित छ। महत्वपूर्ण कुरा, जलचर र अन्तर्देशीय माछा मार्ने कार्यहरू यस सम्झौताको दायरा बाहिर रहन्छ। सम्झौताले दिगो माछा मार्ने प्रवर्धन गरेर परम्परागत र साना माछा मार्नेहरूको जीविका उपार्जनको रक्षा गर्दछ। यसले अवैध रिपोर्ट नगरिएको र अनियमितता, आईयूयू माछा मार्ने र अत्याधिक माछा मार्ने स्टकको माछा मार्नेसँग सम्बन्धित अनुदानहरूलाई निषेध गर्दछ, जसले गर्दा समुद्री स्रोतहरूलाई खतरामा पार्ने दिगो माछा मार्ने अभ्यासहरूलाई सम्बोधन गर्दछ र परम्परागत र साना माछा मार्ने समुदायहरूको दीर्घकालीन हितको रक्षा गर्दछ। यसले टाढाका पानीमा माछा मार्ने राष्ट्रहरूद्वारा सञ्चालित ठूला भारी अनुदान प्राप्त औद्योगिक माछा मार्ने जहाजहरूलाई समर्थन गर्ने हानिकारक अनुदानहरूलाई अनुशासनमा राखेर अझ समतामूलक विश्वव्यापी माछा मार्ने व्यवस्था पनि सृजना गर्दछ। यसले भारत जस्ता देशहरूलाई फाइदा पुर्याउँछ जहाँ माछामा पालन मुख्यतया सानो स्तरमा गरिन्छ र जुन औद्योगिक माछा मार्ने काममा प्रमुख सहभागी छैनन्। यो सम्झौताले एक जिम्मेवार समुद्री खाना निर्यातकर्ताको रूपमा भारतको विश्वसनीयतालाई अझ बढाउँछ, जसले गर्दा दिगोपन र ट्रेसेबिलिटीलाई बढ़दो रूपमा महत्व दिने प्रिमियम बजारहरूमा सुधारिएको पहुँचलाई समर्थन गर्दछ। साथै भारतको समुद्री खाना निर्यातमा जलचर आधारित झिंगाको प्रबलता, जुन सम्झौताको दायरा बाहिर पर्छ, देशको समुद्री खाना निर्यात क्षेत्रको निरन्तर लचिलोपन र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्दछ। भारतसँग एक बलियो मत्स्यपालन व्यवस्थापन ढाँचा छ, जुन विशेष आर्थिक क्षेत्र ईईजेड नियमहरू 2025 माछा पालनको दिगो उपयोग र भारतीय झण्डाधारित माछा मार्ने जहाजहरू 2025 उच्च समुद्रहरूमा माछा पालनको दिगो उपयोगको लागि दिशानिर्देशहरू मार्फत बलियो बनाइएको छ। यी उपायहरू प्रधानमन्त्री मत्स्य सम्पदा योजना पीएमएमएसवाई र अन्य माछा पालन व्यवस्थापन अनुगमन र संरक्षण कार्यक्रमहरू अन्तर्गत चलिरहेको क्षमता निर्माण पहलहरूसँगै सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि बलियो आधार प्रदान गर्दछ। यी नियामक संस्थागत र विकासात्मक पारिस्थितिक प्रणालीले परम्परागत र साना स्तरीय माछा मार्नेहरूको लागि नीतिगत स्थान संरक्षण गर्दै भारतलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्झौताको स्थिति दिँदछ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र श्रोता, अब केही क्षण हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त आउनुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति सुनौ, चलचित्र सपनेबाट हेमा सरदेसाई अनि मलेसिया वासुदेवनको युगल आवाजमा, जहाँ सङ्गीत रहेको छ एआर हेमानको अनि शब्द जावेद अख्तरको।

श्रोता, सङ्गीत केवल मनोरञ्जन मात्र होइन, यो मनदेखि मनलाई जोड्ने सुन्दर सेतु हो, जहाँ हरेक धुनले एउटा कथा बोकेको हुन्छ र हरेक गीतले एउटा भावना बोलिरहेको हुन्छ। जहाँ शब्द मौन हुन्छन्, त्यहाँ सङ्गीतले मनका भावहरूलाई व्यक्त गरेको हुन्छ। त आउनुहोस् फेरि पनि सङ्गीतमय बनाऊ। सुनेर अघिल्लो प्रस्तुति चलचित्र दुश्मनबाट उदित नारायण अनि लता मङ्गेशकरको युगल आवाजमा, जहाँ सङ्गीत उत्तम सिंहको रहेको छ भने शब्द आनन्द बक्सीको हो।

प्रिय श्रोता मित्र, सङ्गीतको यो मधुर यात्रामा हामीसँगै रहनु भएकोमा हजुरहरूलाई धेरै धेरै आभार। त हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्, दिलवाले दुल्हनिया ले जाएंगेबाट लता मङ्गेशकर अनि उदित नारायणको युगल आवाजमा।

0: हिंदी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। भारतीय जनता पार्टीले आज केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका युवाहरूको भविष्यको रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा सांसद बाँसुरी स्वराजले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले युवा नेतृत्वमा विकासको मन्त्रलाई विकसित भारतलाई बलियो बनाउने आधार बनाएको छ। सुश्री स्वराजले भन्नुभयो, नीट परीक्षा केवल 37 दिनमा पुनः सञ्चालन गरिएको थियो र 25 दिनभित्र नतिजा घोषणा गरिएको थियो। उहाँले यो पनि भन्नुभयो, सरकारले तुरन्तै कारवाही गरेको छ। पेपर लिक प्रकरणमा अभियुक्त 13 जनालाई पक्राउ गरेको छ, जसमध्ये सबै अहिले जेलमा छन्। सुश्री स्वराजले आरोपितहरूलाई छिटोभन्दा छिटो कडा सजाय दिने दावी गर्नुभयो। परीक्षा सञ्चालन सम्बन्धी भविष्यका घटनाक्रमहरूलाई उल्लेख गर्नुहुँदै सुश्री स्वराजले भन्नुभयो, कमजोरीहरूलाई सम्बोधन गर्न र राम्रो शिक्षा प्रणाली सुनिश्चित गर्न प्राविधिकको प्रयोग भइरहेको छ। उहाँले भन्नुभयो, सरकार नीटको लागि कम्प्युटर आधारित परीक्षातर्फ अघि बढ़िरहेको छ र आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत निगरानी मार्फत प्राविधिकको प्रयोग गरिरहेको छ। विरोध प्रदर्शनको सन्दर्भमा भाजपा सांसदले भन्नुभयो, सरकारले संयम अपनायो, शान्तिपूर्ण प्रदर्शनलाई अनुमति दियो र वार्ताका माध्यमहरू खुला राखेको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले मेघालयका मुख्यमन्त्री कनराड के साङमासित नयाँ दिल्लीमा भेटघाट गर्नुभयो। सोशल मिडिया पोस्टमा श्री नायडूले भन्नुभयो, मेघालयको हवाई सम्पर्कलाई मजबुत गर्न गरिएको भेटघाट सार्थक रह्यो। बैठकको अवसरमा उहाँले सिलङ हवाई अड्डामा रनवेको विस्तार र नयाँ टर्मिनल भवनको निर्माणको साथसाथ उडान योजनाको अघिल्लो चरणमा राज्यभरमा हवाई अड्डा र हेलिप्याडको बुनियादी ढाँचालाई उन्नत गर्नलाई पनि चर्चा गरिएको छ भन्नुभयो। सिक्किमको नाम्ची जिल्लाको समरदुङ झोलङ्गेमा एनएसपीसी 6 चरणको टिस्टा जलविद्युत परियोजनाको सुरुङभित्र खोज तथा उद्धार कार्य आज बिहानदेखि पुनः शुरू गरिएको छ। सुरुङभित्र ठूलो परिमाणमा हिलो र पानी जमेकाले केही समयका लागि उद्धार कार्य स्थगित गरेको थियो। सुरुङबाट हिजोसम्म 12 शव भेला परेको थियो, तर सुरुङभित्रको प्रतिकूल अवस्थाका कारण उद्धार टोलीहरूले कार्यलाई निरन्तरता दिन सकेका थिएनन्। आज बिहानैदेखि राष्ट्रिय आपदा प्रतिक्रिया बल एनडीआरएफ र आसानसोल रेस्क्यू टोलीका सदस्यहरूले पूर्ण प्रतिबद्धताका साथ उद्धार कार्य पुनः शुरू गरेका छन्। पछिल्लो जानकारी अनुसार हाल सुरुङभित्र जमेको पानी पम्प मार्फत बाहिर निकाल्ने कार्य भइरहेको छ। सिक्किम विधानसभाको 4 बजेट अधिवेशनको तेस्रो दिन आज सदनमा 3 विधेयक पारित गरिनुका साथै एउटा सरकारी प्रस्ताव स्वीकृत गर्यो। यसका साथै 5 विभागसँग सम्बन्धित अनुदान मागहरू पनि पारित गरिएको छ। सदनमा शिक्षा विभागका मन्त्री राजु बस्नेतद्वारा प्रस्तुत सिक्किम निजी विश्वविद्यालय स्थापना तथा नियमन संशोधन विधेयक 2026 तथा बोर्ड अफ ओपन स्कुलिङ एण्ड स्किल एजुकेशन सिक्किम संशोधन विधेयक 2026 पारित गरियो। साथै गृह विभागका प्रभारी मन्त्रीको मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा प्रस्तुत सिक्किम अग्नि तथा आपतकालीन सेवा संशोधन विधेयक 2026 पनि सदनमा पारित गरियो। यी विधेयकहरू सम्बन्धित मन्त्रीहरूले 20 जुलाई 2026 दिन सदनमा प्रस्तुत गरेका थिए। असममा बाढीको अवस्था गम्भीर छ। असमको 16 जिल्लाहरू जलमग्न भएका छन्। राज्यमा बाढीका कारण थप

21 जनाको मृत्यु भएको छ। यससँगै जम्मा मृत्यु हुनेहरूको संख्या 31 पुगेको छ। बाढी प्रभावित असमका मानिसहरूलाई निर्बाध सञ्चार सुविधा उपलब्ध गराउनका लागि केन्द्र सरकारले विशेष आपतकालीन दूरसञ्चार व्यवस्था लागू गरेको छ। यस अन्तर्गत शिवसागर, चराइदेऊ र जोरहाट जिल्लामा इन्ट्रा सर्कल रोमिङ आईसीआर सुविधालाई आगामी 24 जुलाई 2026 लागि सक्रिय बनाइदिएको छ। दूरसञ्चार विभाग डिओटीद्वारा सुरु गरेको यस व्यवस्था अन्तर्गत यदि कुनै उपभोक्ताको मोबाइल सेवा प्रदाताको नेटवर्क उपलब्ध छैन भने त्यहाँ रहेको अन्य कुनै पनि दूरसञ्चार कम्पनीको नेटवर्कलाई उपयोग गर्न सक्नेछ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणले प्रभावित जिल्लाहरूका मानिसहरूसित आवश्यकता परेको खण्डमा यस सुविधालाई उपयोग गर्ने अपील गरेको छ। प्राधिकरण अनुसार आपदाको घडीमा निर्बाध सञ्चार बसाउ एवं रात कार्यको श्रेष्ठ समन्वय तथा मानिसहरूसम्म समयमै आवश्यक जानकारी पुर्याउनका लागि अत्यन्त महत्वपूर्ण छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार श्रृङ्खलाका साथ 3:45 मा पुनः हाजिर हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
1: नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोता, कार्यक्रमको थालनीमा सुनौ यो गीत।

हजुरले गीत सुनेर अवश्य मनोरञ्जन त गर्नु भयो नि होला। अब हामी लागौ आजको कार्यक्रमको विषयतर्फ। त आज हामी हजुरहरूलाई सुनाउन लागिरहेका छौ गीतकार, कवि, चलचित्र निर्माता, निर्देशक, नाटककार गुलजारको जीवनी। गुलजारको नामले प्रख्यात सम्पूर्ण सिंह गुलजारले भारतीय सिनेमाको इतिहासमा आफ्नो नाम बनाइसकेका छन्। गीतकार हुनका साथसाथै उनी कवि, चलचित्र निर्माता, निर्देशक र नाटककार पनि हुन्। 18 अगस्त 1936 जन्मिएका उनले बलिउडमा केही चर्चित गीतहरूका लागि गीत दिएका छन्। उनको जीवन कथा लगभग सिधा चलचित्र बाहिर छ। लेखक बन्नु अघि गुलजार कार मेकानिकको रूपमा काम गर्थे, तर चाँडै नै उनले चर्चित संगीत निर्देशक एसडी वर्मनसँग प्रशंसित चलचित्र बन्दिनीमा काम गरेर बलिउडमा आफ्नो नाम कमाएका थिए। हिन्दी बाहेक उनले अन्य भारतीय भाषाहरू जस्तै पन्जाबी, मारवाडी, भोजपुरी आदिमा पनि लेखेका छन्। उनले आफ्नो करियर दुई प्रसिद्ध कलाकारहरू बिमल रोय र ऋषिकेश मुखर्जीबाट सुरु गरे। निर्देशकका रूपमा उनका चलचित्रहरूमा मेरे अपने, आदि, अङ्गुर र परिचय जस्ता चलचित्रहरू छन्।

उनले मिर्जा गालिबको टेलिभिजन सिरियल पनि निर्देशन गरेका थिए। उनलाई सन् 2004 पद्मभूषण अवार्ड दिएको थियो। यसका अतिरिक्त साहित्य अकादमी पुरस्कार, दादा साहेब फाल्के पुरस्कार, राष्ट्रिय चलचित्र पुरस्कार, 21 फिल्म फेयर पुरस्कार, 1 अकादमी पुरस्कार र 1 ग्रामी पुरस्कारले पनि उनको नाम लामो र वरिष्ठ जीवनलाई सजाएको छ। यसबाहेक उनले निर्देशक र गीतकारको रूपमा राष्ट्रिय स्तरमा धेरै पुरस्कारहरू जितेका छन्। अभिनेत्री राखीसँग विवाह गरेकी गुलजारकी छोरी मेघना गुलजार पनि चलचित्र निर्देशन लागेकी छिन्। एक भारतीय उर्दू कवि, गीतकार, लेखक, पटकथा लेखक र फिल्म निर्देशक हुन् जो हिन्दी सिनेमामा आफ्ना कामहरूका लागि धेरै प्रसिद्ध छन् उनी।

उहाँलाई यस युगको महान उर्दू कविहरू मध्ये पनि एक मानिन्छ। उनले सलिल चौधरी, हेमन्त कुमार, एआर रहमान र आरडी बर्मन जस्ता धेरै प्रसिद्ध संगीत निर्देशकहरूसँग काम गरेका छन् र पछिसम्म उनीहरूसँग घनिष्ठ सम्बन्ध साझा गर्नुभएको थियो। उहाँले कलेज

पर्दा गुलजार प्रोग्रेसिभ राइटर्स एसोसिएसनमा संलग्न भए, जहाँ कवि, गीतकार र फिल्म निर्माता शैलेन्द्र र फिल्म निर्देशक विमल रोयले उनलाई फिल्ममा करियर बनाउन उत्प्रेरित गरे। उनको फिल्म करियर रोय र फिल्म निर्देशक, सम्पादक र लेखक ऋषिकेश मुखर्जीको नेतृत्वमा सुरु भएको थियो। गुलजारद्वारा लेखिएको फिल्मको गीत हमको मन की शक्ति देना अझै पनि भारतका धेरै विद्यालयहरूमा प्रार्थना गीतको रूपमा गाइन्छ। उनले धेरै हिट फिल्महरूमा संवाद लेखकको रूपमा योगदान दिए र आनन्द, नमक हराम, माचिस र साथिया फिल्महरूको लागि सर्वश्रेष्ठ संवादको लागि सबैभन्दा धेरै फिल्मफेयर पुरस्कार जितेका थिए। उनले गोलमालको आने वाला पल जाने वाला है, मासुमबाट तुझसे नाराज नहीं जिन्दगी, इजाजतबाट मेरा केही सम्मान, छैया छैया दिल से यस्ता थुप्रै गीत दिएका छन्।

गुलजार भारतका सबैभन्दा चर्चित कवि हुन्। उनले आशीर्वाद, आनन्द, मेरे अपने, नमक हराम, खूबसूरत, रुदाली जस्ता धेरै लोकप्रिय फिल्महरूको लागि गीत लेखेका छन्। स्ल्याम डग मिलिनियर, राजनीति, जब तक है जान, राजी जस्ता फिल्महरूमा पनि उहाँले गीत लेखेका छन्। गुलजार एक प्रसिद्ध भारतीय कवि, गीतकार र फिल्म निर्देशक हुन्। यसैले उनी एक प्रसिद्ध भारतीय कवि, गीतकार र फिल्म निर्देशकको रूपमा प्रख्यात छन्। साथै भारतका सबैभन्दा चर्चित कवि पनि हुन् उहाँ।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। म सञ्चालिका सुप्रिनाको तर्फबाट श्रोता, आजको विविध वार्ताको कार्यक्रममा सुनाऊ। एक सुन्दर व्यावसायिक, सांस्कृतिक र कलात्मक सहर जोरहाटको बारेमा केही जानकारीहरू।

ब्रह्मपुत्र उपत्यकाको मध्य भागमा अवस्थित भारतीय राज्य आसामको एक प्रशासनिक जिल्ला हो। यस जिल्लालाई उत्तरमा माजुली, दक्षिणमा नागाल्यान्ड राज्य, पूर्वमा चराइदेव र पश्चिममा गोलाघाटले घेरेको छ। जिल्लाको उत्तरमा ब्रह्मपुत्र नदीले विश्वको सबैभन्दा ठूलो

नदी टापु छ। यसको संस्कृति, मस्जिदहरू र बगैँचाहरू र सबैभन्दा महत्त्वपूर्ण कुरा यसको चिया बगानका लागि प्रसिद्ध जोरहाट आसाम राज्यको सांस्कृतिक र व्यावसायिक रूपमा महत्त्वपूर्ण छ। जोरहाट जिल्लाको मुख्यालय यो सहरलाई भारतको चियाको राजधानी पनि भनिन्छ। यो गुवाहाटीबाट लगभग 305 किलोमिटर र डिब्रुगढबाट लगभग 138 किलोमिटरको दूरीमा अवस्थित छ। जोरहाटको सुन्दर व्यावसायिक, सांस्कृतिक र कलात्मक सहर आसामको दोस्रो ठुलो सहर हो। चिया बगानहरू सहर वरपरका मुख्य कृषि क्षेत्रहरू हुन् जसले यसको साधारण प्राकृतिक आकर्षणको कारणले पर्यटक आकर्षणको आकार पनि लिन्छ। जोरहाटमा 135 चिया बगानहरू छन्। चिया बगान बाहेक जोरहाट अन्य सम्पदा स्थलहरू र अन्य प्राकृतिक भण्डारहरूको घर पनि हो। विश्वको सबैभन्दा ठुलो नदी टापु माजुलिकाको नदी टापु यस सहरबाट मात्र 20 किलोमिटर टाढामा छ र निमाती घाट मार्फत पुग्न सकिन्छ। जोरहाट आसाममा अवस्थित एक सुन्दर सहर हो। जोरहाट वरपर प्रमुख पुरातात्विक महत्वका ठाउँहरू पनि छन्। विश्वको सबैभन्दा ठुलो नदी टापु माजुली जोरहाट जिल्लामा अवस्थित छ। जोरहाट चिया उद्योगको केन्द्र पनि हो। हरियाली बगैँचा, तोकलाई प्रायोगिक केन्द्र जस्ता चियामा अनुसन्धान पनि गरिन्छ। जोरहाट सहर रेल, सडक र हवाई यातायातबाट राम्रोसँग जोडिएको छ। जोरहाटमा एक एयरपोर्ट पनि छ जसको नाम रोरियाहा एयरपोर्ट हो। जोरहाट रेल ट्र्याक मार्फत मारियानी जङ्सनसम्म जोडिएको पनि छ। जोरहाट सहर राष्ट्रिय राजमार्ग 37 वटा गुवाहाटीबाट 314 किलोमिटर टाढोमा छ। यो सडकले तल्लो आसामलाई माथिल्लो आसाम र उत्तर अरुणाचल प्रदेश र नागाल्यान्डसँग जोड्छन्। यदि कुनै पर्यटकले माथिल्लो आसाम क्षेत्रको अन्वेषण गर्ने योजना बनाउँछन् भने जोरहाट राम्रो आधार हुन सक्छ। जोरहाटको अर्थतन्त्र मुख्यत चिया र कृषिमा निर्भर छ। पुरै जोरहाट जिल्ला चिया बगान र चिया कारखानाहरूले घेरिएको छ। जोरहाट जिल्लामा लगभग 135 चिया बगानहरू छन्। जोरहाटमा हेर्ने जग्गाहरू गिवन वन्यजन्तु अभयारण्य, अर्को छ जोरहाट जिमखाना, अर्को छ लचित बोरफुकनको मैदान, अर्को छ डेकिया खोवा बोरनाम घर, यस्तै थुप्रै अन्य अन्य सुन्दर सुन्दर जग्गा अवस्थित छ। जोरहाट पहिले अविभाजित शिवसागर जिल्लाको उपविभाग थियो। सन् 1983 जोरहाटलाई शिवसागर जिल्लाबाट अलग गरी छुट्टै जिल्ला बनाइयो। श्रोता, अहिले हजुरहरूले सुन्नुभयो एक सुन्दर व्यावसायिक, सांस्कृतिक, कलात्मक सहर जोरहाटको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, अर्को अङ्कमा अन्य विषयहरूको साथ उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि आजको कार्यक्रमबाट विदा दिनुहोस्। नमस्कार।

0: अवसुन होस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुष्मा तामाङबाट सुन्नुहोस्।

0: पहिले प्रमुख समाचार। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको विरोधपछि लोकसभाको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकार मनसुन सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार छ। भारतीय जनता पार्टीले केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका युवाहरूको भविष्यको रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। सरकारले हाल देशभर 162 वन्दे भारत रेल सेवा सञ्चालनमा रहेको बताएको छ अनि विदेश मन्त्री डाक्टर एस जयशंकरले आज फिलिपिन्सको मनिलामा पूर्वी एसिया शिखर सम्मेलन र आसियान क्षेत्रीय मञ्चको बैठकहरूको अवसरमा फिलिपिन्स, रुस र सिङ्गापुरका विदेश मन्त्रीहरूसँग भेट गर्नुभयो। अब समाचार विस्तारमा। लोकसभाको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ भने राज्यसभाको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको थियो। यसअघि संसदका दुवै सदनको कार्यवाही नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरूमा विपक्षको विरोधपछि दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको थियो। लोकसभाको कार्यवाही सुरु हुने बित्तिकै अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो तर विपक्षी सदस्यहरूले पेपर लिक र विद्यार्थी विरोधको मुद्दा उठाए। श्री बिरलाले विपक्षसित सदनको सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो तर विपक्षी दलका सदस्यहरूले आफ्नो विरोध जारी राखे जसका कारण लोकसभाको कार्यवाही दिउँसो 12 बजेसम्मका लागि स्थगित गर्नु पर्यो। राज्यसभामा पनि त्यस्तै स्थिति देखियो। बिहान 11 बजे कार्यवाही सुरु हुने बित्तिकै सभापति सीपी राधाकृष्णनले सिक्किममा एनएचपीसीको टिस्टा चरण 6 जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुखद घटनामा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभयो। सदनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्यो। राज्यसभाले घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै 1 मिनट मौन धारण पनि गर्यो। श्री राधाकृष्णनले पहिलो हाइड्रोजनबाट चल्ने ट्रेनको शुभारम्भमा प्रधानमन्त्री नरेन्द्र मोदी, रेल मन्त्री अश्विनी वैष्णव र वैज्ञानिक, इन्जिनियर र प्राविधिकहरूलाई बधाई दिनुभयो। त्यसपछि सभापतिले विपक्षी दल नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो तर विपक्ष र सत्ता पक्षको हंगामाका कारण सदन दिउँसो 12 बजेसम्मका लागि स्थगित गरियो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकार मनसुन सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार छ। संसद परिसरमा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, यस चर्चाको लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा पत्र प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति लामो चलोस् त्यति लामो हुनुपर्छ र यथाशीघ्र सुरु हुनुपर्छ। श्री रिजिजूले भयो, सरकारले विपक्षी दलहरूको यस मुद्दा खुल्ला चर्चाको लागि आमन्त्रित गरेको थियो तर उहाँले यस्तो बाधाहरू खडा गरिएको जसले प्रतीत हुन्छ कि संवादमा सामेल हुन चाहँदैनन्।
1: जो अपोजिशन पार्टी बोलना चाहते वो तो बोलना ही है चर्चा के दौरान, हम मना नहीं कर सकते। लेकिन चर्चा को रोकने के लिए आप अगर कंडीशन डालेंगे तो इसका मतलब आप चर्चा नहीं चाहते हैं। हमने जब खुले दिल से ऑफर किए सरकार की ओर से कि हम चर्चा चाहते हैं तो उसको व्यवधान डालने के लिए कोई कंडीशन ऐसा डालेंगे ताकि चर्चा ही ना हो, ये तो ठीक बात नहीं है।
0: भारतीय जनता पार्टीले आज केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका युवाहरूको भविष्यको रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भारतीय जनता पार्टीका सांसद बाँसुरी स्वराजले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारले युवा नेतृत्वमा विकासको मन्त्रलाई विकसित भारतलाई बलियो बनाउने आधार बनाएको छ। सुश्री स्वराजले भन्नुभयो, नीट परीक्षा केवल 37 दिनमा पुनः सञ्चालन गरिएको थियो र 25 दिनभित्र नतिजा घोषणा गरिएको थियो। उहाँले यो पनि भन्नुभयो, सरकारले तुरन्तै कार्यवाही गरेको छ। पेपर लिक प्रकरणमा अभियुक्त 13 जनालाई पक्राउ गरेको छ जसमध्ये सबै

0: ले जेलमा छन्। सुश्री स्वराजले आरोपीहरूलाई छिटोभन्दा छिटो कडा सजाय दिने दावी गर्नुभयो। परीक्षा सञ्चालन सम्बन्धी भविष्यका घटनाक्रमहरूलाई उल्लेख गर्नुहुँदै सुश्री स्वराजले भन्नुभयो, कमजोरीहरूलाई सम्बोधन गर्न र राम्रो शिक्षा प्रणाली सुनिश्चित गर्न प्रविधिको प्रयोग भइरहेको छ। उहाँले भन्नुभयो, सरकार निटको लागि कम्प्युटर आधारित परीक्षातर्फ अघि बढिरहेको छ र आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत निगरानी मार्फत प्रविधिको प्रयोग गरिरहेको छ। विरोध प्रदर्शनको सन्दर्भमा भाजपा सांसदले भन्नुभयो, सरकारले संयम अपनायो, शान्तिपूर्ण प्रदर्शनलाई अनुमति दियो र वार्ताका माध्यमहरू खुल्ला गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सरकारले हाल देशभर 162 वन्दे भारत रेल सेवा सञ्चालनमा रहेको बताएको छ। आज लोकसभामा एक प्रश्नको लिखित जवाफमा रेल मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, रेलवेले यात्रालाई अझ सुविधाजनक बनाउन स्वदेशी रूपमा डिजाइन र निर्माण गरेको वन्दे भारत रेलहरू ल्याएको छ। श्री वैष्णवले भन्नुभयो, रेलवे भारत स्लिपर रेल वन्दे भारत स्लिपर रेल लामो दूरीको यात्राको लागि स्वदेशी रूपमा डिजाइन र विकसित गरिएको हो। उहाँले अझ भन्नुभयो, यी रेलहरूको उद्देश्य यात्रालाई सजिलो, सुरक्षित र आरामको लागि नयाँ मापदण्डहरू स्थापित गर्नु हो। श्री वैष्णवले भन्नुभयो, हाउडा र कामाख्या बीच चल्ने पहिलो वन्दे भारत स्लिपर सेवाले यस वर्ष जनवरीमा नियमित सञ्चालन सुरु गरेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आईएएसभी तारिणीमा सवार सबै महिला चालक दलको अभियान सागर परिक्रमाले विश्व परिक्रमा मात्र गरेन तर यो असाधारण उपलब्धि मार्फत लाखौं भारतीयहरूलाई गर्वले भरिदिएको बताउनु भएको छ। उहाँले आईएएसभी तारिणीमा सवार सागर परिक्रमा अभियानलाई भर्चुअल रूपमा झण्डा देखाएर प्रस्थान गराउनुभयो। चालक दलले कूटनीतिको भ्रमणलाई उजागर गर्नुहुँदै श्री सिंहले भन्नुभयो, उनीहरूले भारतको संस्कृति र लोकतान्त्रिक मूल्य मान्यताको राजदूतको रूपमा काम गरे जसले गर्दा देशको नरम शक्ति बलियो भयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज फिलिपिन्सको मनिलामा पूर्वी एसिया शिखर सम्मेलन र आसियन क्षेत्रीय मञ्चको बैठकहरूको अवसरमा फिलिपिन्स, रूस र सिङ्गापुरका विदेश मन्त्रीहरूसँग भेट गर्नुभयो। रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँगको भेटमा डाक्टर जयशंकरले यस क्षेत्रमा भारतीय नाविकहरूको सुरक्षाको बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा डाक्टर जयशंकरले छलफल भारत रूस साझेदारीका विभिन्न पक्षहरूमा केन्द्रित रहेको बताउनुभयो। दुवै पक्षले युक्रेन युद्ध र खाडी क्षेत्रहरूको अवस्थाबारे पनि छलफल गर्नुभयो।
1: In this era of volatility and disruption,
2: उथल-पुथल के इस दौर में आपूर्ति श्रृंखला पर सबसे अधिक दबाव दिख रहा है। ऊर्जा, भोजन और स्वास्थ्य सुरक्षा को अब हल्के में नहीं लिया जा सकता। इस मामले में अंतर्राष्ट्रीय कानूनों का पालन करना बहुत जरूरी है। वर्ष 2026 को आसियान भारत समुद्री सहयोग वर्ष के तौर पर मनाया जाएगा। साथ ही भारत और आसियान दोनों ही अपने भविष्य को लेकर उम्मीद से भरे हैं। इसलिए चुनौतियों का सामना करते हुए भी हमें मौकों पर पूरी तरह ध्यान देना चाहिए।
1: इवन वाइल एड्रेसिंग चैलेंजेस,
0: फिलिपिन्सका विदेश मन्त्री मा थेरेसा पी लाजारोसँगको भेटमा डाक्टर जयशंकरले दुई देशबीचको रणनैतिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। विदेश मन्त्रीले छलफल इन्डो पेसिफिक क्षेत्रमा हालैका विकासक्रमहरूमा पनि केन्द्रित रहेको उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले सिङ्गापुरका विदेश मन्त्री विभियन बालकृष्णनसँग भेट गर्नुभयो र क्षेत्रीय तथा विश्वव्यापी विकासका सम्बन्धमा श्री बालकृष्णनको अन्तर्दृष्टि र मूल्याङ्कनको प्रशंसा गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज दिउँसो पूर्वी एसिया शिखर सम्मेलन र आसियन क्षेत्रीय मञ्चको बैठकको नजिकै क्यानाडाका विदेश मन्त्री अनिता आनन्दसँग पनि भेट गर्नुभयो। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मण्डवियाले भारत र लेसोथो बीचको खेलकुद सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मण्डवियाले लेथेसोका खेल मन्त्री मोप्ती स्टिफेन मोप्तीसँग स्कटल्याण्डको ग्लास्गोमा उत्पादक द्विपक्षीय बैठक गरेको बताउनुभयो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। निट परीक्षाको पेपर विपक्षको विरोधपछि लोकसभाको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकार मनसुन सत्रको पहिलो दिनदेखि नै निट परीक्षा पेपर लिक मामिलामा

0: चर्चाको लागि तयार छ। भारतीय जनता पार्टीले केन्द्र सरकार विद्यार्थीहरूको साथमा उभिएको र देशका विद्यार्थीहरूको भविष्यको रक्षा गर्न आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएको छ। अनि विदेश मन्त्री डाक्टर एस जयशंकरले आज फिलिपिन्सको मनिलामा पूर्वी एसिया शिखर सम्मेलन र आसियन क्षेत्रीय मञ्चको बैठकहरूको अवसरमा फिलिपिन्स, रुस र सिङ्गापुरका विदेश मन्त्रीहरूसँग भेट गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, पुरा भयो। अघिल्लो समाचार लिएर हामी 6 बजी पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। देशप्रेम कुनै एउटा शब्द होइन, यो हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो आत्माको आवाज हो। जब राष्ट्रप्रेम सङ्गीतको सुरमा मिसिन्छ, तब जन्मिन्छ एउटा यस्तो गीत जसले सबैको हृदयमा साहस, स्वाभिमान र एकताको भावना जागृत गराउँछ। अब प्रस्तुत गर्दैछौ एउटा प्रेरणादायी देशभक्ति गीत। यो गीतले तपाईँलाई आफ्नो मातृभूमिप्रतिको प्रेम, वीरहरूको त्याग र राष्ट्रप्रतिको जिम्मेवारीलाई अझ गहिरोसँग अनुभूति गराउनेछ। त आउनुहोस् श्रोता, मन मस्तिष्क र हृदयलाई राष्ट्रप्रेमले भरिदिँदै सुनौ यो मनमोहक देशभक्ति गीत। मोहम्मद रफी अनि साथीहरूको स्वरमा चलचित्र सहितबाट

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 4 बजिरहेछ श्रोता, र अब प्रस्तुत छ आकाशवाणी खरसाङ केन्द्रको पोडकास्ट श्रृङ्खला

0: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको आकाशवाणी खरसाङको पडकास्टमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु। श्रोताहरू, आज आफ्नो हाँसोको बेल्टलाई कसेर राख्नुहोस् होला, कारण आज हाँसोको फ्लाइट उडाउनुको निम्ति हामी समक्ष पाइलट हुनुहुन्छ महेन्द्र बागदासज्यू, जसले दशकौँदेखि तपाईँ हामीहरूलाई हँसाउँदै आउनुभएको छ, चाहे त्यो नाटकको माध्यमद्वारा होस्, चाहे त्यो स्ट्यान्डअप कमेडीको द्वारा होस्, या विभिन्न उहाँको विधाद्वारा होस्। आकाशवाणी खरसाङको स्टुडियोमा धेरै धेरै स्वागत छ।
1: नमस्कार, एकदम एकदम। अनि सम्पूर्ण रेडियो खरसाङ सुनिरहनु भएको समस्त मेरो श्रोतावृन्दहरूमा न्यानो अभिवादन, अनि सबै सबैलाई एकैनासी नमस्कार।
0: हजुर, दशकौँदेखि यो विधामा तपाईँ हुनुहुन्छ है?
1: हजुर।
0: र रेडियो पनि कम बेसी मात्रामा आउँदै जाँदै हुनुहुन्छ है? आरम्भ गरौँ न रेडियोकै कुराबाट है।
1: हजुर।
0: रेडियोसँग आकाशवाणी खरसाङसँग सम्झनाहरू स्मृतिमा केही छ कि हामीसँग साझा गरिदिनुहोस् न?
1: जन्मथलो त मेरो पेदुङ हो,
0: पेदुङ
1: अहिले कालिम्पोङमा बस्छु म डेलोमा। तर अब विगत झन्डै 27-28 वर्षदेखि यो रेडियो खरसाङसँग मेरो सम्बन्ध छ। अब हामी रेडियोमा आउँदै नाटक गर्दै जान्थ्यौँ, त सुन्ने मौका चाहिँ नपाउने
0: क्या,
1: त्यहाँ त केही आउँदै आउँदैन उतातिर। अब अहिले चाहिँ एप निस्केको छ, त्यसले गर्दा सजिलो हुन्छ। अन्त त्यसले गर्दाखेरि धेरै वर्ष त अब त्यतिकै गर्दै गयौँ, तर अब त्यति चाहिँ खुसी लाग्थ्यो। एउटा अब अडिसन बकायद रूपमा पास गरेर, सिना म्याडम हुनुहुन्थ्यो पहिला, उहाँको पालामा मैले पास गरेको गरेर चाहिँ अन्त गर्दै गर्दै आउँदै गर्दा अब पछिबाट सुन्दै गर्दा, पहिला चाहिँ सानोमा सुन्दाखेरि त मजा लाग्थ्यो रेडियो सुन्दाखेरि, पछिबाट सुन्ने मौका पाएँ, त्यहाँ त साँच्चीकै नाटक यस्तो हुँदो रहेछ, रेडियो नाटक यो प्रकारको हुँदो रहेछ हगि। जस्तो हाम्रो गुरुजी आदरणीय सिके श्रेष्ठज्यू, उहाँले जुन चाहिँ हामीलाई त्यो वर्कसप दिलाउनु भयो, मोतीलाल गुप्ताजी उहाँ बनारसको हुनुहुन्थ्यो, उहाँको उसमा चाहिँ हामीले झन्डै अब मैले फर्स्ट ग्रेड सेकेन्ड ग्रेड पास गरेँ मैले थिएटरको विधामा, एउटा बेसिक नलेज गर्दै गयौँ नाटक के हुँदो रहेछ भन्ने कुरो, रेडियो नाटक कस्तो हुँदो रहेछ भने बिस्तारै एक्सपिरियन्स हुँदै गयो क्या। मेरो ससुरा थियो, अब मेरो विश्वासले कुरा गर्दाखेरि रेडियो खरसाङ रेडियो नेपाल सुन्थ्यो अरे, पछिबाट रेडियो किन बत्नै छोडो, गनगनाएर कस्तो हुन्थ्यो अरे, पछाडि फर्केर हेर्दाखेरि चाहिँ रेडियोको पछाडि चाहिँ पटाउँदै थियो अरे, हो भरे पढाउँदाखेरि त पुरा गम जस्तो निस्किरहेको थियो नि, ब्याट्रिक बिलेर चाहिँ झर्सेको, ब्याट्रिक फेर्नुपर्छ भने नि दिमाग हो, त्यस्तोहरू सिनहरू क्या त्यो चाहिँ छ।
0: मिठो मिठो सम्झनाहरू छ रेडियोको साथमा।
1: हजुर हजुर, एकदम एकदम एकदम।
0: हामी पुरुष जातिहरू बाहिर अलिकति छाती पोकाएर हिँड्छौँ नि है, हामी छौँ है, हामी मरद जाति हो है भनेर। हजुरको नाम महेन्द्र बागदास है, र घरमा पुगेपछि सबैजना जो पनि बाघ हुन्छ, हजुर पनि, हजुरको त नामै बागदास होइन, बाघ हुनुहुन्छ होला, घरमा पुगेपछि श्रीमतीको अगाडि अलिकति लुरुकै नै भइन्छ है, बाहिर जति नै छाती फुकाए पनि। घरमा हजुरको स्थिति कस्तो छ?
1: नेचुरल कुरा हो, किनभनेदेखिलाई कलाकारी त अलग चिज हो, घरको जिम्मेवारी अलग चिज।
0: हजुर हजुर
1: हगि
0: हजुर।
1: कोही बेला मिस म पनि जान्छु नि प्रोग्राममा भन्थ्यो पहिलातिर, लान्थेँ नानीहरू, लान्थ्यो
0: परमिसन माग्नुपर्छ कि अहिले पनि,
1: सबै कुरो सोध्नु थाल्यो भने चाहिँ त्यो चाहिँ जोइटिङ्रै हुन्छ फेरि पक्का हो, किनभनेदेखिलाई म्यान्स इगो भन्छ मेरो मिसेसले पनि त्यसो भन्छ कि, तर इगो मतलब के भन्छ त्यो जिम्मेवारी, बुझ्नुभयो त, कतिपय चिजहरू म छोरीसँग सल्लाह लिन्छु हगि, मिसेससँग सल्लाह लिन्छु, तर जुन चाहिँ कुरो म जान्दछु म गर्छु, यो
0: डराउने काम चाहिँ
1: छैन, अनि लिनुपर्छ नि सल्लाह त कुरा हेर्नु, तर जे कुरामा पनि सोधौँ, चियाको त्यो कुनै खाउँ कुनै खाउँ, म चाहिँ बेसी मेरो घरमा झगडा चाहिँ भएको कारण चाहिँ बेसी दिलै गर्छु झगडा हुन्छ,
0: मैले त्यही सोध्नु खोजेको मैले। हजुर,
1: अन्त अब के कुरा भने पनि त्यो प्रेजेन्स अफ माइन्ड

0: भएकोले उल्टा पाल्टी गरिदिन्छु कि, कोही बेला त साँच्चीकै झगडा हुन्छ
1: त्यसलाई पछि सम्झाउँदा
0: सम्झाउँदा त्यो अलिक टाइम लाग्छ।
1: हजुर
0: हजुर, अन्त त्यो बानी भएको छ त्यसले गर्दा होइन, अन्त हो त्यस्तो हुन्छ क्या।
1: अहिले जो युवा युवतीहरू हुनुहुन्छ जो परिणय सम्बन्धमा बाँधिनुहुन्छ है, उहाँहरूलाई के कस्तो सुझावहरू दिनुहुन्छ कि कस्तो प्रकारले जीवन धान्नुपर्ने हो है? तपाईँहरू त अब यतिका अनुभव भइसकिसक्यो तपाईँहरूलाई जीवनको, कि जीवनमा अब धेरै कष्ट चुनौतीहरू आइपर्छ होइन, हामीले कस्तो प्रकारले चाहिँ सूझबुझले है जीवन धान्नुपर्ने हो, हामीले हाम्रो सामञ्जस्य बिठाउनु पर्ने हो जीवनसँग, जीवन सङ्गिनीसँग तालमेल, त्यो अलिकति हाम्रो श्रोताहरूलाई यहाँबाट अलिकति
0: त्यो कुरा तपाईँले क्वेसन राम्रो सोध्नुभयो कि अहिलेको युवाहरूलाई युवतीहरूलाई हामी के भन्नु, हामी त अलिकति त्यो अलिक पुरानो भयौँ हो कि, अहिले अब कस्तो कस्तो
1: चामल भयो नि त तपाईँहरू
0: त, पुरानो चामल भयो भने बासना चाहिँ आउँछ है भाइ, कुरा चाहिँ त्यहाँ छ नि फेरि हो कि। त्यही भन्दाखेरि अब अहिलेको नानीहरूलाई हामीले के सिकाउनु पर्दैन, दे आर भेरी स्मार्ट, बुझ्नुभयो त, जे कुरामा हेर्छ अब मोबाइलको म के कुरा जान्दिनँ छोरीलाई सोध्छु, साँच्चै जान्दिनँ फेरि, त्यहाँ बाबा त कस्तो यस्तो आर्टिस्ट भएर पनि जान्दैन, अब जान्दिनँ त जान्दिनँ आर्टिस्ट भन्ने पछि सबै जानिहाल्छ क्या होइन होइन, तर अहिलेको नानीहरूलाई सबै कुरो उनीहरूले बुझ्छ, सबैले जानेको छ सबै कुरो,
1: तर जीवनको अनुभव त छैन नि त उहाँहरूलाई,
0: जीवनको अनुभव चाहिँ त्यो हामीले गर्नु पऱ्यो। अब उनीहरूले के भन्छ, अब एकदम त्यो म जहिले पनि गर्छु नि अब नानीलाई, अब छोरीलाई नानी उठ न बिहान उठ हगि, बिहान उठेर जा मर्निङ वक जा, हेर त यस्तो मोटी न मोटी भइसकिस्, हेर नानी म तेरो बाउ मात्रै होइन तेरो म साथी पनि हो होइन, किनभने बाउले पनि लभ गरेको हो कि, भाइले गर्दा हेर्नुहोस् भाइ घर झगडा चाहिँ नहोस् त्यति नै हो, अब लभ गरियो त जहाँ लेखेको छ तपाईँको एउटा करङले तपाईँको श्रीमती अथवा बिहा गर्नुभएको छ भने गर्नुभएको छ
1: हजुर,
0: ए कस्तो चुपचाप बस्नुभएको त हुन्छ, अब त्यो बनिएको हुन्छ भन्छ नि बनाइ होइन, त्यसले गर्दाखेरि अब त्यो चाहिँ एउटा जसको लेखेको छ भाग्यमा ऊ मात्रै आउँछ नि त होइन, उसँग पहिला अब ऱ्यापो मिल्दैन बिस्तारै बिस्तारै, हामीले पनि घाम पानी थुप्रै थुप्रै भेटियो
1: भेटियो,
0: अब मेरोबाट अब म महेन्द्र बागदास, मेरो श्रीमतीको नाम वर्षना दर्नाल होइन, उसको बाद दुईवटा छोरी निस्कियो, एउटाको नाम संस्कृति हो, यसको नाम एउटाको नाम मालश्री हो,
1: मालश्री
0: ओके होइन, अब छोरीलाई मैले जान नानी बिहान मर्निङ वक जाम मोटी पनि भइसक्यो त्यो होइन,
1: स्वास्थ्यको ख्याल राख
0: किनभनेदेखिलाई त्यो पनि हो अलिकति पत्ली, अब अहिले भरतनाट्यम गर्छ अहिले, नारायणीमा टिचरिङ पनि गर्दैछ, अलिकति स्लिम हो अलिकति होइन
1: फिट फिट
0: जा भनेर बिहान गरेको, अब चाहिँ बिहानै उठ्ने बित्तिकै दिक्क लाउँछ मलाई कुनै के भन्नु थाल्यो भने जा नानी जा जा मर्निङ वक जा भनेको, ल हुन्छ हुन्छ एकछिनमा मलाई मलाई लिङ्क पठाइदिनुहोस् न भने मलाई
1: लिङ्क
0: सुतिरहेको छ के को लिङ्क भन्यो नि त निन्द्रामै रहेछ त्यहाँ,
1: ए हजुर
0: तँलाई त मैले मर्निङ वक पो जा भनेको थिएँ के को लिङ्क, जा जा जा जा जा जा भने मैले त बाबा हामी चाहिँ नि 4G र 5G को जमानाको भनेर कुरा गर्छौँ, 4G र 5G म पनि त 3G जमानाको,
1: 3G कसरी,
0: 3G भन्नाले अब तपाईँको 4G 5G म जान्दिनँ भाइ, छोरेर पनि भन्थेँ मैले त्यसरी नै, तपाईँलाई पनि त्यही भन्छु 4G 5G चाहिँ म जान्दिनँ, तर 3G चाहिँ मेरो माताजी पिताजी गुरुजी हो, एकै थप्पडमा नेटवर्क लाग्थ्यो तँहरू जस्तो हटेरी होइन भनेर मैले भन्दिएँ त्यसलाई क्या, होइन त्यति हो पुरानो भएपछि त्यही हो, अब एउटा यस्तो हुन्छ नि त, अब अहिलेको नानीहरू सबै जान्दछ सबै ज्ञानी छ, त असली अनुभव चाहिँ छैन क्या, जिम्मेवारी कसरी दुःख गरेँ, अब त्यसमा अब हाम्रो पनि अलिकति गल्ती छ जस्तो लाग्छ क्या, म त पढ्नु पाइनँ, मैले राम्रो लाउनु पाइनँ, राम्रो खानु पाइनँ, लु मेरो छोराछोरीलाई यो दिन्छु भन्दै गयो, तर त्यो दुःख चाहिँ उसलाई डिस्क्राइब गरेन क्या, नानी यो गर्ने मैले यसो गरेर कमाएको है, नानी हेर है मैले कहाँ के गर्दैछु हेर,
1: त्यो देखाउनु पर्ने रहेछ कि,
0: त्यो देखाउनुपर्छ, किनभनेदेखिलाई अहिले तपाईँलाई देखेर चाहिँ मेरो बाउले गर्दै रहेछ भन्ने बुझ्छ, नत्र भने त बुझ्दैन नि त,
1: हाम्रो अभिभावकहरूको चाहिँ अब हामीले पनि देख्दाखेरि एउटा जेनरल कुरा गर्दाखेरि कस्तो हुन्छ भने मैले गरेको दुःख चाहिँ मेरो नानीले गर्नु नपरोस् भन्ने चाहिँ एउटा
0: त्यो छ नि,
1: म
0: त्यही त जस्ट टकिङ अबाउट होइन, मैले यही कुरा गरेँ नि त, मलाई पनि त्यही लाग्थ्यो म दुःख गरेर पढेको नि त,
1: तर त्यो गलत हो त्यो धारणा,
0: त्यो गलत हो नि, जस्तो मेरो आमाले मलाई कसरी दुःख सिलाइ काम गरेर बाउ पनि खसेको सिलाइ काम गरेर मलाई हुर्काएको बढाएको होइन, अब स्कुल पढ्नु जाँदाखेरि अब फिस दिनु नदिँदाखेरि अब सिस्टरहरूले अब घर जा लिएर आइज भन्थे, अब त्यो दुःखहरू बढ्दै बताउँदै गए उनीहरूलाई त कथा हुन्छ, अब किनभनेदेखिलाई एक त फेरि मेरो कुरा पत्याउँदैन, किन पत्याउँदैन एज अ कमेडियन।

0: बाबाले जोक्स गरेको हँसाएको भन्छ, तर हँसौलो गर्ने मान्छेको भित्र यथार्थ अनि दुःख पिर मर्का धेरै लुकेको हुन्छ, उसले त्यो छोपेर राख्छ क्या, किनभनेदेखिलाई बाहिर तपाईँलाई त दुःख भएको राम्रो देख्दैन भनेर खुद भनेको छ मलाई, मलाई त मन दुख्छ, मलाई त विश्वास लाग्छ, अफिसमा गाली गर्दा गर्दा एक, तर होइन रहेछ त्यो चिज क्या, मान्छेले देख्ने चिज चाहिँ यस महेन्द्र भगदास देख्दा खुसी लाग्छ आफूलाई, म खुसी हुँदा अरू खुसी हुन्छ भने राम्रो हुन्थ्यो चिज, मेरो दुःखहरू किन उहाँलाई बताउनु, किन दुःखी बनाउनु भन्ने हिसाबले त्यो इमेज भएको कारणले गर्दा घरमा पनि त्यही रूप हेर्दो रहेछ। त वास्तवमा चाहिँ उहाँहरूलाई दिनैपर्छ नानीहरूलाई चाहिँ, म दुःख कस प्रकार गर्दैछु, यो प्रकार गर, यति लैजा पैसा, यति हामीले पैसा चाहिँ कमाउँछौँ अरे क्या त, ब्याङ्कको मान्छेहरूले भने पैसा चाहिँ पुरा कमाउँछौँ अरे कि, तर हाम्रोमा सेभिङ हेबिट चाहिँ छैन त्यो पैसालाई जोगाउनु।
1: यो अहिलेको जेनेरेसनको कुरा गर्नुभएको कि पहिलेदेखि नै हाम्रो यो चल्दै आएको कुरा गर्नुभएको, कारण हामीलाई पनि थाहा छ कि हाम्रो आमा बाबाहरूले बाजे बोजूहरूले पैसा सेभिङ नगरेको पनि त्यो बाँसमा एक रुपियाँ
0: कन्तुर बनाएर बाँसको यस्तो चेप बनाएर, त्यो चाहिँ बिचराहरूले अब त्यति बेला अब पढा लेखा थिएन उनीहरू, यो त्यो ज्ञान थियो पैसा चाहिँ जोगाउनु पर्छ भन्ने उनीहरूको सेन्स चाहिँ छ नि त, अब त्यहाँबाट टिप्नु पऱ्यो नि त, त्यो प्रथा चाहिँ हामीले राख्नुपर्छ बास त्यति हो कुरा।
1: अहिलेको समयमा अब हामी एउटा नयाँ टर्म सुन्छौँ नि कि युवाहरूमा डिप्रेसन भयो अरे, अवसादको बिमारी भयो अरे, यो नानीलाई त डिप्रेसन पो भयो अरे हो, यो नानी त पुरा एउटा कोठामा थुनिएर बसेको छ, समाजसँग पनि काटिएको छ, निस्किँदैन पनि, कसैसँग बोल्दैन पनि, हाँस्दैन पनि, डिप्रेसन पो भएछ हौ भन्ने एउटा टर्म छ है डिप्रेसन। र हजुरहरू हास्य क्षेत्रमा हुनुहुन्छ, व्यङ्ग्य गर्नुहुन्छ, यत्रो ठुलो तपाईँको समाजसँग एउटा सम्बन्ध छ, नेटवर्क छ भनौँ, तर तपाईँ पनि त मानिस हो, अघि जस्तै तपाईँले भन्नुभयो मलाई दुःख लाग्छ होइन, पिर हुन्छ, र यहाँबाट कस्तो प्रकारले चाहिँ ती नानीहरूलाई तपाईँ ती अभिभावकहरूलाई सन्देश दिन चाहनुहुन्छ कि डिप्रेसनबाट यसरी नानीहरूलाई जोगाउने या यो डिप्रेसन खालको केही हुँदैन, कसरी खुसी बस्नुपर्ने हो, कारण अब अहिले सबै नानीहरू भनौँ या युवाहरू सबै संसार नै पैसाको पछि भागिरहेको हुन्छन् होइन, परिवारलाई दिने समय छैन, र त्यो सामञ्जस्य त्यो सन्तुलन जीवनमा नआएको जस्तो पनि लाग्छ कतै कतै। हाम्रो पहाडमा पनि हामी देख्छौँ कि आत्महत्याको दर युवाहरू माझमा धेरै धेरै प्रतिशत ज्यादा रहेको छ, दुःखको कुरो
0: यो, आँकडामा हेर्नुभयो भने बेसी छ नि,
1: बेसी छ, र यो कुरोलाई पनि हामीले चिन्हित गरेर यसमा पनि हामीले चर्चा चाहिँ गर्नुपर्ने जस्तो लाग्छ, र तपाईँ जस्तो व्यक्तित्वहरूले यसमाथि खुलेर बोलिदिनु भएछ भने त झन् यस यो जुन चाहिँ विषय छ गम्भीर विषय छ यसमाथि पनि हामी हाम्रो केही चेत खुलिन्छ कि।
0: अब यसो विचार गर्दाखेरि चाहिँ अहिले यो डिप्रेसनको शिकार चाहिँ अब पहिला चाहिँ अलिक त्यो के खायो माथेर उसको पारिवारिक थियो, अब अहिले चाहिँ यो नयाँ ट्रेड आयो फेरि तपाईँको ड्रग्स होइन, त्यो भयो त्योभन्दा डरलाग्दो ड्रग्सभन्दा डरलाग्दो मोबाइल लाग्छ मलाई चाहिँ,
1: मोबाइल ठिक हो
0: मोबाइलले गर्दाखेरि अब एक जग्गामा बसेर गरेको अहिले मलाई भन्नुभयो म पनि हेर्छु अब एकछिन टाइम पाएँ म निकालिहाल्छु, यसले हामीलाई केही सबभन्दा डरलाग्दो चाहिँ बनाउने मान्छे त हामी नै हो कि, ट्र्याप पनि हामी नै परेको छौँ यसमा, मान्छेले बनाएको हो नि त मोबाइल, तर मान्छे नै ट्र्यापमा परेको छ, अब पोथीले अन्डा पारेको पारेन हेर्नु परेको परेन कतिवटा डिलिट गर्नु पऱ्यो होइन भाइ, त्यो त गर्नु पऱ्यो नि त्यो चिज त हो त्यो हो नि त चिज, त्यसले एकदम गऱ्यो, अब नानीहरूको के एप खोज्छ कहाँ लान्छ के लान्छ के चाहिँ पाउँदैन, रेडियो थियो रेडियोबाट अलिक माथि आयो ट्रान्जिस्टर भयो, ट्रान्जिस्टरबाट टेप आयो, टेप त्योभन्दा अगाडि अब ग्रामोफोन थियो होला होइन, त्यहाँदेखि बिस्तारै आएर टिभी आयो, अहिले टिभी पाउँछ घरमा के छ लु भन्नुहोस् त,
1: अहिले फोनमा
0: मोबाइल छ, यो अहिले कहाँ आउँदैछ यो डिप्रेसनको जुन चाहिँ चिज छ यो मोबाइलले गर्दा थुप्रै चिजहरू छ होइन, किनभनेदेखिलाई दुःख गरेर पढायो पैसा नभई पढायो होइन, उसले अरू नानीहरू पढेको देखेर त्यो नानीको नकल गर्नु कोसिस गरेर पैसा गर्छ मोबाइल किनिदियो भन्यो, त्यसले गर्दा बाबुआमा नानी मात्रै होइन बाबुआमा डिप्रेसनमा जान्छ, ठिक छ यो चिजहरू छ नि, तर हामीले यो कुरोलाई चाहिँ बताउनु पर्छ होला जस्तो लाग्यो क्या मेरो, है म कुनै अथोरिटी होइन महेन्द्र भागदास कुनै अथोरिटी होइन कि यस्तो हुनुपर्छ भन्ने होइन, अनुभवको आधारमा मैले भन्दछु, मोबाइल पर्खिन नानी अर्को हप्ता किनिदिन्छु अर्को हप्ता, कुनै न कुनै दिन त मलाई किन्नु पऱ्यो, इएमआईमा भए पनि किनिदिनु पऱ्यो, अफिसको स्यालेरी काटिन्छ त्यसको फुलफिल त गरिदिनु पऱ्यो, तर तेरो सदुपयोग गर, मैले कसरी तेरो पैसा मोबाइलको तिर्दैछु मोबाइलको इएमआई, यो चिज बाबुआमाले बताउनु जरुरी हुन्छ होला जस्तो लाग्यो, अभिभावकको भयङ्कर गल्ती छ यहाँ हगि गर्दै गयो गर्दै त्यहाँदेखि त्यो बताउनु थाल्यो भने चाहिँ त्यो आउँछ होला, त्यो नानीहरू पनि फेरि बुझ्ने हुनु पऱ्यो, नानीहरू पनि फेरि हेलमेट लगाएको छ भने फेरि केही पनि लाग्दैन होइन, हो तिज, अन्त यो युवाहरूलाई चाहिँ म त्यही भन्न चाहन्छु,

0: स्मार्ट हुनुहुन्छ, तपाईँहरू ज्ञानी हुनुहुन्छ, सबै कुरो जान्नुहुन्छ हो कि। त्यसले गर्दाखेरि सबैभन्दा ठुलो कुरो चाहिँ बाबुआमालाई चाहिँ कहिले बिर्सिनु हुँदैन, बाबुआमालाई चाहिँ कहिले बिर्सिनु हुँदैन अरे क्या त अब। अनि एउटा भनाइ छ नि, बाउलाई ढाँट्नु हुँदैन, आमाको वचन काट्नु हुँदैन अरे क्या। बाउलाई ढाँट्नु हुँदैन, आमाको वचन काट्नु हुँदैन हो कि। अनि वृद्ध भएको बाबुआमालाई त्यागेर बुढियाको गाला चाट्नु हुँदैन त्यो भनाइ छ नि त हगि। त्यसले गर्दा मैले पनि सुन्दै सुन्दै आएँ, अरूले पनि सुन्नुपर्छ यो कुरो बताउनु दरकार छ। तर बताउने तरिका कस्तो छ तपाईँको त्यो माथि निर्भर पर्छ, मलाई मेरो अनुभवमा चाहिँ त्यस्तो लाग्यो मलाई क्या। अनि डिप्रेसनमा जानु नजानु, केमा भएको हो, उसलाई के कमी छ, उसलाई कसरी बताउने, सायद त्यही होला त्यो चिजहरू क्या। यो चाहिँ सबभन्दा ठुलो कुरो त नानी डिप्रेसनमा जानु त हामी त हस्पिटल लगेर मात्रै थाहा पाउँछौँ नि त, त्योभन्दा अगाडि त कसलाई थाहा हुन्छ, बाउआमा परिवारलाई के कुरामा जाँदैछ, यो नराम्रोसँग त जाँदैछ कि या कता जाँदैछ, त्यो कुरो फाइन्ड आउट गर्नु जरुरी छ।
1: फेरि शरीरको रोग तपाईँको कुनै पनि मिसिनद्वारा चेक गरेर जाँच गर्न सकिन्छ है, जाँच गर्न। तर यो डिप्रेसन भन्ने दिमागमा के चल्दैछ, जाँच गर्ने त यन्त्रै छैन नि,
0: छैन छैन छैन,
1: बिचारालाई के पीडा भइरहेछ। अहिले महेन्द्र बागदासले हँसाउनुहुन्छ नि होइन, हँसाउनु त सबैजना मान्छे खुसी हुन्छन् तपाईँलाई देखेर, तर महेन्द्र बागदासको पछाडिपट्टि महेन्द्र बागदासलाई के पीडा छ, उसलाई पनि त केही समस्या त भयो।
0: यस यस यस, म त्यति हो, यो सब्जेक्टले गर्दा मात्रै हो नि, बुझ्नुभयो त, यो सब्जेक्टले गर्दा मात्रै म कलाकार भाष्य कलाकार भन्दा हँसाउँछ भन्ने, यो त स्टेजमा मात्रै हो नि, स्टेज कि स्टेजमा जब म पस्छु मेरो बुढी नानी सन्तानहरू कोही चिन्दिनँ, म आफ्नो काममा फोकस गर्छु। त्यसै चार्लीले भनेको होइन नि त, चार्लीले अब कसले चिन्दैन, 200 वर्ष अगाडिको मान्छे अहिलेसम्म उसको हामी एक्ट हेर्छौँ, म्युटमा हेर्छौँ नि त, उसको डायलग हुँदैन, डायलगमा चाहिँ मान्छे मरेको अरे भन्ने कुरा सुनेको हो कि थाहा छैन त्यो चिज, तर अहिलेसम्म उसको जीवित छ त्यो कमेडी। उसले पनि भनेको थियो मेरो दुःख कसैले नदेखोस्, मलाई पानी पर्दा चाहिँ रोको बेलामा पानी पर्दा चाहिँ मलाई राम्रो लाग्छ, किनभनेदेखिलाई मेरो आँसु चाहिँ अरू कसैले नदेखोस् होइन त्यस्तो अरे। अनि कमेडी गर्ने मान्छे अब त्यही हो, अलिकति उसले सोच्छ पनि पुरा डिप्रेसनमा, फेरि हामी पनि जान्छ नि फेरि, तर त्यो क्रिएटिभिटीमा क्या। अब एकर राख्यो राति उठा लु न हौ सुत न हौ टाइम भइसक्यो भन्छ, तिमी सुत न हो यतिका, अब कोही बेला 12-1 बज्थ्यो पहिला पहिला लेख्दाखेरि, त्यो लेखेर मात्रै सुत्थेँ म, त्यहाँदेखि भोलिपल्ट मलाई रिभाइभ, लेख्नु त लेखेँ नि, त्यो लेख्दै जाँदा आउँदै गयो मनमा आउँदै गयो, अब भोलि प्रोग्रामको लागि गर्दाखेरि मलाई रिभाइज मात्रै पऱ्यो, त्यहाँदेखि फटाफट आउँछ। हो यस्तो प्रकारले हामी जान्छौँ नि है, त्यसलाई चाहिँ यसरी लानुपर्छ होला, बाबुआमाको एउटा दायित्व रहन्छ यसमा, बाबुआमा मात्रै होइन दिदीभाइको छ सन्तानहरू, उसले बुझेर त्यसलाई अलिकति पहिले सुरु इनिसियल स्टेजमै गएर उसलाई ध्यान दिएर उसको कुराहरू के छ, सायद त्यो होला। तर त्यहाँबाट निस्किनु बहुत गाह्रो चिज हो होइन, नसकिने कुरा पनि होइन, डुबेर मुनि कहाँ पुगेको मान्छे फुत्तै निक्लेर अहिले प्रिमुस भुटिया हेर्नुहोस्, उसको कार्य सबै उसको त्यो टेक्सरले बताउँछ, कमेडी खालको छ नि त, एक्चुअली हिज नट अ कमेडियन, ऊ आफै पनि भन्छ, तर उसको के छ, उसको घटनाक्रमले उसलाई के गर्छ बताउँछ क्या। त खोटा घटनाक्रम हाँस उठ्दो छ, अब कमेडी यति साह्रो हँसाउँछ दाजुले, लान्छ सबै लान्छ, तर सबै कमेडी चाहिँ उसको यथार्थ हो, महेन्द्र बागदासको चाहिँ बनावट हो, उसको यथार्थ हो, ऊ चाहिँ त्यहाँबाट निस्केको हो नि त, म्याराथन कुद्छ अहिले हेर्नुहोस् त, सबैलाई इन्सपायर भयो कि भएन। तर यो चिज चाहिँ जबसम्म तपाईँको मस्तिष्कमा तपाईँको चेतनामा यो आउँदैन कि यो चिज नराम्रो हो, कसैले भनेर सुध्रिने कुरा होइन, जबसम्म तपाईँको भित्रबाट त्यो जाग्दैन, यस दिस इज रङ, जुन चाहिँ कुरा म गर्दैछु यो राम्रो होइन, यहाँबाट म निस्किनुपर्छ, इट विल टेक्स टाइम लाग्छ, जाति भएर पनि अब त्यो नर्मल त हुँदैन नि त, तर प्राय नर्मल भइसक्यो दाजु चाहिँ म उहाँलाई मान्छु क्या न, हेड्स अप टु दाजु, अब प्रिमुस दाजु उहाँले अहिले हेर्नुहोस् न म्याराथन गरेर सबैको इन्सपिरेसन भएको छ कि, भएको छ कि थिएन, सक्दो रहेछ त अन्त, ऊ पनि डिप्रेसनमै गयो, डिप्रेसन होइन त्यहाँबाट मुनि गएको होला ऊ त झन्।
1: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको स्टुडियोबाट आकाशवाणी खरसाङको पडकास्ट, जसमा हामी समक्ष कुरा गर्नु हुँदैछ हाम्रो क्षेत्रको लेजेन्डरी नाट्य कलाकार, व्यङ्ग्य कलाकार, कमेडियन द महेन्द्र बागदासज्यू। र श्रोताहरूले आजको आकाशवाणी खरसाङको पडकास्ट लाई धेरै रुचाउनु हुँदैछ होला महेन्द्र बाग्दास।

0: हजुरले बिचबिचमा हामीलाई हँसाउनु पनि हुँदैछ र कुराकानीको क्रममा अघि बढ्दै है स्टेजमा पर्फर्म गर्नुहुन्छ है स्टेजमा पर्फर्म गर्दाखेरि जुन चाहिँ स्ट्यान्ड अप कमेडी भनिन्छ है एक्लो हुन्छ माइक्रोफोन आफ्नो अगाडि हुन्छ र हजारौँ दर्शकहरू अगाडि हुन्छन् जो तपाईँलाई सुनिरहेको हुन्छन् है र त्यसमा समय हुँदैन है फेरि ब्याक टु ब्याक जोक्स आफूले रेडी राख्नु पर्यो अडियन्सको रेस्पोन्स पनि हेर्नु पर्यो पछाडिपट्टि के दिमागमा के चलिरहेको हुन्छ कोही बेला जोक्स पनि बिर्सिन्छ होला नि त होइन
1: टोटली
0: बिर्सिन्छ कोही बेला ब्ल्याङ्क भइन्छ
1: एकदमै
0: कसरी प्रोसेस गर्नुहुन्छ त्यति स्पिड माइन्डलाई है कि अब एउटा जोक्स भनिदिँदैछ अर्को जोक्स रेडी राख्नु पर्यो त्यो बिचमा दुई सेकेन्ड तिन सेकेन्डको पज राख्यो भने त त्यहाँनिर त त्यो
1: फेरि
0: अलिकति त्यो फ्लो गइहाल्छ कसरी आफूलाई त्यो है त्यो ब्याक टु ब्याक जोक्स
1: एकदम राम्रो क्वेसन राख्नुभयो तपाईँले भाइले कि त्यो के भनेदेखिलाई एज अ कमेडियन स्ट्यान्डअप कमेडी गरेको झट्टै भयो 30 वर्ष जति कमेडी गर्नेलाई चाहिँ एउटा फाइदा के हुँदो रहेछ भने जस्तो म चाहिँ अब मैले भन्नुपर्दाखेरि चाहिँ एक्चुली आइ एम नट अ कमेडियन आइ एम अ म्युजिसियन किनभनेदेखिलाई मैले तबला बजाउँछु साई समितिबाट होइन ढोलक नालहरू बजाउँथेँ कार्निभलसित पनि मैले एक दुईवटा प्रोग्राम मैले बजाएँ त्यो बिस्तारै बिस्तारै आएर म राजेन गुरुङ दाजु कालिम्पोङको हुनुहुन्छ गुरुजी उहाँको उसमा लोक नृत्यकला उसमा पनि म डान्स पनि गरेँ पछिबाट म कमेडी गर्दाखेरि मैले गाउँदाखेरि मलाई बेसिक नलेज थियो र मैले गाउन सकेँ हगि अब म कमेडीमा म प्यारोडी सङहरू सुन्नु भएको छ मेरो त गाउँछु नि म हगि तर स्वर मेरो राम्रोसँगले मैले गाउन सकेँ भने महेन्द्र बागदास हेर आम्मा म एक्स्ट्रा ट्यालेन्ट भन्छ ओके इफ आई डिड मिस्टेक मैले मिस्टेक गरेँ गाउँदा गाउँदै बिर्सेँ भने पुरा बिर्सेको छु मैले बिर्सेँ भने पनि यसले कमेडी गरेको भन्छ माफ भइहाल्छ त्यो चाहिँ कस्तो भनेदेखिलाई उदय सोताङको एउटा गाना याद आउँछ मलाई म गुनगुनाउन चाहन्छु हगि श्रोताबिन्दमा को

0: किनभने देखिलाई यतापट्टि कमेडी यतापट्टि सिङ्गिङ थोरै हुन्छ त्यो भाग्यमानी चाहिँ म आफैलाई सम्झिन्छु यो स्टेजमा चाहिँ के त अब
1: दुइटै बिगार्दा पनि जस
0: पाउने यस बिगार्यो भने पनि कमेडी गरेको भन्छु किनभने देखिलाई मेरो ब्याकग्राउन्ड कमेडियन भएकोले गर्दा
1: ढुक्कै छ
0: ढुक्कै छ त्यति चाहिँ राम्रो छ मलाई अनि अब अहिलेसम्म यसरी चल्दैछ तर अहिले अब निकै मन्द छ अहिले प्रोग्रामहरू मेरो भएको छैन कि हिजो अस्ति म ड्राइभर एसोसिएसनको यो डायमन्ड जुब्ली डायमन्ड जुब्लीको उयसमा म आएको थिएँ यहाँ कहाँ भन्नुहुन्छ भने रङ्बुल त्यहाँ प्रोग्राम गरेको थिएँ बस त्यहाँ चाहिँ यता चाहिँ भएको छैन अलिअलि अनि त्यो प्रकारले चाहिँ अब हामी आफैलाई क्या त त्यो कमेडीमा म पाउँछु क्या त्यो चिजहरू नि
1: महेन्द्र बाग्दाज्यू कुराकानी गर्दा गर्दै समयको बाध्यता है
0: समयको बाध्यता
1: गर्नु समय एकदम कम रहेको हुन्छ कुरा गर्नु धेरै मजा आउँदैछ है अब अहिले अघि तपाईँले कुरा गर्नुहुँदै थियो समय त धेरै परिवर्तन भयो नि त है बिहान उठेर कुखुराले अन्डा दियो कि दिएन हेर्नुपर्छ है उठ्नु साथ है गुड मर्निङ मेसेज आउँछ है हेर्नै पर्ने हो है रिप्लाई गर्नै पर्छ प्रविधि कहाँ टेक्नोलोजी कहाँ पुगिसकिसक्यो अहिले है अहिले एआईमा सानो कुरो लेखेर मलाई यो देऊ भन्यो भने फ्यारा आइहाल्छ ढुक्कै छ ट्रान्जिसन समयको परिवर्तन अहिलेसम्म है कति चाहिँ भइसकिसक्यो हजुरहरू अलिकति पुरानो जेनेरेसनको मैले हजुरलाई धेरै पुरानो त भन्नु खोजेको होइन है
0: भाइ अनि साँच्चै नै भन्नुभएको कि
1: हजुर अलिकति तपाईँहरू 70 है दशकको भनौँ न त्यति बेला त्यस्तो टेक्नोलोजी आएको थिएन अब अहिले त अब मैले भनिहालेँ एआई र कतिको गाह्रो छ यो अहिलेको समयमा टेक्नोलोजीसँग सामञ्जस्य बसाउनु है जति सामाजिक सञ्जालहरू भयो चलाउनुहुन्छ कि या त्यो सामाजिक सञ्जालमा कति कमेन्ट्सहरू पनि हुन्छ त्योहरू पढ्नुहुन्छ कि कस्तो प्रकारले चलाउनुहुन्छ सामाजिक सञ्जालहरू
0: ए भन्नाले मोबाइल त हेर्छु तर त्यस्तो म त्यो कमेन्टहरू गर्ने त्यसमा जाँदिनँ म के चिज छ अलिकति
1: अहिले त गाइज हामी त गाई भएको छौँ नि त है उठ्नु साथ तपाईँले फोन गर्नु साथ हाई गाइज
0: अब यो गाइजको एउटा सानो कमेडी गरिदिन्छु ल म दार्जिलिङ हाम्रो टुरिज्मको एउटा के भन्ने एउटा जग्गा अब हगि हब हो अब वर्ल्डको फेमस होइन कसले चिन्दैन यो त मैले भनिरहनु परेन होइन यो भाग्य घटना कहिले भनेदेखिलाई निकै अगाडि कुरा हो यो हामी कर्मचारी सङ्गठनको आएर चाहिँ एकदम धरना दिनुपर्ने धिरधामदेखि चाहिँ लिएर माथि भानुभवन जानुपर्ने हामी

0: होइन म पञ्चायत डिपार्टमा काम गर्छु, त्यतिबेला जानुपर्ने त्यो त्यो जाँदाखेरि टुरिस्टहरू आएको दाएको देखेँ मैले क्या, अन्त त्यो देख्दाखेरि म त त्यति बेला त पिकमा थिएँ नि त गर्दै थिएँ, त्यो एउटा चिज चाहिँ मेरो दिमागमा आएर मैले त्यसमा कमेडी गरेको थिएँ क्या। त्यो चिज के भनेदेखिलाई दिर्दामा बसिरहेको बेलामा एकदम हामी चाहिँ दौरा सुरुवालमा हो, दिदी बहिनीहरू चाहिँ एकदम टेलरी भयो हो, त्यो आठानी चारानी के के लाउँछ नि, यो त तेर्सु के अब दिदी बहिनी त हो अब होइन, मेकअप गर्नु झन्डै 2 घन्टा लाउँछ हो कि, अन्त गरेर गरेर तयारी भएर एकदम सबै भिडभाड छ त्यहाँ, त अब हाम्रो मात्रै काम भयो त्यहाँबाट हिँड्ने, प्ले कार्डहरू बोकिरहेको छ। त्यति बेला एउटा टुरिस्ट आयो, टुरिस्ट त ल्याङफ्याङ हुन्छ, हाफ स्वेटर लगाएको हो, क्यामेरा बोकिरहेको आएर चाहिँ त्यहाँदेखि एउटा दिदी चाहिँ अब एक्स आर्मीको मिसेस हो, ऊ पनि थियो त्यहाँ, उहाँको हस्बेन्ड पनि थियो हगि, सबै लु अब तयारी हुनुपर्छ कि, माथिबाट खबर आयो कति सबै रेडी राख्यो, त्यो प्ले कार्डहरू सबै अब लाइनमा बसायो, त्यो गाडीमा आउँछ, हामी यो साइडबाट जानुपर्छ, एकदम त्यो ब्रिफिङ हुँदैछ। त्यो मान्छे आएर आएर सट्याएर त्यो लेडीलाई अब यहाँ रातो टिका लगाएको राम्री चिटिक्क परेको हो कि, र एक्सक्युज मी भने हजुर भने बिचरा इङ्ग्लिस बोल्नु जान्दैन हजुर भने क्यान आई टेक अ फोटो प्लेज भने ला हौ किन फोन औ मान्छे बुढा थिए यो मान्छे फोटो खिच्छु भन्दैछ त के गर्नु हौ, खिच्दै देऊ न यिनीहरूले खिचेर लगेर उता देखाउँछ, छोड्दैन के भएर यो कल्चर हाम्रो अझै बढेर जान्छ। अन्त फोटो खिच्नु थाल्यो, वान फोटो प्लेज खिच्यो हो, अर्को खिच्यो थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू भेरी मच ओके एक्सक्युज मी ल हौ अब चाहिँ के भयो होला हौ मान्छेलाई, छेउमा आएँ छेउछेउमा आउँदाखेरि डर भयो, औ हेर न हौ यो मान्छे त मेरो छेउछेउमा आउँदैछ त, नडराउन म छु त यहाँ, के गरेँ म छु नि त यहाँ, नछुट्टाउन अरू पनि छ, हामी पनि छ त्यहाँ बसिरहेको। त्यो रातो टिका टिल्टिल टल्किएको उसले त्यहाँ औँला लगेर छोइदियो, एक्सक्युज मी वाट इज दिस भनेर लगाएँ,
1: टिकामा छुयो,
0: टिका छुँदाखेरि चाहिँ बुढालाई रिस उठ्यो, आएर तेरी मासाला अर्काको सम्पत्तिलाई छोएर चाहिँ वाट इज दिस दिस इज द्याट भनेर ट्याम्मै एकै घुसिदियो, आर्मीको घुसी पुग्लो गए लड्यो नहिकाउने यस्तो के भएको बेला, यो भइरहेको बेलामा तिमीलाई चाहिँ हातै लाउनु पर्ने थेट्टर गर्ने के अन्त के हो त्यहाँ हात लाउनु पर्छ होइन टिका सोधेको, आमामा गजाङ गजाङ गजाङ गजाङ उठायो सट्टै बिचाएर त्यसलाई पत्तो छैन किन हिर्कायो कसो हिर्कायो, यत्रो फुललाई दिइहाल्यो क्यामेरा जम्मा गरिदियो है बिचरा, त्यो मान्छे उठेर चाहिँ बिचरा काम्नु थालेर उसले उसले त्यही त्यही दिदीलाई सोधेछ एक्सक्युज मी हुज दिस गाई भनेर सोध्यो, अब उसले नेपाल बोल्नु जान्दैन, त्यो मान्छेलाई हुज दिस गाई जसले मलाई हिर्कायो भने नि हुज दिस गाई भनेर सोधिपठायो त्यो दिदीलाई, अब त्यो दिदीले के बुझ्यो बुझ्यो सला फरेनस भएर गाई र गोरु पनि चिन्दैनस् के को गाई गाई त म पो त ऊ त गोरु हो भने
1: यो गाईको सम्बन्धमा चाहिँ तपाईँले भन्नुभयो
0: यस
1: हुन पनि अहिले अब हामी त गाई भएको छौँ, फोन खोल्नु साथ हेलो गाइज हामी त गाई नै भएको छौँ, गाई जस्तै लाग्छ
0: होइन, अहिले यो गाइज राम्रै भएको रहेछ,
1: घाँस खानु मात्रै बाँकी छ
0: होइन गाइज सबै गाइज अहिले सबै गाइजहरूलाई मात्रै दिएको छ अन्त

0: महेन्द्र भक्तज्यू, तपाईँसँग कुराकानी गर्न त धेरै आनन्द आउँछ, कारण है सीको जुन एउटा ट्रेन छुट्छ तपाईँकोबाट, त्यसको स्टपेज कुनै छैन है, गएको गएकै मजा आउँछ, तर के गर्नु भने जस्तै नै हामी समयको बाध्यताले है बाँधिएका छौँ, समयको डोरीले, र कार्यक्रमको समयभित्र नै हामीले समयलाई समेट्नुपर्ने हुन्छ है। आज आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट यति टाढो कालिम्पोङ जस्तो ठाउँबाट तपाईँ यहाँ आइदिनु भयो, हामीसँग आकाशवाणी खरसाङको पडकास्टमा कुराकानी गरिदिनु भयो, श्रोताहरूमा आज आफ्नो उपस्थिति राखिदिनु भयो, र यसरी नै समाजमा हाँसो खुसी बाँटिरहनुहोस्, र तपाईँको परिवार तपाईँ सधैँ नै सुस्वस्थ रहन्, यसरी नै तपाईँ पनि उन्नति गर्दै जानुहोस्। हामी सम्पूर्ण आकाशवाणी खरसाङको परिवार तपाईँलाई हृदयको अनन्त कोटीबाट धेरै धेरै शुभकामना टक्राउँदछौँ। आज आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भयो, तपाईँलाई धेरै धेरै आभार,
1: एकदम धन्यवाद। रेडियो खरसाङलाई म आन्तरिक हृदयबाट धन्यवाद दिन्छु। हामी अगाडि बढौँ, कसले के भन्यो कसले के भनेर छोडिदिनुहोस्। जो जिन्दा है उसका निन्दा तो होता ही है, जो जिन्दा है वो उसका निन्दा तो होता ही है, मरने की बात मेरे दोस्तों सभी रास्ता क्लियर हो जाता है। थैंक यू वेरी मच।

एफएमएक्स 3.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति, ज्ञान प्रेरणा र उज्जवल भविष्यतर्फ उन्मुख एक विशेष शैक्षिक कार्यक्रम, जहाँ नयाँ शैक्षिक अवधारणा तथा समाजलाई शिक्षा मार्फत सशक्त बनाउने विविध विषयमा उपयोगी जानकारीहरू प्रस्तुत गर्ने गर्दछौँ। त आउनुहोस्, सिकाइलाई जीवनको निरन्तर यात्राका रूपमा अघि बढाउँ र ज्ञानको उज्यालो हरेक घर आँगनसम्म फैलाउँ। सुनिरहनुहोस् कार्यक्रम शिक्षा ज्योति, केवल आकाशवाणी खरसाङबाट।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन जनाउँदै आरम्भ गर्न लागिरहेका छौ आजको शिक्षा ज्योति कार्यक्रम। र आजको कार्यक्रम शिक्षा ज्योतिमा हामीले साधारण ज्ञान अन्तर्गत अति नै चाखलाग्दो, अति नै जान्नुपर्ने अनि समसामयिक विषयलाई समावेश गरेर हजुरहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। आज सम्पूर्ण विश्वले नै प्रदूषणको चपेटमा परेर प्रदूषणलाई कसरी कम गर्ने भन्ने विषयमा ठूला ठूला संस्थाहरू स्थापना गरेर ठूला ठूला देशहरू एकत्रित भएर आफ्नो देश लगायत सम्पूर्ण विश्वलाई नै प्रदूषण मुक्त कसरी गराउने भन्ने विषयमा चर्चा परिचर्चाहरू गरिरहेका छन् अनि आज यो चर्चा परिचर्चाहरू एकदमै चुलिएर गइरहेको पनि छ। युएनओ जस्तो संस्थाले पनि आज पर्यावरणसित सम्बन्धित धेरै विषयहरूमाथि कार्यहरू गरिरहेका छन् र पर्यावरणलाई कसरी स्वच्छ राख्ने भन्ने विषयमा सम्पूर्ण देशका सरकारहरू लागि परेका छन् र यस्तै विषयवस्तुलाई आज हामीले कार्यक्रम शिक्षा ज्योतिमा समावेश गरेर ल्याएका छौँ, जस अन्तर्गत आज हजुरहरूलाई हामी ग्रिन हाइड्रोजन एक स्वच्छ इन्धन अर्थात् ग्रिन हाइड्रोजन एज अ क्लिन फ्युलको रूपमा कसरी कार्य गर्छन् यसबारे जानकारी प्रदान गर्न लागिरहेका छौँ अनि ग्रिन हाइड्रोजन पर्यावरण मैत्री अर्थात् इको फ्रेन्डली रहेको छ भनेर वैज्ञानिकले पनि पुष्टि गरिसकेका छन् र आज यसै विषयवस्तुबारे हजुरहरूलाई हामी सविस्तार साथ जानकारी प्रदान गरिरहेका छौँ र आजको जानकारी लिएर हामी माझ उपस्थित भइसक्नु भएको छ शिक्षक पेमा लामाज्यू, जो हालमा फुवागढी उच्चतर माध्यमिक विद्यालयमा प्रधान अध्यापकको रूपमा कार्यरत हुनुहुन्छ र आज शिक्षक पेमा लामाज्यूले हजुरहरूलाई ग्रिन हाइड्रोजन एज अ क्लिन फ्युल अर्थात् ग्रिन हाइड्रोजन एक स्वच्छ इन्धनको रूपमा कसरी कार्य गर्छन् भन्ने बारेमा हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहनु भएको छ।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको यस विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी एउटा अत्यन्तै समसामयिक र भविष्यसँग प्रत्यक्ष सम्बन्धित विषय ग्रिन हाइड्रोजन एज अ क्लिन फ्युल बारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। हुन त हाइड्रोजन फ्युलको रूपमा हामी तिनवटा रूपमा बाँड्न सक्छौँ। हाइड्रोजनलाई फ्युलको रूपमा हामी ग्रिन हाइड्रोजन, ब्लू हाइड्रोजन र ग्रे हाइड्रोजन भनेर तीन ग्रुपमा विभाजन गर्न सक्छौँ। ग्रिन हाइड्रोजनको म्यानुफ्याक्चरिङ गर्दाखेरि यसलाई इलेक्ट्रोलाइसिसको प्रोसेस माध्यम ग्रिन हाइड्रोजन बनाइने गरिन्छ।

यसको बनाउने क्रममा कार्बन डाइअक्साइडको एमिसन एकदमै लो मात्रामा हुन्छ। ब्लू हाइड्रोजनको म्यानुफ्याक्चर गर्दाखेरि कार्बन डाइअक्साइडको एमिसन मोडरेट रेटमा हुन्छ र ग्रे हाइड्रोजनको म्यानुफ्याक्चर गर्दाखेरि कार्बन डाइअक्साइडको मात्रा

शक्ति सूचना प्रविधि र पूर्वाधारको तीव्र विस्तारसँगै ऊर्जाको माग पनि निरन्तर बढिरहेको छ भारत देशमा। आज भारत विश्वका सबैभन्दा धेरै ऊर्जा उपभोग गर्ने देशहरूमध्ये एक भइसकेको छ। देशको विकाससँगै ऊर्जा आवश्यकतामा वृद्धि हुन स्वाभाविक हो, तर यो ऊर्जा कहाँबाट प्राप्त गर्ने भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण छ। देशमा फसिल फ्युलको युज, यसको प्रयोगको मात्रा बढिरहेको कारणले गर्दाखेरि देशको सरकार आज चिन्तित छ। अहिलेसम्म भारतले पेट्रोल, डिजेल, कोइला र प्राकृतिक ग्यास जस्ता फसिल फ्युलमा धेरै निर्भर रहँदै आएको छ। यी फ्युलको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने भएकोले देशको अर्थतन्त्रमा ठूलो भार पर्छ। मिडल इस्ट कन्ट्रीहरूबाट भारत देशमा यसको इम्पोर्ट भइरहेको हामी सबैलाई थाहा छ, र अहिले यसैका कारणले गर्दाखेरि देशमा यो फ्युलको जति पनि क्रुड ओइल आएर रिफाइन भएर यहाँ पेट्रोल डिजेल बनिन्छ त्यसको अहिले प्राइस धेरै हाइक भइसकेको हामी सबैलाई जानकारी छँदैछ। साथै यिनको प्रयोगले वातावरणमा कार्बन डाइअक्साइड र अन्य प्रदूषक ग्यास उत्सर्जन हुन्छ, जसका कारण जलवायु परिवर्तन, वायु प्रदूषण तथा स्वास्थ्य सम्बन्धी समस्या बढिरहेको छ। यसै सन्दर्भमा विश्वले स्वच्छ ऊर्जा स्रोततर्फ ध्यान केन्द्रित गरिरहेको छ। भारत पनि यस अभियानमा अग्रसर छ। सौर्य ऊर्जा, पवन ऊर्जा, जैविक ऊर्जा र जलविद्युतसँगै ग्रिन हाइड्रोजनलाई भविष्यको ऊर्जा प्रणालीको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न थालिएको छ। ग्रिन हाइड्रोजन, जसलाई हामी हरित हाइड्रोजन भन्ने गर्छौँ, ग्रिन हाइड्रोजन भनेको रिन्युएबल एनर्जी स्रोतबाट प्राप्त विद्युत प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर उत्पादन गरिने स्वच्छ इन्धन हो। पानीलाई इलेक्ट्रोलाइसिस गरेर, इलेक्ट्रोलाइसिस अफ वाटर भनिन्छ, पानीलाई इलेक्ट्रोलाइसिस गरेर, इलेक्ट्रोलाइसिस गर्ने प्रोसेस इलेक्ट्रिसिटी, वाटरमा इलेक्ट्रिसिटीलाई हामी पास गरेर त्यो इलेक्ट्रिसिटी पनि रिन्युएबल एनर्जीको स्रोतबाट निकालेको इलेक्ट्रिसिटी यानि कि हाइड्रो इलेक्ट्रिसिटीलाई पानीमा हामीले पास गर्दाखेरि त्यहाँबाट पानीमा भएको पानीको जुन चाहिँ मलिकुलमा हाइड्रोजन र अक्सिजन छ, त्यो हाइड्रोजन र अक्सिजनलाई विभाजन गरेर हाइड्रोजन र अक्सिजन क्याथोड र एनोडपट्टि छुट्टिने गर्छ, र त्यो हाइड्रोजनलाई हामी स्टोर गरेर त्यसलाई चाहिँ ग्रिन हाइड्रोजनको रूपमा हामी प्रयोग गर्ने गर्छौँ। हाइड्रोजन आफैमा ऊर्जाको स्रोत नभई ऊर्जा वहन गर्ने माध्यम हो। यसलाई उत्पादन गरेर सुरक्षित रूपमा स्टोर गर्न सकिन्छ र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको प्रयोग गर्दा कार्बन डाइअक्साइड उत्सर्जन नगर्नु हो। इन्धनको रूपमा प्रयोग हुँदा मुख्य रूपमा पानीको वाष्प मात्र निस्किन्छ, त्यसैले यसलाई इको फ्रेन्डली फ्युल पनि मान्न सकिन्छ। भारत सरकारले ग्रिन हाइड्रोजनलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ, किनभने फसिल फ्युल युज गर्दाखेरि इन्भाइरोमेन्ट पोल्युटेड भइरहेको छ, अनि क्रुड ओइलको पनि इम्पोर्ट धेरै मात्रामा गर्नु परिरहेको छ, जसको कारणले गर्दाखेरि देशको इकोनोमीलाई धेरै असर परिरहेको छ। त्यस कारणले गर्दाखेरि ग्रिन हाइड्रोजनको प्रयोग गर्दाखेरि यो इको फ्रेन्डली भएकोले गर्दाखेरि यसले पल्युसन पनि त्यति इन्भाइरोमेन्टलाई दिँदैन, र यो आफ्नो देशमा म्यानुफ्याक्चर गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि भारत सरकारले ग्रिन हाइड्रोजनलाई प्राथमिकता दिइरहेको छ, र भविष्यमा यसलाई एउटा प्राइमेरी फ्युलको रूपमा प्रयोग गर्ने योजनाहरू पनि बनाइरहेको छ। सन् 2023 नेसनल ग्रिन हाइड्रोजन मिसन सुरु गरिएको थियो। यसको उद्देश्य भारतलाई ग्रिन हाइड्रोजन उत्पादन, उपयोग र निर्यातको विश्वस्तरीय केन्द्र बनाउनु हो। यस अभियान मार्फत स्वदेशमै उत्पादन बढाउने, जीवाश्म जुन कि इम्पोर्टेन्ट फसिल फ्युल छ त्यसमा निर्भरता घटाउने, नयाँ उद्योग स्थापना गर्ने र लाखौँ रोजगारी पनि सृजना गर्ने लक्ष्य राखेको भारत सरकारको छ। भारतसँग हाइड्रोजन यानि कि ग्रिन हाइड्रोजन उत्पादनका लागि उत्कृष्ट सम्भावना छ। राजस्थान र गुजरात जस्ता राज्यहरूमा विशाल सौर्य ऊर्जा परियोजनाहरू सञ्चालन भइरहेको छन्। तामिलनाडू, कर्नाटक र गुजरातमा पवन ऊर्जा यानि कि विन्ड एनर्जी राम्रो सम्भावना छ। यो रिन्युएबल एनर्जी सोर्सेस यानि कि नवीकरणीय स्रोतबाट प्राप्त विद्युत प्रयोग गरी ठूलो मात्रामा ग्रिन हाइड्रोजन उत्पादन गर्न सकिन्छ। भारतको यस्तो धेरै राज्यहरू छ जसमा विन्ड एनर्जी, सोलर एनर्जी भव्य रूपमा स्थापना भइसकेको छ, र त्यही रिन्युएबल एनर्जीको स्रोतलाई प्रयोग गरेर हामीले आफ्नो देशमै ग्रिन हाइड्रोजनको म्यानुफ्याक्चर गर्न सकिन्छ। ग्रिन हाइड्रोजनको प्रयोगका क्षेत्रहरू अत्यन्त व्यापक छन्। सबैभन्दा पहिलो यातायात क्षेत्रमा यसको उपयोग बढिरहेको छ। बस, ट्रक, रेल तथा

0: जहाजमा हाइड्रोजन फ्युल रेल प्रविधिको प्रयोगले प्रदूषण कम गर्न मद्दत गर्छ। भारतमा हाइड्रोजनबाट चल्ने बस र रेल सम्बन्धी परीक्षणहरू पनि सुरु भइसकेको छ। अहिलेसम्म देशमा बस ट्रक या सानो सानो ट्रान्सपोर्टेसन कारहरू भयो, ट्याक्सीहरू भयो, पेट्रोल डिजल सिएनजीले चलिरहेको छ र यो क्रुड ओइलको इम्पोर्टको मात्रा घटाउनको निम्ति, देशको इकोनोमीलाई स्तर बढाउनुको निम्ति अहिले पेट्रोलको युज पनि धेरै कमी भइरहेको छ। पेट्रोलमा हामीले देख्छौँ, पेट्रोलमा इथानोलको मात्रा बढाइरहेको पाउँछौँ र धेरै सिटीहरूमा डिजेल वाहनहरूको डिजेल गाडीहरूको पनि ब्यान सुरु भइसकेको छ र त्यसले गर्दाखेरि फ्युलमा यो फोसिल फ्युलको मात्रा धेरै कम्तीमा प्रयोग गर्ने र भविष्यमा ग्रिन हाइड्रोजनलाई नै प्राथमिकता दिने सरकारको उद्देश्य छ। ठुल्ठुलो कारखानाहरू, जस्तै भारतमा धेरै ठुल्ठुलो कारखानाहरू छ, स्टिल इन्डस्ट्री भारतको आर्थिक विकासको आधार हो, तर स्टिल इन्डस्ट्रीमा ठुलो मात्रामा कार्बन प्रडक्सन हुन्छ। स्टिल इन्डस्ट्रीका कारखाना चल्दाखेरि ठुलै मात्रामा धेर मात्रामा कार्बन डाइअक्साइडको एमिसन हुन्छ। यदि ग्रिन हाइड्रोजन प्रयोग गर्न सकियो भने स्टिल इन्डस्ट्रीलाई धेरै इको फ्रेन्डली बनाउन सकिन्छ। यस्तै फर्टिलाइजर इन्डस्ट्रीहरू भयो, फर्टिलाइजर म्यानुफ्याक्चरिङमा भयो, ओइल रिफाइनिङमा भयो, केमिकल म्यानुफ्याक्चरिङमा भयो, यस्तो कारखानाहरूमा धेरै केमिकलहरू प्रयोग हुन्छ अनि यसको प्रयोगमा यस्तो कारखानामा पनि हामी ग्रिन हाइड्रोजनको प्रयोग गऱ्यौँ भने यहाँबाट जुन चाहिँ केमिकल ग्यासहरू कार्बन डाइअक्साइडहरू प्रड्युस भइरहेको छ त्यसको मात्रा हामी धेरै मात्रामा घटाउन सक्छौँ। विद्युत क्षेत्रमा पनि ग्रिन हाइड्रोजन उपयोग गर्न सकिन्छ। यो पनि ग्रिन हाइड्रोजन विद्युत क्षेत्रमा पनि उपयोगी छ। सौर्य र पवन ऊर्जाबाट उत्पादित अतिरिक्त विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर लामो समयसम्म ऊर्जा स्टोर गर्न सकिन्छ। यसले नवीकरणीय ऊर्जालाई अझ प्रभावकारी बनाउँछ। भारतको ग्रामीण विकासमा पनि यसको योगदान हुन सक्छ। भविष्यमा साना उद्योग, कृषि उपकरण तथा ग्रामीण विद्युतीकरणमा ग्रिन हाइड्रोजनको प्रयोग बढ्न सक्छ। यसले स्वच्छ ऊर्जा गाउँसम्म पुर्याउन सहयोग गर्नेछ। अहिले गाउँ गाउँमा सहर सहरमा हामी देख्छौँ इलेक्ट्रिसिटीको प्रयोग भइरहेको छ, गाडीहरू चलिरहेको छ, सानो सानो ठुल्ठुलो इन्डस्ट्रीहरू बनिरहेको छ। हामी टी गार्डनमा पनि देख्छौँ, टी गार्डनको जुन चाहिँ फ्याक्ट्रीहरू छ, इन्डस्ट्रीहरू छ, त्यसमा पनि इन्धनको रूपमा कोइलाको प्रयोग भइरहेको छ र कोइलाको प्रयोग गर्दाखेरि, डिजेलको प्रयोग गर्दाखेरि, पेट्रोलको प्रयोग गर्दाखेरि धेर मात्रामा कार्बन डाइअक्साइड प्रड्युस हुने गर्छ, एमिसन हुने गर्छ, जसले देशमा भएको फोसिल फ्युल त सकिन्छ देशमा क्रुड ओइल इम्पोर्ट गर्नेको कारणले गर्दाखेरि देशको इकोनोमी पनि धेरै मात्रामा गम्भीर स्थितिमा गइरहेको छ। देशको रुपियाँको, देशको हाम्रो इन्डियन करेन्सीको भ्यालुएसन घट्नुमा पनि यो धेर मात्रा इम्पोर्ट भएको एउटा कारण मान्न सकिन्छ र यस्तै कारणहरूलाई मध्यनजर राखेर देशको उन्नतिको निम्ति, हाम्रो पर्यावरणको स्वच्छताको निम्ति, हामीले सास फेरिरहेको यो वातावरणको निम्ति हामीले फोसिल फ्युललाई कमसे कम मात्रामा प्रयोग गरेर ग्रिन हाइड्रोजनलाई नै हामीले प्राथमिकता दिउँ भने चाहिँ हाम्रो आउँदो भविष्यमा देशले राम्रो कदम उठाएर ग्रिन हाइड्रोजनलाई नै प्राथमिकता दियो भने चाहिँ हाम्रो वातावरणमा पनि धेरै स्वच्छता आउन सक्छ अनि हाम्रो इकोनोमी पनि अलिकति सुध्रिन सक्छ। त्यस कारणले गर्दाखेरि सरकारले अहिले ग्रिन हाइड्रोजनलाई धेरै मात्रामा प्राथमिकता दिइरहेको कुरा हामीलाई थाहा भइरहेको छ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा साधारण ज्ञान अन्तर्गत अति नै चाखलाग्दो, अति नै जान्न पर्ने र अहिलेको समसामयिक विषयमा समावेश गरेको विषयवस्तु ग्रिन हाइड्रोजन एज अ क्लिन फ्युलको बारेमा हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गरिरहेका छौँ र हाम्रो यो जानकारीको विषयवस्तुलाई केही क्षण परसार्दै अब भने हामी कार्यक्रममा केही क्षणको निमित्त लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।
2: धरती माँ खोजे जीवन को अर्थ।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: यो ग्रिन हाइड्रोजनका अनेकौँ फाइदाहरू छ। यसले कार्बन उत्सर्जन घटाउँछ, मैले अघिबाटै भन्दैछु। साइन्टिफिकली हेर्नु भने पनि ग्रिन हाइड्रोजन प्रयोग गर्दा हामीलाई धेरै नै फाइदा छ। ग्रिन हाइड्रोजनको प्रयोग गर्दाखेरि भेपर मात्रै, वाटर भेपर मात्रै एमिसन हुन्छ। यसबाट कुनै पनि जहरिला ग्यासहरू, पोइजनस ग्यासहरू, कार्बन डाइअक्साइडहरू एमिसन हुँदैन, र सबभन्दा ठुलो कारण यही नै हो। र भविष्यमा साना उद्योग, कृषि उपकरण तथा ग्रामीण विद्युतकरणमा पनि यसकै प्रयोग गर्यो भने गाउँ गाउँमा, घर घरमा, सहर सहरमा जुन चाहिँ पोइजनस ग्यास एमिसन भइरहेको छ त्यो धेरै कम्ती मात्रामा एमिसन हुनेछ। अनि प्रायः प्रायः यसबाट, ग्रिन हाइड्रोजनबाट नेट जिरो नै एमिसन भन्ने नै रिसर्चले अहिलेसम्म बताइरहेको छ। यसले कार्बन उत्सर्जन घटाउँछ, वायु प्रदूषण कम गर्छ, आयातित इन्धनमा निर्भरता घटाउँछ, ऊर्जा सुरक्षालाई मजबुत बनाउँछ, नयाँ उद्योग स्थापना गर्छ र रोजगारीमा अवसर सिर्जना गर्छ। यसले भारतलाई आत्मनिर्भर ऊर्जा प्रणालीतर्फ अघि बढ्न मद्दत गर्नेछ। र ग्रिन हाइड्रोजनको धेरै फाइदा छ। ग्रिन हाइड्रोजन हामीले प्रयोग गर्यो भने यसले इन्भाइरोमेन्ट, यो इको फ्रेन्डली फ्युलको रूपमा हामीले देखिरहेका छौँ। यसले इन्भाइरोमेन्टमा भएको पल्युसनहरू धेरै घटाएर लान्छ, यसले क्लाइमेट चेन्जहरूको सम्भावनाहरूलाई धेरै घटाएर लान्छ, अनि देशको इकोनोमिकल स्थितिलाई पनि यसले धेरै सुधार गर्छ। अनि जुनै पनि देशमा इम्पोर्ट हुने फ्युलहरू छ, इम्पोर्ट भइरहेको छ क्रुड ओइलहरू, त्यसको मात्रा धेरै घट्छ। तर केही चुनौतीहरू पनि छ। अब ग्रिन हाइड्रोजन जतिको हामीले यसको फाइदा देखिरहेका छौँ, जतिको यसमा इको फ्रेन्डली भन्ने फ्युल हो यो भन्ने हामीले कुरा गरिरहेका छौँ, त्यतिकै यसलाई बनाउनु, यसलाई म्यानुफ्याक्चर गर्नु पनि चुनौती छहरू छ। उत्पादन लागत अझै उच्च छ। यो ग्रिन हाइड्रोजनको उत्पादन गर्नुमा धेरै लागत जान्छ, एक्सपेन्सिभ छ। यसलाई म्यानुफ्याक्चर गर्नु अलिकति एक्सपेन्सिसहरू खर्च हुन्छ। इलेक्ट्रोलाइजर उपकरण महँगो छ। मैले अघि नै भनेको थिएँ यो ग्रिन हाइड्रोजनको म्यानुफ्याक्चर कसरी हुन्छ भनेर। ग्रिन हाइड्रोजन सिम्पल वाटर इलेक्ट्रोलाइसिस गरेर हामी उत्पादन गर्छौँ, तर इलेक्ट्रोलाइसिस गर्ने जुन चाहिँ इलेक्ट्रोलाइजर मसिन छ, इलेक्ट्रोलाइसिस गर्ने प्रोसेस त सिम्पल छ, सजिलोसँगले इलेक्ट्रोलाइसिस भइहाल्छ। पानीलाई इलेक्ट्रोलाइसिस गर्दाखेरि हाइड्रोजन र अक्सिजन छुटेर हाइड्रोजन, ग्रिन हाइड्रोजन हामी स्टोर गर्न सक्छौँ। तर यो जुन चाहिँ इलेक्ट्रोलाइसिस गर्ने मसिन छ, यानि कि इलेक्ट्रोलाइजर छ, यो चाहिँ एक्सपेन्सिभ छ। अहिलेको समयमा यो एक्सपेन्सिभ छ, महँगो छ, र त्यसले गर्दाखेरि एउटा चुनौती त्यो पनि हुन्छ। हाइड्रोजन स्टोरेज गर्नुको निम्ति जुन चाहिँ हामी स्टोरेज चाहिन्छ, यो इलेक्ट्रोलाइसिस भइसकेपछि जुन चाहिँ हाइड्रोजन ग्यास र अक्सिजन ग्यास छुट्टिन्छ वाटरबाट, किनभने पानी हामीलाई थाहा छ सबैलाई, पानीको फर्मुला मलिक्युल H2O हुन्छ, त्यहाँबाट हाइड्रोजन र अक्सिजन छुट्टिन्छ, त्यहाँबाट

फुटाएको हाइड्रोजनलाई हामीले ग्रिन हाइड्रोजनको रूपमा प्रयोग गर्नको निम्ति एउटा कुनै ठुलो स्टोरेजमा हामीले स्टोर गर्नुपर्ने हुन्छ र स्टोरेज गरेर ट्रान्सपोर्टेसनको कुरा आउँछ। हो यो सबै गर्नुको निम्ति यो प्रोसेसको निम्ति यो म्यानुफ्याक्चरिङ जुन चाहिँ प्रोसेस छ यसको निम्ति चाहिँ खर्च अहिलेको समयमा अलिकति महँगो छ र यही नै हो अहिलेको चुनौतीहरू चाहिँ देशको निम्ति यसलाई ग्रिन हाइड्रोजनलाई उत्पादन गर्नको निम्ति आइरहेको भइरहेको चुनौतीहरू चाहिँ यो एउटा चुनौतीहरू हो। ठुलो मात्रामा नवीकरणीय विद्युत उपलब्ध गराउन पनि निरन्तर लगानी आवश्यक छ र रिन्युएबल सोर्स अफ एनर्जी जुन चाहिँ इलेक्ट्रोलाइसिस गर्नुको निम्ति वाटरको इलेक्ट्रोलाइसिस गर्नुको निम्ति जुन चाहिँ इलेक्ट्रिसिटी हाइड्रो इलेक्ट्रिसिटीको प्रयोग हुन्छ हामीले अघि नै भनेको छौँ त्यो हाइड्रो इलेक्ट्रिसिटी अनि इलेक्ट्रिसिटी जुन चाहिँ प्रयोग गरिन्छ त्यो पनि रिन्युएबल सोर्स अफ एनर्जीको माध्यमबाट नै इलेक्ट्रिसिटीको प्रयोग गरिन्छ र रिन्युएबल सोर्स अफ एनर्जी यानि कि सोलर एनर्जी भयो विन्ड एनर्जी भयो त्यस्तो एनर्जीहरूको लागि त्यो एनर्जी हामी उत्पादन गर्नुको निम्ति पनि खर्च छ त्यहाँ पनि खर्च ठुलो मात्रामा भइरहेको छ। यद्यपि वैज्ञानिक अनुसन्धान सरकारी नीति तथा निजी क्षेत्रको सहभागिताले यी चुनौतीहरू क्रमशः समाधान हुँदै गएको छ किनभने कुनै पनि चुनौतीको समाधान हुन्छ कुनै पनि नयाँ काम गर्दाखेरि नयाँ योजना सुरु गर्दाखेरि चुनौती त आवश्यक नै आउँछै आउँछ तर त्यो चुनौतीलाई पार गरेर अगाडि निस्के भने चुनौतीको समस्याहरूको समाधान गरेर अगाडि निस्के भने नै देश अगाडि बढ्छ त्यसले गर्दा यस्तो प्रकारको चुनौतीहरू आइरहन्छ तर यो चुनौतीलाई वैज्ञानिक अनुसन्धानद्वारा सरकार नीतिद्वारा र निजी क्षेत्रको सहभागिताले यो चुनौतीहरूको क्रमशः समाधान हुँदै गइरहेको पनि छ। भारतका धेरै सार्वजनिक तथा निजी उद्योगपतिहरू छन् जसले आफ्नो निजी सम्पत्ति निजी धनलाई प्रयोग गरेर ग्रिन हाइड्रोजन क्षेत्रमा लगानी गरिरहेका छन्। यसले आगामी वर्षहरूमा भारतलाई विश्वको अग्रणी हाइड्रोजन ग्रिन हाइड्रोजन उत्पादक राष्ट्रहरूमध्ये एक बनाउने अपेक्षा गरिएको छ। जति पनि भारत देशका सरकार लागिरहेको छ सरकार सँगसँगै प्राइभेट इन्भेस्टरहरू लागिरहेको छ र प्राइभेट इन्भेस्टरहरूले पनि आफ्नो लगानी त्यहाँ इन्भेस्ट गरेर भारतलाई ग्रिन हाइड्रोजनको नम्बर वान प्रड्युसरहरूको लिस्टमा सामेल गराउने प्रयासमा लागिरहेको छ। भारतले सन् 2070 नेट शून्य कार्बन उत्सर्जन नेट जिरो एमिसन्स हासिल गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न ग्रिन हाइड्रोजनले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले केवल वातावरण संरक्षण मात्र होइन आर्थिक विकास ऊर्जा आत्मनिर्भरता र नयाँ प्रविधिको विकासमा पनि ठूलो योगदान दिनेछ। देशलाई नेट जिरो एमिसन बनाउनको निम्ति यो ग्रिन हाइड्रोजनले ठूलो भूमिका निर्वाह गर्नेछ भनेर सम्पूर्ण देशवासीलाई सरकारलाई एउटा ठूलो आशा छ र आज हामीले ग्रिन हाइड्रोजन एज अ क्लिन फ्युलको रूपमा चर्चा गऱ्यौँ। हाम्रो देश अहिले तीव्र गतिमा अगाडि बढिरहेको देशहरूमध्ये एक देश हो अनि तीव्र गतिमा अगाडि बढिरहेको देशमा एनर्जीको मात्रा पनि त्यही प्रकारले प्रयोग भइरहेको हुन्छ र अहिले विशेष गरी क्रुड ओइलको मात्रा देशमा प्रयोग भइरहेको छ र यो क्रुड ओइल हामीलाई थाहा छ मिडल इस्टबाट इम्पोर्ट भएर देशमा आइरहेको छ जसले गर्दाखेरि ठुलो मात्रा इम्पोर्ट गर्ने कारणले गर्दा देशको इकोनोमीमा ठुलो एउटा भार परिरहेको छ र त्यही भारलाई जोगाउनुको निम्ति देशको स्वच्छतालाई बचाइराख्नुको लागि आफ्नो देश हाम्रो भारत देश अरू कुनै देशमा निर्भर गर्नु नपरोस् भन्ने सोच लिएर आफ्नै देशमा ग्रिन हाइड्रोजनको उत्पादन गर्ने एउटा क्लिन फर्मको रूपमा देखा परेको छ भन्ने आज हामीले चर्चा गरिसकेको छौँ। र प्रिय श्रोताहरू, भविष्यको भारत स्वच्छ ग्रिन र आत्मनिर्भर ऊर्जामा आधारित हुनेछ भन्ने हामी विश्वस्त छौँ। यस विषयमा निर्माता ग्रिन हाइड्रोजन एउटा महत्त्वपूर्ण आधार बन्ने निश्चित छ। वैज्ञानिक सोच, सरकारी नीति, उद्योगहरूको लगानी र जनसहभागिताले भारतलाई ग्रिन ऊर्जाको विश्व नेताका रूपमा स्थापित गर्न सक्छ। हामी सबैले ऊर्जा बचत गर्ने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र वातावरण संरक्षणमा योगदान दिने बानी बसाल्नुपर्छ। हामीले सक्दो आफ्नो वाहनहरू कम नै प्रयोग गर्नुपर्छ ताकि फोसिल फ्युलको प्रयोग कम्ती होस्, कार्बन डाइअक्साइडको एमिसन कम्ती होस्। सरकारको मात्र जिम्मेवारी होइन र हाम्रो पनि त्यत्तिकै जिम्मेवारी बन्छ भन्ने आजको हामी सन्देश पनि दिन चाहन्छौँ सम्पूर्ण श्रोतालाई। स्वच्छ ऊर्जा अपनाउनु केवल सरकारको जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो। यसै सन्देशका साथ आजको विषय विश्लेषणलाई पनि यतिमा नै विराम दिन चाहन्छौँ। धन्यवाद।

श्रोताहरू, आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय, अति नै जान्नै पर्ने विषय अनि आजको समसामयिक भनौ आजको सन्दर्भसित सम्बन्धित विषय ग्रीन हाइड्रोजन एज अ क्लिन फ्युल अर्थात् ग्रीन हाइड्रोजन एक स्वच्छ इन्धनको रूपमा कसरी कार्य गर्छन्, यसलाई कसरी सम्पूर्ण विश्वले अंगाल्नु पर्ने हो, साथै आज हाम्रो देश भारतवर्षले पनि ग्रीन हाइड्रोजनलाई एकदमै महत्व दिएर यस क्षेत्रमा कार्य गरिरहेका छन् भन्ने बारेमा हामीले आजको हाम्रो अतिथि पेमा लामा ज्यूबाट वृत्तान्त रूपमा जान्ने मौका पायौं र यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि हाम्रो श्रोताहरूबाट छुटिने संकेत दिइरहेको छ र आगामी कार्यक्रमहरूमा फेरि नयाँ नौलो विषयवस्तुहरू, नयाँ ज्ञानका कुराहरू, नयाँ अध्यायहरू लिएर साथै विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मंगलमय बनोस्, सदैव सदैव उनीहरूको कदमलाई सफलताले चुमोस् भन्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिबाट हजुरहरू समक्ष यो अन्तिम गीत राख्दै म सञ्चालिका नमराजा सुन्दास लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौँ।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमएसी 3.5 मेगाहर्जमा आजको सन्ध्याकालीन अधिवेशनका विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधुकोशीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँछु।

गर्दछौं। र श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 102 मेगा साथै न्यूज जनर एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। र कार्यक्रमको अघिल्लो प्रस्तुति फिल्म संगीतको कार्यक्रम जय जवान।

श्रोताहरू, सैनिकहरू राष्ट्रका सच्चा रक्षक हुन्। उनीहरूले आफ्नो व्यक्तिगत सुख सुविधा भन्दा माथि उठेर देश र जनताको सुरक्षालाई प्राथमिकता दिन्छन्। सीमाको सुरक्षा होस्, प्राकृतिक विपदको समयमा उद्धार तथा राहत कार्य होस्, वा राष्ट्रिय सङ्कटको घडी हाम्रा जवानहरू सधैँ अग्रपङ्क्तिमा देखिन्छन्। त कार्यक्रम जय जवानको पहिलो प्रस्तुति रहेको छ दिलवाले चलचित्रबाट, अरिजित सिंह अनि अन्तरा मित्रको स्वरमा, सङ्गीत प्रीतमको छ नि शब्द अमिताभ भट्टाचार्यको।

हामीले शान्तिपूर्ण वातावरणमा जीवन बिताउन पाउनुमा उनीहरूको अथक मेहनत, साहस र समर्पणको ठूलो भूमिका रहेको छ। उनीहरूको अनुशासन, देशप्रेम र कर्तव्यनिष्ठा सम्पूर्ण नागरिकका लागि प्रेरणाको स्रोत हो। त दोस्रो प्रस्तुति राखिरहेछौँ सावरिया चलचित्रबाट, कुणाल गाञ्जेवाला अनि श्रेया घोषालको युगल स्वरमा, सङ्गीत मन्टीको छ नि शब्द समीरको।

श्रोता, हाम्रा सैनिकहरू साहस, अनुशासन, इमानदारी र देशप्रेमका प्रतीक हुन्। उनीहरूको त्याग, समर्पण र बलिदानकै कारण हामी सुरक्षित वातावरणमा जीवनयापन गर्न सकेका छौँ। त्यसैले प्रत्येक नागरिकले सैनिकहरूको सम्मान गर्नुपर्छ र उनीहरूको योगदानको कदर गर्नुपर्छ।

श्रोताले गीत सुन्नुभयो मखी चलचित्रबाट केके अनि जी साथीको स्वरमा, सङ्गीत एमएम किरावनी थियो अनि शब्द निलेश मिश्राको।

देशप्रतिको माया केवल सैनिकहरूको मात्र जिम्मेवारी होइन, हामी प्रत्येक नागरिकले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गरेर राष्ट्रिय एकता कायम राखेर वीर जवानहरूको सम्मान गरेर देश निर्माणमा योगदान दिन सक्छौँ। कार्यक्रम जय जवानको अघिल्लो प्रस्तुति राखिरहेछौँ एयरलिफ्ट चलचित्रबाट। अमाल मल्लिक, अरिजित सिंह अनि तुलसी कुमारको स्वरमा, सङ्गीत अमाल मल्लिकको छ नि, शब्द कुमारको।

कार्यक्रम जय जवानको यो अन्तिम प्रस्तुति राखिरहेछु द टी पिक्चरबाट, जसमा गुन्जने आवाज रहेको छ सुनिधि जवानको।

हस्त श्रोता, कार्यक्रम जय जवानको प्रस्तुति आजलाई यति नै। एफएमएसए 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको रगिलो प्रस्तुति रहेको छ, इभिनिङ मेलोडिज।

0: A true legend, the music of Elvis Presley changed the way people heard rock and roll. He changed the way performers used the stage, and he was the young man who walked into a recording studio with dreams and eventually became the king of rock and roll, and his music will live on forever. Well, with that, we come to the end of today's show. Thank you so much for choosing to spend this evening with us. This is Shraddha taking your leave, and do keep listening to Akashwani Khurshong for the news headlines in Nepali that will follow next. Goodbye and enjoy the rest of your evening.
1: यो आकाशवाणी हो। सुन्नुहोस् साँझ 6 बजेको मुख्य समाचार। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरू सम्बन्धित प्रदर्शन र अन्य विषयमा विपक्षी दलहरूले गरेको विरोधपछि संसदका दुवै सदनको कार्यवाही आजका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले केन्द्र सरकार युवाहरूको भावना र चासोप्रति संवेदनशील रहेको बताउनुभएको छ। आज नयाँ दिल्लीमा श्री राजनाथले विद्यार्थीहरूले उठाएका हरेक मुद्दा सुन्न र सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ। दिल्ली उच्च अदालतले सोमबार संसदतर्फको विरोध मार्चमा अत्याधिक बल प्रयोग गरेको आरोपको बारेमा केन्द्र र दिल्ली पुलिससँग जवाफ मागेको छ। मुख्य न्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले सीसीटीभी फुटेज र भिडियो रेकर्डिङ सहित पुलिस कार्यवाहीसँग सम्बन्धित सबै सान्दर्भिक रेकर्डहरू सुरक्षित गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। दिल्लीमा विद्यार्थीहरूको प्रदर्शनका क्रममा मृत्यु भएको सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका दावीहरूलाई सरकारले खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य

जाँच इकाईले यी दावीहरूलाई गलत भनेको छ। इकाईले दिल्ली पुलिसले विरोध प्रदर्शनका क्रममा कुनै पनि मृत्युको रिपोर्ट नभएको पुष्टि गरेको बताएको छ। फिलिपिन्सको मनिलामा भएको क्वाड विदेश मन्त्रीहरूको बैठकको क्रममा आज विदेश मन्त्री एस जयशंकरले क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा डाक्टर जयशंकरले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढ़िरहेको बताउनु भएको छ। सिक्किमको नाम्ची जिल्लाको समरदुङमा रहेको सुरुङबाट उद्धार टोलीले थप एकजनाको शव निकालेको छ। यद्यपि प्रतिकूल मौसमका कारण शव निकाल्न एक टोलीहरूलाई कठिनाई भइरहेको छ। अहिलेलाई अहिलेलाई प्रमुख समाचार पूरा भयो। साँझ 6:50 मा प्रादेशिक समाचारका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

FM 103.5 MHz यो प्रसारण आकाशवाणी खरसाङको र श्रोतालाई सुनाइरहेछौँ स्वदेश चलचित्रको गीत, जसमा गुन्जने आवाज रहेको छ उदित नारायण, हरिहरन अनि केकेको शर्मा, सङ्गीत रहेको छ ए आर रहमानको, नि शब्द जावेद अख्तरको हो।

0: एहे सबमा को हुनुहुन्छ हौ, म त आइपुगे है।
1: ए नमस्कार छ है कान्छी माई दिदी।
2: कान्छी माई दिदी पाइपुग्नु भएछ।
0: नमस्ते नमस्ते
2: मेरो पनि।
0: हजुर हजुर, चुल्ठे भाइ पनि रहेछ, मैले त देखिनँ हौ।
2: हजुर, यहाँ ठुलो गरी गुन्द्री ओछ्याइरहेको छु कान्छी माई दिदी, सजिलो गरी बस्नुहोस् न।
0: हुन्छ हुन्छ,
2: बस्नुहोस् न, सभा त गर्नु निकै लामो छ।
0: हजुर, निकै थाकेर पो आयो, उकालोमा आउँदा त स्या भयो। अब एकछिन त
1: अब चाहिँ एकछिन मनोरञ्जन गरौँ, थाकेको पनि सेलाउँछ, पसिना पनि सेलाउँछ,
2: तपाईँको कुरा पनि ठिकै हो चुल्ठे भाइ। अब सभामा भेला भएपछि सबैजना हतार हतार गरेर आएको हुन्छ, एकछिन त विश्राम गर्नु पर्यो। यो सानो रमाइलो गीत सुनाउ न त।
1: हुन्छ हुन्छ, सुनौ
0: सुनौ।

0: आहा, बिरे भाइ, आहा, चुल्ठे भाइ, धनमाई बहिनी,
1: ज्यू
0: मेरो त एकदमै पसिना पनि
1: आराम
0: सेल्लियो,
1: भयो?
0: सास बढेको पनि हरायो, एकदमै आराम भयो. अब आराम भएपछि चाहिँ काम कुरोपट्टि पो लाग्नुपर्छ हो.
1: हजुर हो नि, काम कुरोपट्टि त लाग्नुपर्छ नि. काम कुरो भन्दा नि आज म खेतीपाती सम्बन्धी नै फेरि केही कुरोहरू तपाईँलाई सोध्नु पर्यो भनेर एउटा विषय लिएर आएको छु नि.
2: हजुर हजुर, के सोचेर आउनु भएको छ?
1: विषय के सोच्नु सोचेको छु भन्दा पनि अब गाजर पनि हाम्रो नगद फसलै जस्तो लाग्छ.
0: हजुर हो नि,
1: गाजर राम्रो भयो, उत्पादनमा राम्रो भयो भने त यसको बिक्री पट्टा पनि धेरै राम्रो हुन्छ नि, फसल राम्रो हुन सक्यो भने. र यो गाजर खेती सम्बन्धी तपाईँहरूलाई यसो सोधौँ भनेको, के कस्तो के कस्तो माटोमा हुन्छ, उत्पादन कसरी गर्नुपर्ने,
2: अब सबै कुराहरू सोध्दैन. दिदीले सोच्नु हुँदै रहेछ गाजर खेती गर्छु भनेर सोच्नु हुँदै रहेछ, म यो बताइदिँदै जान्छु है त.
1: हुन्छ हुन्छ.
2: अनि विशेष गरी हाम्रो अब दार्जिलिङ क्षेत्र भनौँ, दार्जिलिङ जिल्लाको यो पहाडी अञ्चलमा अब धेरै प्रकारको सागसब्जीहरूको खेती गरिन्छ, त्यो मध्ये चाहिँ गाजर पनि एउटा हो होइन. अनि यो अब नगदे बाली नै हो होइन. यो गाजरमा चाहिँ भिटामिन हुन्छ, अब बिटा क्यारोटिन भन्छ, भिटामिन ए भन्छ होइन, यो एन्टी अक्सिडेन्ट भन्छ, यो धेरैवटा भिटामिनहरू पाइन्छ. अनि यो चाहिँ राम्रोसँगले खेती गरेमा चाहिँ कम समयमा राम्रो आम्दानी गर्न सकिन्छ यो गाजरले. अब विशेष गरी हाम्रो पहाडी क्षेत्रमा चाहिँ गाजर खेती चाहिँ एकदमै सफल हुन्छ. अब किन भनेदेखि अब चिसो मौसम छ हाम्रोमा, जरा राम्रोसँग विकसित हुन्छ, अब राम्रो लामो सिधा हुन्छ क्या, अब गर्यो भने चाहिँ एकदमै राम्रोसँग. यो अब जलवायु पनि ठिक्कै हुन्छ होइन हाम्रो पहाडको हिसाबले, अनि उत्पादनको गुणस्तर पनि राम्रो हुन्छ. अनि हाम्रो दार्जिलिङ, खरसाङ, मिरिक, कालिम्पोङ यस्तो पहाडी क्षेत्रमा चाहिँ गाजर खेती गर्नु चाहिँ उपयुक्त मानिन्छ. अब तपाईँले के सोच्नु भएको छ, कुनै गाजर खेती गर्छु भनेर सोच्नु हुँदैछ भने चाहिँ एकदमै गर्दा हुन्छ है दिदी.

0: हाम्रो पहाडी क्षेत्रमा चाहिँ धेरै सप्रिएर जाँदो रहेछ है।
1: हजुर हजुर।
0: अनि मैले अघि पनि भनिहालेँ नि जुल्ठे भाइलाई माटोको यो गाजरको खेती गर्दा माटो कस्तो हुनुपर्छ भनेर। कान्छीमाई दिदी तपाईँले बताइदिनुहोस्
1: ए। हुन्छ हुन्छ, यहाँ जुल्ठे भाइले त धेरै कुरो बताउनु भयो। यसमा अब माटो कस्तो हुनुपर्छ भन्दा चाहिँ गाजरको जुन चाहिँ जरा छ जमिन भित्र बढ्ने भएकोले चाहिँ माटोको गुणस्तर अत्यन्त महत्वपूर्ण हुनुपर्छ।
0: हजुर।
1: जस्तो कि अब बलौटे दोमट माटो भयो,
0: हजुर,
1: अनि भुसभुसे माटो, नरम गहिरो राम्रो पानी निकास भएको माटो,
0: हजुर,
1: यसको त्यो माटोको चाहिँ पिएच चाहिँ 5.8-7.0 हुनुपर्छ है। यस्तो माटोमा चाहिँ जुन चाहिँ गाजरको खेती चाहिँ राम्रो हुन्छ।
0: हजुर। अनि यस्तो माटो चाहिँ किन चाहिन्छ होला नि?
2: अब हेर्नुहोस् है, माटो चाहिँ यदि कडा भयो भने कतिवटा त एकदमै चाम्रो हुन्छ नि त,
1: चिप्लो
2: हुन्छ, त्यस्तो भयो भने चाहिँ गाजरको जुन चाहिँ बनावट छ नि त्यो बाङ्गो हुन्छ। अनि दुईटा तिनटा जरा निस्किन्छ अनि आकार बिग्रिन्छ क्या। अनि आकार बिग्रिएको गाजरको चाहिँ बजार मूल्य घट्छ। त्यो भएर चाहिँ यो किसिमको माटो चाहिँ चाहिन्छ हो दिदी।
0: हजुर हजुर। यसको जलवायु पनि के कस्तो चाहिन्छ त्यो पनि बताइदिनुहोस् न।
2: जलवायु अघि भनिहाले, हाम्रो जलवायु ठिक्कै मिल्छ गाजर खेतीको निम्ति है। यो उपयुक्त तापक्रम चाहिँ कति हुनु पर्यो भनेदेखि 15-25°C हुनु पर्यो। अब हल्का चिसो मौसम एकदमै राम्रो, अत्याधिक गर्मीमा तपाईँले लगाउनु भयो भने चाहिँ त्यसको उत्पादन घट्छ।
0: हजुर।
2: अनि धेरै चिसोमा पनि यसको वृद्धि एकदमै अब वृद्धि घट्दै जान्छ। अनि हाम्रो चाहिँ उपयुक्त तापक्रम चाहिँ 15-25°C हुन चाहिँ जरुरी छ भनौँ न।
0: हजुर हजुर। विशेष गरेर अब गाजर लाउँछु मात्र भनेर पनि भएन है, हामीले र कान्छीमाई दिदी चुल्ठे भाइ गाजर लाउँछु खेती गर्छु भनेर मात्र पनि भएन, विशेष गरेर हामीले यसको समय पनि त ध्यान दिनु पर्यो।
1: एकदमै
0: कुन समयमा चाहिँ गाजर खेती गर्नु चाहिँ सकिन्छ?
1: हजुर, अब रोप्ने समय हामीले याद गर्नुपर्छ धनमाई बहिनी। त्यसमा के छ भन्दाखेरि, अब गाजरलाई चाहिँ हामीले मध्य अगस्तदेखि डिसेम्बरको मुख्य सुरुवातसम्म पनि रोप्न सकिन्छ है।
0: हजुर हजुर।
1: एवं सेप्टेम्बरको अन्त्यदेखि लिएर अक्टोबरको सुरुवातसम्म पनि रोप्न सकिन्छ, त्यो एउटा भयो। अनि हाम्रो जुन चाहिँ पहाडी इलाका छ, दार्जिलिङ, खरसाङ, कालेबुङ, यस्तोमा चाहिँ हाम्रो पहाडी इलाकामा चाहिँ गाजरको खेती चाहिँ मार्चदेखि जुलाई समयसम्म रोप्न सकिन्छ, त्यो याद गर्नु पर्यो। यो मार्चदेखि जुलाईसम्म चाहिँ हामीले रोप्न सक्छौँ। अनि गाजरको बिउ चाहिँ 2-4 हप्ताको बिचमा रोप्यो भने बजारमा लगेर पनि हामीले राम्रोसँगले बेचबिखान गर्न चाहिँ सक्छौँ।
0: ज्यू ज्यू। हजुर, अहिले समय ठिकै भएछ।
2: हजुर हजुर, एकदमै तपाईँले सोच्नु हुँदैछ भने चाहिँ लगाउँदा हुन्छ।
0: अब गाजरको खेती गर्दा नि हामीले उन्नत जातको गाजर लगाउँछौँ भनेर सोच्छौँ है, जातहरू पनि बताइदिनुहोस् न।
2: अब विशेष गरी भारतीय उन्नत यो गाजरको जातहरू भन्दाखेरि चाहिँ पुसा केसर भन्ने छ, न्यान्टेस भन्ने छ, न्यू कुरुडा भन्ने छ, अर्ली न्यान्टेस भन्ने छ, होइन, यो चाहिँ भारतीय उन्नत जातहरू भनौँ न। यस्ता अरू पनि छन्, त्यस्तै विदेशी जात पनि छ है दिदी।
0: ए हजुर, त्यो पनि बताइदिनुहोस् न। विदेशी जातहरू
2: इम्पिरेटर भन्छ, डेनभेरस भन्छ, होइन,
1: कति त मुखै नलाग्ने पनि छ हौ,
2: सिन कुरोडा पनि भन्छ। यो चाहिँ तपाईँको विदेशी जातहरू भयो, तर अब भारतीय जातहरू पनि धेरै अब बजारमा पाइन्छ। तपाईँले यो कुनै पनि जात, मैले भनेको कुनै पनि जात ल्याएर रोप्न सक्नुहुन्छ।
0: हजुर,
2: खेती गर्न सक्छ।
1: राम्रो जातको लायो भने हामीलाई फसल पनि राम्रो
2: हुन्छ,
1: बट्टा पनि मजाले गर्न सक्छौँ नि त धनमय बहिनी।
0: फलन राम्रो दिन्छ है, राम्रो जातको बिउ लगायो भने।
1: हजुर।
0: अनि बिउको मात्रा चाहिँ के कति हाल्नु पर्ने त्यो भन्दै ध्यान दिनु पर्यो,
1: दिनुपर्छ नि
0: भन्ने त्यो पनि बताइदिनुहोस् न।
1: बिउको मात्राको कुरा गर्दा चाहिँ के हुन्छ भने, हामीले प्रति हेक्टर चाहिँ 4-6 केजी बिउ चाहिँ लगाउनु पर्यो यो जुन चाहिँ गाजरको खेतीको लागि। अनि जग्गा पनि त तयार गर्नु पर्यो गाजरको खेतीको लागि, लगाउँछु भनेर मात्र जमर्को गरेर भएन, जग्गा त हुनु पर्यो। अनि जग्गा तयारी गर्दा चाहिँ हामीले 3-4 पल्ट राम्रोसँग हामीले माटो चाहिँ जोत्नु पर्यो, जोत गर्नु पर्यो, ढुङ्गा छान्नु पर्यो, झारपात यसलाई हटाउनु पर्यो, माटो चाहिँ एकदम फुरफुराउँदो बनाउनु पर्यो हामीले। अनि जुन चाहिँ उठेको बेड हुन्छ नि, उठेको बेड चाहिँ हामीले राम्रोसँगले चाहिँ बनाउनु पर्यो।
0: हजुर हजुर। अनि मलजलको व्यवस्था पनि त मिलाउनु पर्यो, मलजल के कति लगाउनु पर्ने हो यो गाजर खेती गर्दा? चुल्ठे
2: दिदीलाई चाहिँ एकदमै गाजर खेती गर्नु
1: इच्छा
2: हतार छ, यो मल यो भन्नुहोस् यो जग्गा कसरी त्यहाँ

0: के गर्नु कसो गर्नु भन्नुहुँदैछ, कुन चाहिँ जात लगाउनु भन्नुहुँदैछ। सुन्नुहोस् है दिदी, यो मल व्यवस्थापन गर्दाखेरि चाहिँ प्राय प्राय हामी त गोबर मलै चलाउँछौँ है। प्रति हेक्टर चाहिँ तपाईँले 20-25 टन गोबर मल, त्योभन्दा बेसी लाउँदा पनि भयो होइन। अब कतिपय यो अब तपाईँको पोटासहरू यो युरियाहरू चाहिँ म प्रयोग नगर्नु नै भन्छु, तर जति चाहिन्छ यो चाहिँ प्राय प्राय अब हामीले प्रयोग गरेको त 20-25 टन प्रति हेक्टर चाहिँ हामीले गोबर मल चाहिँ चलाउँछौँ। अब युरियाहरू चाहिँ साह्रै अब तपाईँले चलाउनै हुन्छ रासायनिक भनेदेखिको मात्रै, नभए त रासायनिक नचलाएर जैविकै चलाएको चाहिँ ठिक लाग्छ। हजुर,
1: सब्जीको छिल्काहरू हुन्छ, यो गाईको मल भएपछि धेरै नै राम्रो भइहाल्छ।
0: हजुर हजुर हजुर।
2: अनि अब रोप्ने तरिका पनि बताइदिनुहोस् न चुल्ठे भाइ, के कस्तो प्रकारले रोप्नुपर्ने हो, कति कतिको दूरीमा रोप्नुपर्ने हो,
0: त्यो त विचार गर्नै पर्यो नि त। तपाईँले रोप्ने नै तर्खर गरिसकेपछि होइन, बिउ सिधा खेतमा छर्न सकिन्छ है। खेतमा छर्दा चाहिँ अब लाइनको जुन चाहिँ दूरी हुन्छ नि, हामी त लाइन गरेर रोप्छौँ नि त होइन, 25-30 सेन्टिमिटरको यो लाइनको दूरी चाहिँ हामीले राख्नुपर्छ। अनि प्रत्येक बोटको दूरी चाहिँ 5-8 सेन्टिमिटर चाहिँ हामीले त्यो बोटको दूरी एउटा बोटदेखि अर्को को माझको यो यो बिचमा चाहिँ 5-8 सेन्टिमिटर चाहिँ राख्नुपर्छ हामीले। अनि गहिराई चाहिँ तपाईँको 1-1.5 सेन्टिमिटर गहिराईमा रोप्नु पर्यो। अनि अब रोपिसकेपछि हल्का माटोले छोप्दा भइहाल्छ। यो प्रकारले चाहिँ तपाईँले रोप्नु भयो भने चाहिँ राम्रै हुन्छ।
2: ठिक हो हजुर। हामीले यो गाजरको खेती गर्दा सिँचाइको व्यवस्था मिलाउनु पर्छ पर्दैन होला कान्छीमा दिदी?
1: सिँचाइको व्यवस्था त अब के छ भन्दाखेरि, रोपेपछि हल्का सिँचाइ त दिनु पर्यो नि त, अब रोपिसकेर छोडिराखेर त भएन नि त, पानी अलिकति छम्किदिनु पर्यो, पानी हाल्नु पर्यो, अन्त हल्का सिँचाइ गर्यो भने त्यहाँबाट सट्ट अङ्कुर चाहिँ आउँछ नि त।
2: हजुर हजुर।
1: अङ्कुर आएपछि चाहिँ आवश्यकता अनुसार हामीले 7-10 दिनको अन्तरालमा चाहिँ पानी जम्न चाहिँ दिनु हुँदैन फेरि, हजुर हजुर। त्यो बाहेक हामीले गोडमेल र तथा झारको पनि नियन्त्रण गर्नुपर्छ है धनमा पनि। यो गाजर लगाउँछु भनेर मात्र पनि भएन, हामीले यो गाजर लगाउनुको लागि पहिलो गोडमेल चाहिँ 20-25 दिनमा गर्नु पर्यो, त्यो बाहेक दोस्रो गोडमेल चाहिँ हामीले 40-45 दिनमा गर्नु पर्यो, अनि झार हटाउनु पनि एकदम आवश्यक छ। झारहरू राख्नु भएन, अब जति मल जल हाल्यो मलहरू हालेपछि अब त्यो हौसेर गएर झारै मात्रैले सबै खाइदियो भने त गाजरले त पाउने भएन,
2: त्यसले झारले नै
1: खाइहाल्यो। ज्यू ज्यू, झार चाहिँ उखाल्नु पर्यो, अनि हामीले रोप्दा चाहिँ बिरुवा चाहिँ एकदम पातलो पाराले चाहिँ रोप्नु चाहिँ पर्यो। पातलो पाराले रोप्दा चाहिँ हामीले 20-25 दिनपछि चाहिँ बोट बोट बिचमा चाहिँ हामीले 5-8 सेन्टिमिटरको दूरी चाहिँ कायम चाहिँ हामीले गर्नै पर्छ। अब बाक्लो रोप्यो भने त फलन पनि राम्रो हुँदैन, फेरि बेसी हौसेर मर्छ पनि, त्यसले गर्दा चाहिँ हामीले एकदमै 5-8 सेन्टिमिटरको दूरी चाहिँ हामीले कायम गर्नै पर्छ।
2: ज्यू ज्यू ज्यू। र अब गाजरको खेती गरेपछि जुनै खेती गर्दा पनि रोग किराले सताउने गर्छ है, जुनै सागसब्जी लगाए पनि फसल लगाए पनि, अनि यो गाजरको खेती गर्दा चाहिँ कुन कुन रोगहरूले चाहिँ आक्रमण गर्छ होला?
0: यो
1: रोगको कुरा फेरि
0: सोधिहाल्नु भयो कि, हामीलाई पो रोग लाग्ला जस्तो भयो त, यहाँ बोलेको
1: मुख पो थाक्यो मलाई, विश्राम गरौँ न हौ, यसो केही त पिउनु पर्यो।
0: रोगको कुरा हामी अब यो मनोरञ्जन गरिसकेपछि गरौँला, तपाईँलाई जानकारी पनि दिउँला, तर पहिला चाहिँ हामी यसो आराम गरौँ, मनोरञ्जन पनि गरौँ, त्यस पछाडि तपाईँको तपाईँले सोधेको अरू कुराहरूको पनि उत्तर दिउँला नि है।
1: आज त मैले पनि चिया ल्याएँ नि, चुल्ठे भाइले पनि लिएर आउनु
0: भयो। हजुर हजुर, मैले
1: ल्याएँ, बरिले बनाइदिएको होला नि।
0: हजुर हजुर हजुर,
1: पिउनु त
0: हुन्छ,
2: चिया पिउँदै गीत सुनाउँदा
0: हुन्छ हुन्छ।

0: Baklas! Baklas! Baklas! Baklas! Baklas! Sup!
1: आहा, चिया पनि साह्रै घाँटी पनि भिज्यो, सलललल भयो एकदमै. अब मजाले गीत सुनिसकेपछि अब के यहाँ धनमय बहिनीले सोध्नुहुन्छ. फेरि
2: अघि सोध्नु हुँदै थियो, हामीले गाजर खेती गर्दाखेरि प्रमुख गाजरमा लाग्ने रोगहरू के भन्नुहुँदै थियो
1: नि,
2: मलाई याद छ नि,
1: बताइदिनुहोस्.
2: यो रोगहरू चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ एउटा लिफ ब्लाइट भन्ने हुन्छ. पातमा नि तपाईँको खैरो दाग देखिन्छ है, लक्षण चाहिँ यस्तो हुन्छ, पात सुक्छ. अनि यस्तो तपाईँहरूले देख्नुभयो भने चाहिँ यो लिफ ब्लाइट लाग्यो भनेर बुझ्दा भयो. अनि यसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो चाहिँ हामीले पहिल्यैबाट बिउ छर्नुभन्दा अगाडि रोगमुक्त बिउ चाहिँ ल्याएर रोप्नु पर्यो. अनि अब रोग लागेको खण्डमा चाहिँ म्याङ्कोजेप 2 ग्राम प्रति लिटर पानीमा घोलेर चाहिँ यसलाई छिड्काउ गर्नुपर्छ. तर यो म्याङ्कोजेप कसरी लाउने, के लाउने, कसो गर्ने भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको जति पनि कृषि कार्यालय छ त्यहाँ गएर कुनै पनि दबाईहरू कुनै पनि चिज छिड्काउ गर्दा चाहिँ एकपल्ट सरसल्लाह गरेर गर्न चाहिँ जरुरी छ जस्तो लाग्छ. हो,
1: ठिकै कुरा गर्नुभयो नि.
2: अनि त्यसरी नै अर्को तपाईँको रोगहरू चाहिँ कस्तो छ भने पाउडरी मिल्ड्यू भन्छ, त्यो पातमा सेतो पाउडर जस्तो धुलो त्यो देखिन्छ.
1: हजुर,
2: त्यो देखिँदाखेरि चाहिँ तपाईँले थाहा पाउनु पर्यो कि यो चाहिँ पाउडरी मिल्ड्यू लागेको रहेछ भनेर. यसमा चाहिँ अब वेटेबल सल्फर प्रयोग गर्ने भनेर सुझाव दिइन्छ. अनि यो वेटेबल सल्फर चाहिँ तपाईँले कृषि कार्यालयमा गएर या त जति पनि कृषिको सामानहरू पाउने जग्गामा तपाईँले यो चिज पाउनुहुन्छ. तर मैले भनिहालेँ, अब रोगमुक्त बिउ हामीले लगाएको छौँ, याद गरेको छौँ भने यस्तो रोगहरू लाग्दैन. लागिहालेमा चाहिँ तपाईँले वेटेबल सल्फर प्रयोग गर्न सक्नुहुन्छ. अनि अर्को रोग चाहिँ कस्तो छ भनेदेखिको सफ्ट रट भन्छ, यो चाहिँ जरा जरा एकदमै नरम हुने कुहिने भनौँ न, यो सफ्ट रट भन्छ. यसको लक्षणै जरा कुहिएको हुन्छ. अब जरा नै त हो गाजर त होइन, यही जरा गाजरै कुहिने हुन्छ. अब यसको नियन्त्रण चाहिँ कसरी भन्दाखेरि अघि भने नि पानी जम्न दिनु चाहिँ भएन, पानी जमियो भने चाहिँ यो सफ्ट रट हुने सम्भावना हुन्छ. अनि विशेष गरी पानी नजम्नु दिने अनि रोगी बोट यदि छ भने हामीले देख्यौँ जरा कुहिने रोग लागेछ, जरा कुहिने थालेछ, सफ्ट रट लागेछ भनेपछि रोगी बोट अब त्यहाँबाट हटाउने, त्यहाँ बारीमा नराख्ने, त्यसले गर्दा चाहिँ अरू बोटहरूलाई चाहिँ रोग लाग्ने सम्भावना हुन्छ. अनि यसको उपाय चाहिँ बोटहरूलाई हटाउने, रोगी बोटलाई हटाउने, यो चाहिँ उपायहरू छ.
1: अनि यो गाजरको खेतीमा रोगहरू के लाग्छ त्यो सबै कुरो बताउनु भयो है चुल्ठे भाइले. अनि किराले पनि त आक्रमण गर्छ होला कान्छे भाइले, त्यो कस्तो कस्तो किराले चाहिँ यो गाजरको खेतीलाई चाहिँ आक्रमण गर्छ?
3: ज्यू, यो गाजरलाई पनि एउटा लाही किराले एकदमै सताउँछ है धनमय बहिनी. लक्षण चाहिँ कस्तो हुन्छ भन्दा पात चुस्ने. अब यो यसको लागि त हामीले उपाय त गर्नु पर्यो नि त,
1: गर्नु पर्यो नि
3: यो किराहरूलाई मार्नुको लागि त. र यो जुन चाहिँ किराहरूको लागि चाहिँ हामीले एउटा जुन चाहिँ पहेँलो स्टिकी ट्र्याप पाउँछ है, त्यो चाहिँ जस्तो अब एग्रिकल्चरको दोकानमा गयो भने हामी पाउँछौँ, उहाँहरूसँग कुराकानी गरेर यस्तो छ उस्तो छ भने उहाँले दिनुहुन्छ. अनि अर्को चाहिँ भयो निमको झोल.
1: हजुर,
3: यो चाहिँ आवश्यकता परे चाहिँ हामीले लगाउन सक्छौँ. अनि यसले जुन चाहिँ कीटनाशक यो औषधि हो, कीटनाशक यो अब घरेलु औषधि नै भनौँ न होइन चुल्ठे भाइ, यो जुन चाहिँ निमको झोल त त्यसलाई पनि हामीले चाहिँ प्रयोग चाहिँ गर्न सक्छौँ. त्यो बाहेक पनि यो पात काट्ने किरा पनि हुन्छ है, यसले पनि एकदमै सताउँछ यो गाजरको बोटलाई. अनि यो यसको लक्षण चाहिँ कस्तो हुन्छ भन्दा बिरुवा काटिदिने हुन्छ. अनि हामीले यसको अब बिरुवा काट्यो भनेर चुप लागेर बस्नु भयो नि, यो किरालाई त केही त गर्नु पर्यो. अनि यसको उपायपट्टि जानु पर्यो. उपायमा चाहिँ के छ भन्दा हामीले खेत चाहिँ सफा राख्नु पर्यो, जुन बारीमा चाहिँ हामीले जुन चाहिँ गाजर लाउँछौँ, र यो खेत चाहिँ हामीले सफा राख्नु पर्यो. अनि हामीले यो जुन चाहिँ रोगबाट बचाउनुको लागि, नियन्त्रण गर्नुको लागि चाहिँ हामीले अघि मैले भने जस्तै निमको तेल झोल बनाएर चाहिँ हामीले छर्यो भने चाहिँ यो जुन चाहिँ यो किराबाट चाहिँ हामीले बचाउन चाहिँ सक्छौँ.
1: हजुर हजुर, राम्रो कुरा बताउनु भयो कान्छी माई दिदी.
3: त्यो बाहेक पनि एउटा जरामा गाँठो हुने तपाईँलाई पनि थाहा छ होला है
1: धनमाइ,
3: यो गाजरको जुन चाहिँ जरा हुन्छ नि त्यसमा गाँठो हुने पनि हुन्छ नि त.
1: ए, मैले याद गरेको छुइनँ कान्छीमा दिदी.
3: अब यसको लागि चाहिँ हामीले एउटा उपाय अप्नाउन सक्छौँ. त्यो उपाय चाहिँ के हो, फसल चक्र. हामीले एउटै बारीमा घरिघरि एउटै खेती गरिरहनु भएन, हामीले विभिन्न प्रकारको खेतीहरू गरिरह्यौँ भने चाहिँ फसल चक्र प्रयोग गरिरह्यौँ भने चाहिँ त्यो जुन चाहिँ जरामा गाँठो हुने रोग हुन्छ नि त्यो रोग चाहिँ फर्की फर्की चाहिँ आउँदैन. त्यसले गर्दा चाहिँ हामीले फसल चक्र अप्नाउनु चाहिँ एकदमै जरुरी छ.
1: राम्रो जानकारी दिनुभयो कान्छी माई दिदी चुल्ठे भाइ तपाईँहरूले.
2: अनि यति मात्र होइन दिदी, हेर्नुहोस् है, रोग तथा किरा त लाग्छै लाग्छ, तर त्यसको रोकथाम चाहिँ के गर्ने भन्दा चाहिँ स्वास्थ्य बिउ प्रयोग गर्नु पर्यो, फसल चक्र अप्नाउनु पर्यो, खेत सफा राख्नु पर्यो, पानी जम्न दिनु भएन, अब समयमै रोगी बिरुवाहरू छ भने त्यसलाई हटाउनु पर्यो, अनि आवश्यकता अनुसार कृषि कार्यालयमा गएर सोध्नु पर्यो के गर्नु कसो गर्नु, उहाँहरूको सिफारिस अनुसार काम गर्नु पर्यो.
1: हो नि,
2: होइन, तपाईँले यो सबै कुराहरू मिलाउनु भयो भने चाहिँ हेर्नुहोस् है, उत्पादन चाहिँ राम्रो हुन्छ. 25-40 टन प्रति हेक्टर पनि तपाईँले उत्पादन गर्न सक्नुहुन्छ.
3: अब यदि
2: उन्नत व्यवस्थापनमा गर्नुभयो भने 50 टन भन्दा पनि बढी हुनसक्छ हेक्टर. तपाईँले कस्तो प्रकारले लाउनुहुन्छ, कति लाउनुहुन्छ, त्योसँग पनि निर्भर हुने गर्छ. प्राय प्राय गाजर तयार हुनु चाहिँ तपाईँको 90 दिनको झन्डै 100-120 दिन जतिमा चाहिँ गाजर तयार हुन्छ. तर अब जात अनुसार बजारको माग अनुसार तपाईँले समयमै उखलेर चाहिँ गर्नु पर्यो. समयमा अब त्योभन्दा बेसी छिप्पिनु दिनु भएन, अनि भण्डारण पनि गर्न सक्नुहुन्छ. अब गाजर त अब तुरन्तै निकाल्ने साथ आजै बिक्री हुन्छ भन्ने होइन, भण्डारण पनि तपाईँले गर्न सक्नुहुन्छ. मजाले धोएर छायामा सुकाएर 4 डिग्री सेल्सियससम्म तापक्रममा धेरै दिनसम्म पनि भण्डारण गर्न सकिन्छ है गाजर चाहिँ. तर अब बजार व्यवस्थापन राम्रो छ भने चाहिँ ताजै बजारमा पुर्याउँदा चाहिँ राम्रो मूल्य पाइन्छ.
1: अनि हाम्रो जति पनि अब कृषक दाजुभाइ दिदीबहिनीहरू छ है, सबैले नै त गाजरको खेती गर्छन् होला, आफ्नो आय स्रोत त बढाउनु पर्यो
3: नि.
1: र के सुझाव यसो दिनुहुन्छ?
3: अब सुझाव त के छ भन्दाखेरि यो भुसे बलौटे दोमट माटो हामीले रोज्नु पर्यो यो गाजरको खेतीको लागि. प्रशस्त पाकेको मल हुनै पर्यो घरमा, त्यो पनि प्रयोग गर्नु पर्यो. ढुङ्गा भएको जमिनमा खेती नगर्नु भएन. हामीले याद गर्नु पर्यो पानी जम्नु दिनु भएन, समयमा नै गोडमेल गर्नु पर्यो, बिरुवा पातलो बनाउने काम गर्नु पर्यो, मल व्यवस्थापन गर्नु पर्यो. अघि यहाँ चुल्ठे भाइले कुरा गर्नुहुँदै थियो रोग र किराको हामीले नियमित

0: गाजर खेतीमा भएको हाम्रो अनुभव त यहाँ साझा गरिहाल्यौँ, दिदीलाई बताइहाल्यौँ। दिदीले पनि गाजर खेती चाहिँ म गर्छु भनेर सोचेर नै आउनु भएको रहेछ र धेरै कुरा सोध्नुभयो, सोधेको सोधेकै गर्नुभयो। अब गाजर खेतीको विषयमा त अब जानेको कुरा त भनिहाल्यौँ, तपाईँलाई कस्तो लाग्यो कुनी?
1: राम्रो लाग्यो। अब गाजरको खेती गर्न इच्छा लागिरहेको थियो चुल्टे भाइ, कान्छी भाइ, दिदी,
0: हजुर,
1: तपाईँहरूबाट यसरी जानकारी पाउँदा खुसी लाग्यो नि।
0: धनमाया दिदीले त बुझ्नु भएछ। अब गाजरको खेती सम्बन्धमा कुरा गर्दा गर्दै अब सभाको समय त सिद्धि जस्तो लाग्यो,
2: हजुर। अब समय भयो भनेपछि त हतार पनि भइहाल्छ, मन पनि भुटभुट भुटभुट हुन्छ, अब घर जानु पर्यो, लथालिङ्गै छ, काम गाई बस्तु छ, अब यसो लाग्नु पर्यो नि त, समयमा सघाउनु त पर्यो बुहारीहरूलाई। लु जाउँ,
0: जाउँ
2: त जाउँ,
1: हुन्छ हुन्छ, लु सँगै जाउँ।
2: है म त लट्ठी बोकी हिँडेँ,
0: हुन्छ हुन्छ, जाउँ।

एफएम 103.5 MHz यो प्रसारण आकाशवाणी खरसाङको रगिलो क्रममा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी सुनाइरहेछौं।

सिक्किम विधानसभाको चार दिवसीय बजेट अधिवेशनको तेस्रो दिन आज सदनमा तीनवटा विधेयक पारित गर्नुका साथै एउटा सरकारी प्रस्ताव स्वीकृत गरियो। यसका साथै पाँचवटा विभागसँग सम्बन्धित अनुदान मागहरू पनि पारित गरिएका छन्। सदनमा शिक्षा विभागका मन्त्री राजु बस्नेतद्वारा प्रस्तुत सिक्किम निजी विश्वविद्यालय स्थापना तथा नियमन संशोधन विधेयक 2026 तथा बोर्ड अफ ओपन स्कुलिङ एण्ड स्किल एजुकेशन सिक्किम संशोधन विधेयक 2026 पारित गरियो। साथै गृह विभागका प्रभारी मन्त्रीका रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा प्रस्तुत सिक्किम अग्नि तथा आपतकालीन सेवा संशोधन विधेयक 2026 पनि सदनबाट पारित गरियो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज केन्द्रीय जनजातीय मामिला राज्यमन्त्री दुर्गादास उइकेसँग शिष्टाचार भेट गरी गेजिङ जिल्लाको देन्ताममा प्रस्तावित सामुदायिक स्वास्थ्य केन्द्र सीएचसी स्थापना गर्न आर्थिक सहयोग उपलब्ध गराइदिन आग्रह गरेका छन्। भेटका क्रममा सांसद सुब्बाले देन्ताम भारत नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित रहेको उल्लेख गर्दै

त्यहाँको दुर्गम भूगोल तथा भौगोलिक कठिनाइका कारण स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो समस्या भोग्नु परेको जानकारी गराए। उनले प्रस्तावित सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपछि स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय सुधार हुने, आकस्मिक चिकित्सा सेवामा पहुँच बढ्ने तथा सीमावर्ती क्षेत्रमा बासिन्दाले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। नाम्ची जिल्ला अन्तर्गत समरदुङ नजिक झुर्लुङ्गे मानेडाँडा स्थित टिस्टा स्टेज सी हाइड्रल पावर प्रोजेक्टको अडिट 3 भित्र गत 20 जुलाईमा खतरनाक मिथेन ग्यास लिक भएपछि करिब 26 देखि 27 भित्रै थुनिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको कारण निर्माणाधीन टनल भित्र काम चलिरहेको समय पहिरो झर्नले मिथेन ग्यास पड्किएको हुन सक्ने आशंका गरिएको छ। माटो र पानीको अत्याधिक जमावटका कारण केही समयका लागि रोकिएको एनएचपीसी टिस्टा स्टेज 6 जलविद्युत परियोजनाको सुरुङभित्रको खोज तथा उद्धार कार्य आज पुनः सुरु गरिएको छ। सुरुङभित्रको अवस्था केही सहज बनेपछि राष्ट्रिय विपद व्यवस्थापन बल एनडीआरएफ तथा अन्य उद्धार निकायको टोलीहरूले पूर्ण सक्रियता साथ खोज तथा उद्धार कार्यलाई अघि बढाएका छन्। हालै प्राप्त जानकारी अनुसार सुरुङभित्रबाट आज थप 3 शव फेला परेको छ। यससँगै हालसम्म उद्धार गरिएका मृतकको संख्या 15 पुगेको छ। अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बीच उद्धार टोलीहरूले सुरुङभित्र अझै बेपत्ता रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र रूपमा निरन्तर जारी राखेका छन्। यसैबीच एनएसपीसीले यस दुखद घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका निकटतम आफन्तलाई राहत स्वरूप 5,00,000 रुपियाँ एक्स ग्रेसिया प्रदान गर्ने घोषणा गरेको छ। सिक्किम सरकारको आयुष विभाग अन्तर्गत गेजिङ स्थित आयुष अस्पतालले आज दरा वरिष्ठ माध्यमिक विद्यालयमा आयुर्विद्या कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा आयुष अस्पतालकी चिकित्सक डाक्टर चान्दनी छेत्रीले आयुष अन्तर्गतका विभिन्न चिकित्सा पद्धतिबारे जानकारी गराउँदै सन्तुलित आहार, उचित पोषण, स्वास्थ्य जीवनशैली तथा किशोर किशोरीको स्वास्थ्यको महत्त्वबारे विद्यार्थीहरूलाई सचेत गराएकी थिइन्। सिक्किम राज्य बास्केटबल लिग मंगन जिल्लाको प्रतिनिधित्व गर्ने महिला बास्केटबल टोली होपस्टर्स नर्थको आधिकारिक जर्सी आज सार्वजनिक भएको छ। उक्त प्रतियोगिता गान्तोकस्थित पाल्जा स्टेडियममा आयोजना हुनेछ। जिल्लापाल अनन्त जैनले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा टोलीको जर्सी सार्वजनिक गरेका हुन्। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

एफएमएससी 3.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र यहाँलाई कार्यक्रम सम्बन्धी जानकारी गराइरहेछौँ। अहिलेको रहल कार्यक्रम लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू रहेले 6:50 यस केन्द्रको प्रादेशिक समाचार, बेलुकी 7 बजी लोकलहरी कलाकार विद्या शर्मा, 7:15 सुरसङ्गम कलाकार सञ्जय थापा, अनि राति 8 बजी अवानी कार्यक्रममा कोशेली मैले मन पराएका गीतहरू, अनि 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर। यस बाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौ। 8:15 संसद समीक्षा, 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रममा चर्चाका विषय हे, अनि राति 10 बजी छाया गीत।

यसरी नै भोलि बिहानीको अधिवेशन आरम्भ हुनेछ बिहान 6:25 6:30 कार्यक्रम अर्चनामा सकारात्मक सोच र यसका फाइदाहरूबारे वार्ता सुनानेछौ दीपिका शर्माबाट 7:05 शुभ प्रभातमा आधुनिक गीत अनि खेतीपातीबारे सल्लाह भजन 7:15 अनुप जलोटाको स्वरमा 7:35 संगीत प्रवाहको प्रस्तुति रहनेछ अनि 8:30 रङ बिरङको संसार 8:40 ब्रनको स्वरमा सुनाउनेछौ लोकगीत अनि 8:45 योजना 7 हिन्दी चलचित्रका गीतहरू लिएर आउनेछौ र योजनाको विषय रहेको छ प्रधानमन्त्री कृषि सिंचाई योजना 9:30 साहित्यिक कार्यक्रम सृजनामा स्वरचित कविता वाचन अनि कथा यहाँलाई सुनाउनेछौ अनि 10:02 हेलो खर्साङ 10:30 हाम्रो सरोकारमा रेडियो सामाजिक विकास र राष्ट्रिय एकताको यात्राबारे जानकारी अनि 11:05 स्वरमाधुरी 11:30 बंगला संगीतको कार्यक्रम अनि 12:05 फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा अनि मेलोडी टाइम 12:30 दिउँसो 2:30 लोक अनि आधुनिक गीतको प्रस्तुति अपरान्न 3 हिन्दी चलचित्रका गीतहरू 3:20 लोक अनि आधुनिक गीतको कार्यक्रम गीत संगीत 4 घर संसारमा काम र परिवारको बीच सन्तुलनबारे जानकारी यहाँलाई गराउनेछ भने 4:30 शिक्षा ज्योतिमा स्वतन्त्रता संग्रामी चन्द्रशेखर आजादको जीवनीबारे वार्ताकार हुनुहुन्छ तिलक शर्मा 5:05 फिल्म संगीतको कार्यक्रम जय जवान इभिनिङ मेलोडिज 5:30 6:10 गाउँले सभामा गाई पालन सुझावबारे वार्तालाप अनि 6:50 यस केन्द्रको प्रादेशिक समाचार बेलुकी 7 लोकलहरी कलाकार सुदीप वाइवा 7:15 कार्यक्रम सुरसङ्गममा यहाँलाई सुनाउनेछौ सुजाता थापाको स्वरमा लो आधुनिक गीत अनि राति 8 यौवानी कार्यक्रममा शब्दले बनाउने र बिगार्ने सम्बन्धबारे वार्ता अनि 8:30 आरएनयूको प्रस्तुति चर्चा चौतारी अनि यस बाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौ 8:15 संसद समीक्षा 9:15 स्पटलाइट 9:30 राष्ट्रिय कार्यक्रममा कन्ट्री साइड अनि इनसाइड अनि राति 10 संसदमा प्रश्नोत्तरको कार्यक्रम यी त थिए आजको रहल कार्यक्रम लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी

0: 5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको सुन्नुहोस् प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार सुन्नुहोस् अशोक चौरसियाबाट। पहिला मुख्य समाचार। पहिला मुख्य समाचार। सिक्किम एनएचपीसी सुरंग दुर्घटनामा मर्नेहरूको संख्या बढेर 20 पुगेको छ। आज थप 800 फेला पारियो। उद्धार कार्य जारी छ। संसदमा नीट पेपर लिक मुद्दामा बहसका लागि सरकार तयार रहे तापनि विपक्षी दलहरूले राजनीति गरिरहेका छन्। लोकसभा र राज्यसभामा विपक्षको ठूलो हंगामाले गर्दा दुवै सदनको कारवाही दिनभरिका लागि स्थगित गर्न पर्यो। दार्जिलिङका भाजपा विधायक नोमन राईले आज राज्य विधानसभामा पहाड़का 313 शिक्षक भर्ती घोटाला, चिया श्रमिक समस्या समाधान र स्थायी राजनीतिक समाधानका मुद्दा उठाए र पश्चिम बंगालमा मनसून सक्रिय भएपछि उत्तर बंगालका पहाड़ र तराई डुवर्स क्षेत्रमा वर्षा जारी छ। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्लामा एनएचपीसी सुरंग दुर्घटनामा मर्नेहरूको संख्या बढेर 20 पुगेको छ। आज थप 800 उद्धार गरियो। सिक्किमको नाम्ची जिल्लाको समरदुन झोलुङ्गे स्थित एनएचपीसी टिस्टा चरण 6 जलविद्युत परियोजनाको सुरुङभित्र ठूलो परिणाममा हिलो र पानी जमेकाले केही समयका लागि आज खोजी र उद्धार कार्य स्थगित गर्न परेको थियो। अपराह्न पुनः कारवाही सुरु गरिएपछि 800 फेला पारियो। सुरुङभित्रको अवस्था क्रमशः सुधार हुँदै गएपछि राष्ट्रिय

आपदा प्रबन्धन बल एनडीआरएफ, आसनसोल रेस्क्यू टोली र अन्य आपातकालीन उद्धार निकायहरूले पूर्ण तीव्रताका साथ उद्धार कार्य गरिरहेका छन्। मुख्यमन्त्री श्री पीएस गोले तथा राज्यपाल श्री ओम माथुरले हिजो घटनास्थलको भ्रमण गर्नुभएको थियो तथा राहत अनि बचाव कार्यको ताजा जानकारी लिनुभएको थियो। मुख्यमन्त्रीले प्रत्येक मृतकको निकट आफन्तलाई 4-4 लाख रुपियाँको अनुग्रह राशि तथा घाइतेलाई 50-50 हजार रुपियाँ दिने घोषणा गर्नुभएको थियो। स्मरण रहोस्, सुरुङभित्र भूस्खलन तथा ग्यास चुहावटले गर्दा फँसेका 25 श्रमिकहरूमध्ये 20 को ज्यान गएको हो तथा अन्य 5 लाई अस्पतालमा उपचाराधीन राखिएको छ। नीट परीक्षाको पेपर लिक मामिलामा र अन्य मुद्दाहरूमा सदनमा र सदन बाहिर विरोध प्रदर्शन जारी छ। विपक्षी दलहरूको हो हल्लाले गर्दा दुवै सदनको कारवाही आज दिनभरिको निम्ति स्थगित गर्न पर्यो। संसदका दुवै सदनको कारवाही नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दामा विपक्षको विरोधपछि आज दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न परेको थियो। त्यसपछि कारवाही सुरु हुँदा लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभए तथा विपक्षीले हो हल्ला जारी राखे, जसले गर्दा सदनको कारवाहीलाई दिनभरिको लागि स्थगित गर्न पर्यो। राज्यसभामा पनि कारवाही सुरु हुँदा कारवाही 3 बजीसम्मका लागि स्थगित गर्न पर्यो। श्री राधाकृष्णनले पहिलो हाइड्रोजनबाट चल्ने ट्रेनको शुभारम्भमा प्रधानमन्त्री नरेन्द्र मोदी, रेल मन्त्री अश्विनी वैष्णव र वैज्ञानिक इन्जिनियर र प्राविधिकहरूलाई बधाई दिनुभयो। त्यसपछि सभापतिले विपक्षी नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभएको थियो, तर विरोध जारी रहेपछि कारवाहीलाई दिनभरिको लागि स्थगित गर्न पर्यो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकारले मनसुन सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार रहेको स्पष्ट पारिसकेको छ। संसद परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै उहाँले भन्नुभयो, यस चर्चाका लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति लामो चलोस् त्यति लामो हुनुपर्छ र यथाशीघ्र सुरु हुनुपर्छ। श्री रिजिजूले भन्नुभयो, सरकारले विपक्षी दलहरूको यस मुद्दामा खुल्ला चर्चाको लागि आमन्त्रित पनि गरिसकेको छ, तर उहाँले यस्तो बाधाहरू खडा गरिएको जसले प्रतीत हुन्छ संवादमा विपक्षको कुनै चासो नै छैन र विपक्ष चर्चाको बजाय हङ्गामा र हो हल्ला गरिरहेको उहाँले गम्भीर आरोप लगाउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। टिएमसीका विधायक कुनाल घोषलाई आज दिनभरिका लागि सदनबाट निलम्बित गरियो। टिएमसीका बागी गुटका चिफ व्हिप अखरुज्जामले गृह तथा पार्वतीय मामिला सम्बन्धित बजेटबारे बोल्दै गर्दा कुनाल घोषले बार बार बाधा उत्पन्न गरेपछि विधानसभा अध्यक्ष रथिन बोसको आदेशमा मार्सरले उनलाई सदनदेखि बाहिर गरे। पछि मन्त्री तपस रायको प्रस्तावमा उसलाई दिनभरिका लागि सदनबाट निलम्बित गरियो। पश्चिम बङ्गाल विधानसभाको मनसुन सत्रलाई सम्बोधन गर्दै दार्जिलिङका विधायक नोमन राईले पहाड तराई डुवर्सवासीको दीर्घकालिक माग, स्थायी राजनीतिक समस्या समाधान, केन्द्र सरकार, राज्य सरकार र सरोकारवालाहरूसँग समन्वय गरी चाँडै कार्य सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले जिटिएले पहाडको जनताको आकाङ्क्षा पूरा नगरेको र यसमा पारदर्शिता नभएको कुरा पनि सदनमा बताउनुभयो। उहाँले विधानसभामा नेपाली भाषामा आफ्नो सम्बोधन राख्दै पहाडका विद्यार्थीहरूको हितको निम्ति प्राथमिक पाठशालाहरूको भौतिक संरचना निर्माणमाथि जोड दिनुभयो। यसका साथै उहाँले लामो समयदेखि थातीमा रहेको पहाडका

0: 513 जना शिक्षकहरूको पनि समस्या समाधान गरेर विद्यालयमा विद्यार्थीहरूको शैक्षिक व्यवस्था सुचारु गरिनुपर्ने माग गर्नुभयो। पहाडमा शिक्षक भर्तीको निम्ति कुनै कमिसन हालसम्म सञ्चालनमा नभएको हुँदा धेरै योग्य युवाहरू उदासीन भएर बस्न परेको पनि उहाँले मुद्दा उठाउनुभयो।
1: म यस सदनमा ध्यान 313 जना जीके शिक्षकहरूको विशेषतर्फ पनि आकर्षित गराउन चाहन्छु। योग्य शिक्षकहरूको हित सुरक्षित हुने र विद्यार्थीहरूको पढाइमा कुनै असर नपर्ने गरी कानुनी तथा व्यावहारिक समाधान निकाल्न राज्य सरकारले आवश्यक पहल गरोस् भन्ने मेरो सम्मानपूर्वक अनुरोध छ। त्यसै गरी पहाडका युवाहरू अझै पनि पारदर्शी र नियमित शिक्षक भर्तीको प्रतीक्षामा छन्। नियमित एसएससी परीक्षा नहुनु तथा शिक्षक नियुक्ति सम्बन्धी अन्यले धेरै योग्य उम्मेदवारहरूमा चिन्ता उत्पन्न गरिएको छ। त्यसैले शिक्षक भर्ती प्रक्रिया पारदर्शी निष्पक्ष समयमै सम्पन्न गरी योग्य युवाहरूलाई सम्मान अवसर प्रदान गर्न तथा उनीहरूलाई राज्य विकासमा योगदान गर्ने वातावरण सिर्जना गर्न राज्य सरकारले आवश्यक कदम चालोस् भन्ने मेरो विनम्र अनुरोध छ। म दार्जिलिङ पहाडको अर्थतन्त्रको मेरुदण्डका रूपका रहेका चिया बगानका श्रमिकहरूको विषय पनि उठाउन चाहन्छु। उनीहरूको हितका लागि राज्य सरकारले निरन्तर गरिरहेको प्रयासको म सराहना गर्दछु। दार्जिलिङ पहाड तराई डुवर्सका जनताले र जनताको लागि सबैभन्दा महत्त्वपूर्ण विषय स्थायी राजनीतिक समाधान पर्मानेन्ट पोलिटिकल सल्युसन रहेको छ भन्ने विश्वासका साथमा म आफ्नो मन्तव्यको अन्त्य गर्न चाहन्छु।
0: आगामी 8 स्वतन्त्रता दिवस समारोहलाई व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आज खरसाङमा स्वतन्त्रता दिवस समारोह आयोजक समितिले एउटा महत्त्वपूर्ण बैठक गर्यो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: सभाको मुख्य उद्देश्य विगतका वर्षहरूमा स्वतन्त्रता दिवस समारोह आयोजना गर्दा देखिएका कमी कमजोरीहरूको समीक्षा गर्दै ती कमजोरीहरूलाई सुधार गरी यस वर्षको समारोहलाई अझ प्रभावकारी अनुशासित समावेशी तथा भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल गर्नुरहेको थियो।
0: पश्चिम बङ्गालमा आज मनसुन पूर्ण रूपले सक्रिय भएको छ। मौसम विभागले उत्तर बङ्गालका केही जिल्लाहरूमा भारी वर्षा हुने अनुमान गरेको छ भने अहिले नै पहाडमा वर्षा र समतल तराईमा वर्षा हुन थालेको छ। मुख्य समाचार एकचोटि फेरि। सिक्किम एनएचपिसी सुरंग दुर्घटनामा मर्नेहरूको संख्या बढेर 20 पुगेको छ। संसदमा नीट पेपर मुद्दामा बहसका लागि सरकार तयार रहे तापनि विपक्षी दलहरूले राजनीति गरिरहेका छन्। लोकसभा र राज्यसभामा विपक्षको ठूलो हंगामाले गर्दा सदनको कारवाही दिनभरिका लागि स्थगित गर्न पर्यो। दार्जिलिङका भाजपा विधायक नोमन राईले स्थायी राजनीतिक समाधानको मुद्दा सदनमा उठाउनु भयो र पश्चिम बङ्गालमा मनसुन सक्रिय भएपछि उत्तर बङ्गाल पहाडका पहाड तराई डुवर्समा भारी वर्षा जारी छ। समाचार अहिलेलाई पूरा भयो।

श्रोता समय यस बेला बेलुकीको 7:45 भइरहेछ र कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 MHz साथै न्यूज जन एयर एपमा नि साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रम यहाँले सुन्न सक्नुहुनेछ। त कार्यक्रम लोकलहरीमा श्रोताहरूको निम्ति लिएर आएका छौँ विद्या शर्माको शर्मा लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्।
0: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: भगा

0: कार्यक्रम लोकलहरीमा यहाँले सुन्नुभयो विद्या शर्माको शर्मा लोकगीत। लोकगीतको प्रस्तुतिपछि आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम सुर संगम। राजाको कलाकार रहेको छ सञ्जय थापा। तर त्यसअघि सुनौ यो छोटो सन्देश।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई।

श्रोता सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ र अब समय भएको छ समाचारको प्रथममा आकाशवाणीको नेपाली समाचार त्यसपछि बङ्गला समाचार रिले गरी सुनाइरहेछौँ।

शुरू में इस बुलेटिन का मुख्य समाचार। नीट पेपर लीक प्रकरण र विद्यार्थीहरुको विरोध लगायत विभिन्न मुद्दाहरुमा विपक्षी दलहरुको विरोध पछि संसदका दुवै सदन एक दिनका लागि स्थगित गरिएको छ। आज लोकसभामा संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार नीट पेपर चुहावट मुद्दामा छलफलका लागि पूर्ण रूपमा तयार रहेको भनेका छन्। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै केन्द्र सरकार युवाहरूको भावना र चिन्ताहरूप्रति संवेदनशील रहेको र विद्यार्थीहरूले उठाएका हरेक मुद्दालाई सम्बोधन गर्न तयार रहेको बताउनु भएको छ। सिक्किममा नाम्ची जिल्लाको समरदुङमा सुरंगभित्र उद्धारकर्ताहरूले थप 8 शवहरू फेला पारेका छन्। सिक्किम सरकार र राष्ट्रिय जलविद्युत ऊर्जा निगमका वरिष्ठ अधिकारीहरूले घटनास्थलमा स्थितिको निगरानी गरिरहेका छन्। र भारतीय मौसम विज्ञान विभागले भोलिसम्म गुजरात, महाराष्ट्र, कोंकण र गोवाका केही भागहरूमा मुसलाधार पानी पर्ने चेतावनी जारी गरेको छ। नीट पेपर लीक प्रकरण र विद्यार्थीहरूको विरोध लगायत विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधपछि संसदका दुवै सदन एक दिनको लागि स्थगित गरिएको छ। यसअघि लोकसभामा संसदीय मामिला मन्त्री किरे

0: रिजिजुले भने कि सरकार नीट पेपर चुहावट मुद्दामा छलफलको लागि पूर्ण रूपमा तयार छ। मन्त्रीले भने सदनमा हुने कुनै पनि छलफल स्थापित नियमहरू अन्तर्गत हुनुपर्छ। श्री रिजिजुले जोड दिए कि सरकार देशका युवाहरूको भविष्यलाई ध्यानमा राख्दै सबै पक्षहरूलाई समावेश गरी अर्थपूर्ण र रचनात्मक छलफल चाहन्छ।
1: सरकार नी पेपर लीक का चर्चा के लिए पूरी तरह से तैयार है और हमने पहले दिन से कहा है। मैं अनुरोध करता हूं कि चर्चा कब होना है, चर्चा का ड्यूरेशन और किस नियम के तहत होना है। माननीय स्पीकर महोदय, सारे पार्टी के फ्लोर लीडर से बातचीत करके इसका निर्णय किया जाए।
0: रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्दै केन्द्र युवाहरूको भावना र चिन्ताहरूप्रति संवेदनशील रहेको र विद्यार्थीहरूले उठाएका हरेक मुद्दालाई सुन्न र सम्बोधन गर्न तयार रहेको बताउनु भएको छ। वहाँले केही व्यक्तिहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न विद्यार्थी र युवाहरूलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै श्री सिंहले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार विद्यार्थीहरूको आकांक्षा पूरा गर्न र युवा कल्याण सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।
2: यह अत्यंत दुर्भाग्यपूर्ण है कि हमारे देश के छात्रों और नौजवानों को कुछ लोग अपने राजनीतिक स्वार्थों की पूर्ति के लिए एक राजनीतिक औजार के रूप में इस्तेमाल करने का प्रयास कर रहे हैं। प्रधानमंत्री मोदी जी के नेतृत्व में हमारी सरकार विद्यार्थियों और नौजवानों की आकांक्षाओं को पूरा करने और उनके कल्याण के प्रति पूरी तरह से प्रतिबद्ध है। हमारे छात्रों की हर चिंता को सुनना, उसका समाधान करना, यह हम सबकी जिम्मेदारी है।
0: रेल मन्त्री अश्विनी वैष्णवले आज आधुनिक प्रविधि, पूर्वाधार र बढ्दो मरमत सम्भार मार्फत रेल सुरक्षालाई बलियो बनाइएको बताउनुभयो। आज लोकसभामा एक लिखित जवाफमा श्री वैष्णवले सुरक्षा सम्बन्धी गतिविधिहरूमा 2013-14 खर्च लगभग 39,000 करोड़ रूपियाँबाट बढ़ेर 2026-27 120,000 करोड़ रूपियाँ भन्दा बढ़ी भएको भन्नुभयो। श्री वैष्णवले भन्नुभयो लोको पायलटहरूको सतर्कतामा सुधार गर्न सबै रेल इन्जिनहरूमा सतर्कता नियन्त्रण उपकरणहरू लगाइएका छन्। स्वदेशी सुरक्षा तकनीक कवचको चौथो चरणलाई लगभग 2,500 किलोमिटर मार्गमा सफलतापूर्वक स्थापित गरिएको छ। वहाँले भन्नुभयो यसमा दिल्ली मुम्बई र दिल्ली हावड़ा मार्ग सामेल छन्। श्री वैष्णवले भन्नुभयो सरकारी उपायहरूका परिणामस्वरूप रेल दुर्घटनाहरूको संख्या 2014-15 135 घटेर 2026-27 यस वर्षको जूनसम्ममा केवल 2 दुर्घटनामा झरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज उत्तरी मेसेडोनियाको राजकीय भ्रमणको क्रममा स्कोपजे शहरको संग्रहालयमा महात्मा गान्धीको प्रतिमाको अनावरण गर्नुभयो। भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो महात्मा गान्धी भारतका थिए तर उनको सत्य र अहिंसाको सन्देश सम्पूर्ण मानवताको हो। राष्ट्रपतिले द्वन्द्व, असहिष्णुता र विभाजनको सामना गरिरहेको संसारमा संवाद, करूणा र शान्तिपूर्ण सह अस्तित्वका गान्धीजीका आदर्शहरू अत्यन्तै सान्दर्भिक रहेको उल्लेख पनि गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सिक्किममा नाम्ची जिल्लाको समरदुङमा सुरुङभित्र उद्धारकर्ताहरूले थप 8 शवहरू फेला पारेका छन्। यद्यपि खराब मौसमका कारण उद्धार टोलीहरूलाई शवहरू निकाल्न गाह्रो भइरहेको छ। अधिकारीहरूका अनुसार कम दृश्यता र मिथेन ग्यासको चुहावटले अभियानलाई चुनौतीपूर्ण बनाएको छ। राष्ट्रिय आपदा मोचन बल, राज्य आपदा मोचन बल, सिक्किम पुलिस र खनन विशेषज्ञहरूको उद्धार टोलीले आज सुरुङबाट पानी बाहिर निकालेको छ। अहिलेसम्म 15 शवहरू फेला पारिएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार 25 सुरुङभित्र नै फँसेका छन्। सिक्किम सरकार र राष्ट्रिय जलविद्युत ऊर्जा निगमका वरिष्ठ अधिकारीहरूले घटनास्थलमा स्थितिको निगरानी गरिरहेका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज दिउँसो फिलिपिन्सको मनिलामा क्वाड विदेश मन्त्रीहरूको बैठकको छेकपारी क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दसँग भेट गर्नुभयो। सोशल मीडिया पोस्टमा डाक्टर जयशंकरले भारत क्यानाडा सहयोग निरन्तर बढ़िरहेको बताउनुभयो। वहाँले दुवै देशका प्रधानमन्त्रीहरूले तोकेको सम्बन्धको लक्ष्य हासिल गर्ने कुरामा कुराकानी केन्द्रित भएको भन्नुभयो।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उत्तरी मेसोडोनियाको आफ्नो राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले आज स्कोपजे सहरको संग्रहालयमा महात्मा गान्धीको मूर्ति अनावरण गर्नुभयो। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरू सम्बन्धी प्रदर्शन र अन्य विषयमा विपक्षी दलहरूले गरेको विरोधपछि संसदका दुई सदनको कारवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुहुँदै विद्यार्थीहरूले उठाएका हरेक मुद्दा सुन्न र सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। दिल्ली उच्च अदालतले संसदतर्फको विरोध मार्चमा अत्याधिक बल प्रयोग गरिएको आरोपको बारेमा केन्द्र र दिल्ली पुलिससँग जवाफ मागेको छ र रेलमन्त्री अश्विनी वैष्णवले आधुनिक प्रविधि पूर्वाधार र सुधारिएको मर्मत सम्भार मार्फत रेल सुरक्षालाई सुदृढ पारेको बताउनु भएको छ। अब समाचार विस्तारमा। उत्तरी मेसेडोनियाको आफ्नो राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले आज स्कोपजे सहरको संग्रहालयमा महात्मा गान्धीको मूर्ति अनावरण गर्नुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले महात्मा गान्धी भारतका भए पनि सत्य र अहिंसाको सन्देश सम्पूर्ण मानवताको निम्ति रहेको बताउनुभयो। राष्ट्रपति मुर्मूले द्वन्द्व असहिष्णुता र विभाजनले ग्रस्त संसारमा संवाद करुणा र शान्तिपूर्ण सह अस्तित्वका गान्धीजीका आदर्शहरू अत्यन्तै सान्दर्भिक रहेको बताउनु भएको छ। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरू सम्बन्धित प्रदर्शन र अन्य विषयमा विपक्षी दलहरूले गरेको विरोधपछि संसदका दुवै सदनको कार्यवाही आजको लागि स्थगित गरिएको छ। दुई बजे दोस्रो पटक स्थगित भएपछि लोकसभाको कार्यवाही सुरु हुँदा विपक्षीले नीट परीक्षा मुद्दामा फेरि नाराबाजी गर्न थाले। हंगामाको बीचमा सदनले तृणमूल काँग्रेसका सांसद कल्याण बनर्जीलाई मनसुन सत्रको बाँकी अवधिको लागि निलम्बन गर्ने प्रस्ताव पारित गर्यो। पीठासीन अधिकारी कृष्ण प्रसाद टेनितीले कल्याण ब्यानर्जीले महिला सांसदहरूलाई लक्षित गरी आपत्तिजनक र असंसदीय टिप्पणी गरेको र औपचारिक रूपमा सभामुखको ध्यानाकर्षण गराएको बताउनुभयो। उहाँले यो घटनालाई आपत्तिजनक र सदनको मर्यादा र मर्यादा विरुद्ध रहेको बताउनु भएको छ। संसदीय मामिला राज्य मन्त्री अर्जुन राम मेघवालले उक्त प्रस्तावलाई आवाजबाट पारित गरेको हो। चर्काचर्की जारी गरेकोले अध्यक्षले बैठक भोलिसम्मका लागि स्थगित गरेका थिए। संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, सरकार मनसुन सत्रको पहिलो दिनदेखि नै नीट परीक्षा पेपर लिक मामिलामा चर्चाको लागि तयार छ। संसद परिसरमा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, यस चर्चाको लागि नियमहरूको निर्धारण गर्नु आवश्यक छ। श्री रिजिजूले भन्नुभयो, सरकार नीट परीक्षा प्रश्नपत्र विषयमा गहन चर्चा चाहन्छ। उहाँले भन्नुभयो, बहस जति नै लामो नै होस् तर यो यथाशीघ्र सुरु हुनुपर्छ। श्री रिजिजूले भन्नुभयो, सरकारले विपक्षी दलहरूको यस खुल्ला चर्चाको लागि आमन्त्रित गरेको थियो, तर उहाँले यस्तो बाधाहरू खडा गरेको जसले प्रतीत हुन्छ कि संवादमा सामेल हुन चाहँदैनन्। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले केन्द्र सरकार युवाहरूको भावना र चासोप्रति संवेदनशील रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा श्री राजनाथले विद्यार्थीहरूले उठाएका हरेक मुद्दा सुन्न र सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। उहाँले केही व्यक्तिले आफ्नो राजनीतिक स्वार्थका लागि विद्यार्थी र युवालाई राजनीतिक हतियार बनाएर प्रयोग गर्न खोजेको बताउनुभयो। श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार विद्यार्थीहरूको आकांक्षा पूरा गर्न र युवा कल्याण सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। उहाँले विपक्षी नेताहरूले जनतालाई विशेष गरी युवा र बालबालिकाहरूलाई भ्रमित गरेको आरोप लगाउनु भएको छ। संसदमा प्रतिपक्षको हंगामाबारे श्री सिंहले सरकारले हरेक विषयमा सार्थक बहस गर्ने इच्छा व्यक्त गरे पनि प्रतिपक्षले सड़कमा उत्रिएर समस्या समाधान गर्ने अनुचित प्रयास गरिरहेको बताउनुभयो। दिल्ली उच्च अदालतले सोमबार संसदतर्फको विरोध मार्चमा अत्याधिक बल प्रयोग गरिएको आरोपको बारेमा केन्द्र र दिल्ली पुलिससँग जवाब मागेको छ। मुख्य न्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले सीसीटीभी फुटेज र भिडियो रेकर्डिङ सहित पुलिस कार्यवाहीसँग सम्बन्धित सबै सान्दर्भिक रेकर्डहरू सुरक्षित गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्स @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दिल्लीमा विद्यार्थीहरूको प्रदर्शनका क्रममा मृत्यु भएको सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका दावीहरूलाई सरकारले खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले यी दावीहरूलाई गलत भनेको छ। इकाइले दिल्ली पुलिसले विरोध प्रदर्शनका क्रममा कुनै पनि मृत्युको रिपोर्ट नभएको पुष्टि गरेको बताएको छ। सरकारले जन्तर मन्तर विरोध प्रदर्शनमा ठूलो भीड देखेको दावी गर्ने तस्विरहरूसहित सोसल मिडियामा पोस्टहरू पनि अस्वीकार गरेको छ। कार्यालयले यी भिडियोहरू पुरानो वा आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाएको बताएको छ। आज पश्चिम बंगाल विधानसभामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले देश निर्माणमा गोर्खा समुदायको अतुलनीय योगदानलाई स्वीकार गर्नुभयो र दार्जीलिङका जनताको भाजपाप्रतिको अटल समर्थनलाई स्वीकार गर्नुभयो। उहाँले दार्जीलिङ गर्वका साथ पश्चिम बंगालको पहिलो जिल्ला बनेको कुरा पनि प्रकाश पार्नुभयो, जसले भाजपा सांसदलाई निर्वाचित गरेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, नेपाली भाषाको रक्षा र संरक्षण गर्ने उनको आश्वासनले गोर्खा समुदायको पहिचान, संस्कृति र आकांक्षाप्रति उनको सम्मान र प्रतिबद्धतालाई झल्काउँछ। एक रिपोर्ट।
2: पहाड़का जो हमारी नमन राय जी बताया, ये सरकार पहाड़ के लिए काम करना शुरू कर दिया, कोई दिक्कत नहीं होगा। नेपाली भाषा का सम्मान, गोरखा का सम्मान, पहाड़ का विकास, आप जितने मुद्दे उठाया सब पूरा करने का काम भारतीय जनता पार्टी सरकार करेगा। बंगाल में पहले एमपी पहाड़ ने दिया बीजेपी को 2009, इसलिए पहाड़ की जितना सेवा का जरूरत है ये सरकार करेगा।
1: रेल मन्त्री अश्विनी वैष्णवले आधुनिक प्रविधि पूर्वाधार र सुधारिएको मर्मत सम्भार मार्फत रेल सुरक्षालाई सुदृढ पारेको बताउनु भएको छ। आज लोकसभामा बोल्नुहुँदै श्री वैष्णवले सुरक्षा सम्बन्धी गतिविधिहरूमा खर्च 2013-14 लगभग 39,000 करोडबाट बढेर 2026-27 120,000 करोडभन्दा बढी पुगेको बताउनुभयो। उहाँले लोको पाइलटहरूको सतर्कता बढाउन सबै रेलवे लोकोमोटिभहरूमा सतर्कता नियन्त्रण उपकरणहरू जडान गरेको पनि बताउनुभयो। श्री वैष्णवले स्वदेशी सुरक्षा तकनिक कवच लगभग 2500 किलोमिटरको रूट लम्बाइमा सफलतापूर्वक लागू गरेको बताउनुभयो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले सरकारी नीतिहरूको उद्देश्य बाल बालिकाहरूसहित सबै प्रयोगकर्ताहरूका लागि खुला, सुरक्षित, विश्वसनीय र जवाफदेही इन्टरनेट प्रदान गर्नुरहेको बताउनु भएको छ। श्री वैष्णवले आज लोकसभालाई डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन 2023 लागू गरेको जानकारी दिनुभयो। यो ऐनले डिजिटल व्यक्तिगत डेटाको प्रयोगलाई नियमन गर्न कानूनी रूपरेखा स्थापित गर्दछ। श्री वैष्णवले भन्नुभयो, यो ऐनले बालबालिकाको व्यक्तिगत डेटाको प्रशोधनको लागि अभिभावकको सहमति अनिवार्य गर्दछ र बालबालिकाको कल्याणको लागि हानिकारक अभ्यासहरू जस्तै ट्र्याकिङ, व्यवहारिक अनुगमन वा लक्षित विज्ञापनलाई निषेध गर्दछ। फिलिपिन्सको मनिलामा भएको क्वाड विदेश मन्त्रीहरूको बैठकको क्रममा आज विदेश मन्त्री एस जयशंकरले क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा डाक्टर जयशंकरले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढ़िरहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा डाक्टर जयशंकरले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढ़िरहेको बताउनुभयो। उहाँले छलफलमा दुवै देशका प्रधानमन्त्रीहरूले तोकेका सम्बन्धका लक्ष्यहरू प्राप्त गर्ने कुरामा केन्द्रित रहेको पनि बताउनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। उत्तरी मेसोडोनियाको आफ्नो राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले आज स्कोपजे सहरको संग्रहालयमा महात्मा गान्धीको मूर्ति अनावरण गर्नुभयो। नीट परीक्षाको पेपर लिक मामिला लगायत विभिन्न मुद्दाहरू सम्बन्धित प्रदर्शन र अन्य विषयमा विपक्षी दलहरूले गरेको विरोधपछि संसदका दुवै सदनको कार्यवाही भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीमा भइरहेको विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुहुँदै विद्यार्थीहरूले उठाएका हरेक मुद्दा सुन्न र सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो। दिल्ली उच्च अदालतले संसदतर्फको विरोध मार्चमा अत्याधिक बल प्रयोग गरेको आरोपको बारेमा केन्द्र र दिल्ली पुलिससँग जवाब मागेको छ र रेल मन्त्री अश्विनी वैष्णवले आधुनिक प्रविधि पूर्वाधार र सुधारिएको मर्मत सम्भार मार्फत रेल सुरक्षालाई सुदृढ पारेको बताउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 नयाँ खबरहरूको साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबेन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबेन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन पनि गराउने छु। नुरे खुदा, जसलाई हामी भगवानको प्रकाश पनि भनिन्छ, चलचित्र माई नेम इज खान 2010 को प्रतिष्ठित गीत एक हताश भावपूर्ण प्रार्थना हो। यसले अध्ययारो दयनीय र डरलाग्दो समयमा दिव्य प्रकाश र आशाको लागि बिन्तीलाई कैद गर्दछ। यो गीतको मुख्य उद्देश्य ईश्वरको प्रकाश हो, जसको अर्थ वास्तवमा ईश्वर नै हो। हामीलाई भन्नुहोस्, तपाईँ कहाँ लुक्दै हुनुहुन्छ? जताततै डर छ, जहाँ देख्छौ त्यहाँ धुवा छ। हे ईश्वरको प्रकाश, मलाई भन, तिमी कहाँ छौ? कृपया हामीबाट टाढा नजानुहोस्। अनन्त सामी, श्रेया घोषाल र शङ्कर महादेवनको आवाजमा, सङ्गीत शङ्कर एसान लोई, शब्द निरञ्जन इङ्गर।

यो गीत 2014 को बॉलीवुड फिल्म एक विलेन को शीर्षक ट्रैक को रूप में सबैभन्दा प्रसिद्ध छ। रोमान्टिक र भावनात्मक संदर्भ में प्रियजन को परिचित घनिष्ठ र साझा ठाउँहरूलाई प्रतिनिधित्व गर्न रूपक रूपमा प्रयोग गरिएको छ। गीतले प्रेमी बस्ने भौतिक सडकहरूको लागि गहिरो लगाउ र चाहना व्यक्त गर्दछ। तेरी गलिया अंकित तिवारीको आवाजमा, शब्द मनोज मुन्तासिर, संगीत अंकित तिवारी।

मिसे 3.5 मेगाहर्ट्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै समाप्त हुँदछ आजका तेस्रो अधिवेशनका कार्यक्रमहरू। भोलि बिहानी अधिवेशनका विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित हुने नै छौ। तबसम्मको लागि सम्पूर्ण प्राविधिक मित्र लगायत मधकोशीका प्रतिमा पनि यहाँबाट आज्ञा चाहन्छु। नमस्ते, शुभरात्री, जय हिन्द।